0: ठीक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाहाल सधैँ झैं तपाईँहरूको समक्ष एउटा नयाँ वचन लिएर उपस्थित भएको छु र तपाईँहरू सबै सकुशल हुनुहुन्छ भन्ने म विश्वास राख्दछु र म लगायत इन्टायर टिम हामी पनि सकुशल छौं। र आजको वचनको शीर्षक रहेको छ, वचनले उत्तर दिने भनेर चाहिँ हामी जिन्दगीमा विभिन्न प्रकारको समस्याहरूसँग सामना गर्दछौं। तपाईँ हामी सबैले यही प्रकारले जिन्दगी लिएर जानुपर्ने हुन्छ, तर कसरी जिन्दगी चलाएर लिएर जाने भन्ने कुराहरू सम्बन्धी चाहिँ हामीले जिन्दगी चलाएर लिएर जाने कुराहरू चाहिँ वचनबाट नै हामीले उत्तर दिँदै दिँदै यानि सामना गर्दै गर्दै हामीले जिन्दगी लिएर गएको खण्डमा हामीलाई दुष्टात्माले त्यो परीक्षामा पार्न सक्दैन, यानि उसको पासोमा उसले पार्न सक्दैन भनेर चाहिँ बाइबलले बताएको छ। प्रभुको परीक्षा सम्बन्धी जसरी मत्तीको पुस्तक 4 अध्यायमा प्रभु येशु त्यो समय 40 दिन 40 रात उपवासमा हुनुहुन्थ्यो, उजाड स्थानमा हुनुहुन्थ्यो र उहाँलाई भोक लाग्यो। भोक लागेको समयमा दुष्टात्माले त्यही मौका छोपेर, दुष्टात्माले मौका छोप्ने कुरा चाहिँ यसले कमजोरीमा नै मौका छोप्दछ, र त्यही मौका छोपेर यहाँ मत्तीको पुस्तक 4:3 तब परीक्षा गर्नेले उहाँ कहाँ आएर भन्यो, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुन् भनी आज्ञा दिनुहोस्। प्रभुलाई भोक लागेको छ, उहाँ पूर्ण मानिस हुनुहुन्छ, पूर्ण परमेश्वर हुनुहुन्छ र उहाँलाई भोक लागेको छ, नखाएको 40 दिन भएको छ। यो अवस्थामा उसले कमजोरी उहाँको शरीर छ भन्ने थाहा पाएर आएर यो प्रकारले ढुङ्गालाई नै रोटी बनाउनुहोस् भनिकन उसले प्रभुलाई परीक्षा गर्दैछ। तर प्रभुले 4 यो प्रकारले वचनबाट नै उत्तर दिएर त्यो समस्यालाई हल गर्नुभएको देखिँदछ। तर येशूले जवाब दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्किएको हरेक वचनले जीवित रहन्छ भनिकन उहाँले वचनबाट नै उत्तर दिनुभयो। र यो वचन चाहिँ खासमा उहाँले व्यवस्थाको पुस्तक 8:3 ख खण्डबाट उहाँले बोल्नु भएको थियो, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनबाट जीवित रहँदछ भनिकन उहाँले त्यसरी उत्तर दिनुभएको थियो। र यो उहाँले हामीलाई नमुना पनि छोड्नु भएको

0: अब प्रभु येशु त स्वयं नै उहाँ वचन नै हुनुहुन्थ्यो। योनाको पुस्तक एक अध्यायको एक पदमा सुरुमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन नै परमेश्वर हुनुहुन्थ्यो। र तल आएर हामीले पढ्दाखेरि वचन देहधारी हुनुभयो र हाम्रो बीचमा उहाँ रहनुभयो, उहाँ येशु मसीहा हुनुहुन्थ्यो भने चाहिँ त्यहाँ बताइएको छ भने उहाँ स्वयं वचन हुनुहुन्थ्यो। यद्यपि हामीले बाइबलमा लेखिएकै कुराहरूबाट तानेर हामीले समस्यालाई समाधान गर्नको लागि बोल्नु पर्छ भनेर उहाँले व्यवस्थाको पुस्तक 8:3 ख खण्डबाट उहाँले त्यसरी वचनबाट नै उत्तर दिनुभयो, दुष्ट आत्मालाई हराउनु भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, धेरै चोटि हामीले प्रभुले वचनद्वारा नै उत्तर दिन भएर त्यो अवस्थालाई समाधान गर्नुभएको हामी पाउँदछौं। हामीले बाइबलमा त्यही कुराहरू पढ्दछौं। मर्कुसको पुस्तक 4:35 हामीले 41 अध्ययनमा यही हामी देख्दछौं कि प्रभु येशु चेलाहरूसँग एउटा यात्रामा हुनुहुन्थ्यो र त्यहाँ सडेनली अकस्मात आँधी आयो र त्यो आँधी आउँदाखेरि चेलाहरू साह्रै डराए। तर प्रभु उठ्नु भएर त्यो आँधीलाई शान्त होइजा, रोकिजा भन्छ, उहाँले वचन बोल्नुभयो र आँधी शान्त भयो। यस खण्डलाई म पढिदिन्छु। यो खण्ड हुनेछ मर्कुसको पुस्तक 4:35-41। त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, आओ हामी पारीपट्टि जाउँ। अनि भीडसँग विदा लिनु भएपछि उहाँ जुन डुङ्गामा बस्नु भएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नो साथ लगे र अरूहरू डुङ्गाहरू पनि उहाँको साथमा थिए। अनि त्यहाँ ठूलो हुरी बतास चल्यो, छालहरू डुङ्गामा बज्न लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन थाल्यो। उहाँ चाहिँ डुङ्गाको पछिल्तिर भागमा एउटा सिरानी लगाएर निदाई राख्नु भएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउजाए, गुरुज्यू हामी डुब्न लाग्यौं भन्ने के तपाईँलाई वास्ता छैन? 39 तब उहाँ बिउजनु भयो र बतासलाई हप्काउनु भयो र समुद्रका छालहरूलाई भन्नुभयो, शान्त होइजाओ, रोकिजा। अनि बतास थामियो र सन्नाटा छाइहाल्यो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, यहाँ एउटा ठूलो समस्यामा प्रभु लगायत चेलाहरू पर्नु भएको छ र यो ठूलो समस्यामा परेको अवस्थामा प्रभुले यता र उता नाउ ख्याओ, यसो गर त्यसो गर उहाँले भन्नु भएन। तर उहाँले वचनबाट यहाँ भन्नुभयो कि शान्त हो, रोकिजाओ भनेर चाहिँ त्यो बतासलाई, त्यो आँधी बेरीलाई उहाँले त्यो हुकुम गर्नुभयो र त्यहाँ सन्नाटा छायो भनिकन तल लेखिएको छ। र प्रभुले समस्यालाई बोलेर उहाँले समाधान गर्नुभयो र त्यही कुराहरू हामीले पनि सिक्नुपर्छ। परमेश्वरको वचनमा शक्ति छ, किनकि योहन्नाको पुस्तक 1:1 वचन नै परमेश्वर हुनुहुन्छ भनेर चाहिँ बताइएको छ। जब हामी वचन पढ्दछौ, सुन्दछौ, हामी भित्र वचनको भण्डार हुँदछ र वचन जो भण्डार भइसक्नु भए पछाडि हामीलाई समस्या पर्दाखेरि हामी त्यो भण्डारबाट निकालेर हामी वचन बोल्न सुरु गर्दछौ। जब हामी भण्डारबाट निकालेर वचन बोल्न सुरु गर्दछौ त्यो अवस्थामा अवस्था ठिक आउनै पर्छ, किनकि उहाँको वचनमा सृष्टि गर्ने शक्ति छ र सृष्टि गर्ने शक्ति भएको वचन हामीलाई उहाँले दिनुभएको छ। र यहाँ जब चेलाहरू वचन बोल्नुको सट्टा, वचनबाट त्यो अवस्था उहाँहरूले स्थिर गर्नुको सट्टा उहाँहरू डराउनु भयो, भयभीत हुनु भएको कारणले गर्दा 40 प्रभु येशु उहाँहरूसँग रिसाउनु भयो र उहाँले भन्नुभयो, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन यसरी भयभीत हुन्छौ, तिमीहरूमा विश्वास छैन भनेर चाहिँ उहाँले त्यसरी भन्नुभयो। उहाँ त रिसाउनु पनि भयो। र प्रियहरू, हामीमा विश्वास हुन पर्दछ, किनकि तपाईँ परमेश्वरको छोरा यानि परमेश्वरको छोरी भइसक्नु भएको छ। यदि मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने तपाईँलाई उहाँले आफ्नो परिवारमा गाभिसक्नु भएको छ र तपाईँभित्र उहाँले आफ्नो वचन राखिसक्नु भएको छ र त्यो वचनले हामीले अवस्थालाई नियन्त्रण गर्न सक्नुपर्छ। र अहिले मैले वचन बोल्दै गरेको समयमा, यानि तपाईँले वचन सुन्दै गर्नु भएको यो समयमा कुन अवस्थामा भएर तपाईँ गइराख्नु भएको छ? कि बिरामी हुनुहुन्छ? रोगलाई डाँट्नुहोस् यीशु मसीहको नाममा। उहाँ यहोवा रफा परमेश्वर हुनुहुन्छ, उहाँले रोगलाई नियन्त्रण गर्न सक्नुहुन्छ। यसले गर्दाखेरि यीशु मसीहको नाममा म यो रोग ल्याउने भूत तनलाई धपाउँछु भन्नुहोस्। जुन रोगबाट तपाईँ पीडित हुनुहुन्छ त्यो रोगको नाम काडी काडी त्यसलाई डाँट्नुहोस्। तपाईँ बोल्नुहोस्, शक्तिको वचन बोल्नुहोस्, किनकि प्रभु येशूले मर्कुसको पुस्तक 16 अध्यायमा विश्वास गर्नेहरूसँग यो चिन्ह हुनेछ, तिमीहरूले भूत धपाउनेछौ, बिरामीहरूमाथि हात राख्नेछौ र चङ्गाई गर्नेछौ भनिकन उहाँले भन्नुभएको छ। त्यसले गर्दाखेरि तपाईँले त्यो वचन बोल्नु पर्दछ, किनकि वचन स्वयं नै परमेश्वर हुनुहुन्छ। वचन स्वयं परमेश्वर हुनुभएको कारणले गर्दा तपाईँले विश्वास साथ वचन बोल्नु भएको खण्डमा त्यहाँ आश्चर्य कर्म हुन सुरु गर्छ, त्यहाँ अवस्था परिवर्तन हुन सुरु गर्छ। बिरामी मान्छे चङ्गाई हुन सक्नुहुनेछ। तपाईँ विभिन्न प्रकारको समस्यामा पर्नु भएको छ, समस्याबाट तपाईँ छुटकारा हुन सुरु गर्नुहुनेछ। तपाईँको परिवार राम्रोसँगले गइरहेको छैन भने परिवारको स्थापित हुन्छ, यानि परिवार चङ्गाई भएर जानेछ, लगायत जे कुराहरूबाट तपाईँ यस घडी पीडित हुनुहुन्छ तपाईँ वचन बोल्नुहोस्। र योलको पुस्तक 3:10 यो भनिएको छ, कमजोरहरूले भनुन् म बलियो छु भनेर चाहिँ त्यहाँ भनिएको छ। त्यसले गर्दाखेरि हामीले आफूले कमजोरी ठान्नु हुँदैन। तपाईँ परमेश्वरको छोरा परमेश्वरको छोरी भइसक्नु भएको छ, तर कमजोरी अवस्थामा दुष्टले तपाईँलाई परीक्षा गर्न सक्दछ। तर त्यो समयमा म त परमेश्वरको छोरा परमेश्वरको छोरी, मलाई उहाँले धर्मी व्यक्ति बनाइसक्नु भएको छ, म त परमेश्वरको परिवारको सदस्य हुँ भने अब तपाईँले वचनबाट घोषणा गर्न सक्नुपर्ने हुन्छ प्रियहरू। र एकपटकको कुरा हो, एउटा सभाघरको जो हाकिम थिए, सभाघरको मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँको नाम चाहिँ याइरस थियो। उहाँको छोरी बिरामी परी, उहाँको छोरी 12 वर्षको हुनुहुँदो रहेछ, बिरामी परी र उहाँ प्रभुलाई उहाँहरूले अनुरोध गर्नुभयो। अनुरोध गर्नु भएपछि उहाँहरू बाटोमा जाँदै गर्दाखेरि याइरसको घरबाट समाचार आयो कि छोरी मरी, गुरुलाई अब दुःख नदिनुहोस्, यानि आउन पर्दैन भन्नुहोस् भनेर चाहिँ भन्नुहुँदाखेरि प्रभुले भन्नुभयो कि यो मरेको छैन, यो जीवितै छ भनेर चाहिँ उहाँले भन्नुभयो। विश्वास मात्र गर, ऊ मरेकी छैन, ऊ जीवितै छ भनेर त्यो अवस्थालाई उहाँले ठ्याक्कै उल्टो बोल्नुभयो। कमजोरहरूलाई उहाँले चाहिँ जीवन बोल्नुभयो। त्यहाँ कमजोरहरूले भनुन् म बलियो छु भने जस्तो नै प्रभुले कमजोर अवस्थामा, कमजोर मानिसहरूको अवस्थामा उहाँले यहाँ जीवन बोल्दै हुनुहुन्छ, बलियो कुराहरू बोल्दै हुनुहुन्छ। र उहाँ याइरसको घरमा पुग्नुभयो र त्यो मरेकी ठिटीलाई भन्नुभयो कि तालिता कुमी, ठिटी तिमी उठ भने चाहिँ उहाँले उठाउनुभयो र यिनलाई खाना खान देऊ भने चाहिँ खाना खान दिनुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ कुन अवस्थामा भएर गइराख्नु भएको छ? बाइबलले तपाईँ र मलाई सिकाएको कुरा चाहिँ यो हो, अब त्यो अवस्थालाई बोल्नुहोस्, अवस्थालाई भन्नुहोस् कि ए फलानु अवस्था, म ख्रिस्टको छोरा हुँ छोरी हुँ, मलाई प्रभुले विजय भन्दा पनि महाविजय बनाइसक्नु भएको छ, त्यसले गर्दाखेरि म अब यहाँ विजय बोल्दछु, यो आपत्ति विपत्तिहरूलाई म शान्त बोल्दछु, यो रोगलाई म चङ्गाई बोल्दछु, र यो अनिकाललाई म साकाल बोल्दछु, र हरेक बिग्रेको परिस्थितिलाई अब म एकदम हराभरा बोल्दछु। अब यो मरूभूमिको अवस्था होइन, अब त बगैँचाको अवस्था, एकदम हराभराको अवस्था म बोल्दछु भने चाहिँ तपाईँले त्यस प्रकारले बोल्न सक्नु पर्दछ। र उत्पत्तिको पुस्तक 1 अध्यायमा पृथ्वी आकार विहीन थियो, शून्य थियो र अन्धकार थियो, तर परमप्रभु परमेश्वरले अब उज्यालो होस् भनेर चाहिँ जीवन बोल्नुभयो। त्यस पछाडि उहाँले त्यो आकार बोल्नुभयो र त्यहाँ हराभराका कुराहरू उहाँले गर्दै लिएर जानुभयो। र हामीले पनि त्यही प्रकारले गरोस् भनेर बाइबलमा ती कुराहरू लेखिएर छोडिएका हुन्। र तपाईँले जीवन बोल्नुहोस् भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई जय मसीह। मेरो नाम लक्की ओली हो। म चाहिँ गेटुमुनि एयरपोर्ट चर्चको सदस्य हुँ अनि मेरो ठेगाना चाहिँ मेरो माइती घर चाहिँ मुगु हो, घर चाहिँ दाङ सल्यान हो। अनि म सानो गवाई हजुरहरूको माझमा म भन्न चाहन्छु। अनि म चाहिँ 4 वर्षको उमेरमा म जलेको थिएँ अनि परमेश्वरले मलाई पहिलादेखि नै चुन्नु भएको रहेछ अनि धेरै गाई खर्कमा म जलेको हो। अनि सबै गाउँको मानिसले अनि मेरो बुवालाई भन्नुहुन्थ्यो कि बुढो मान्छे यो छोरी त अर्काको घरमा जाने हो, छोरालाई चाहिँ बचाउनु पर्छ, छोरीलाई फाल्दै कुहिएको अवस्थामा त कसले बचाउँछ, तेरो धन सम्पत्ति पनि छैन भनेर भन्नुहुन्थ्यो। तर पहिला नै परमेश्वरले मेरो बुवा धामी हुनुहुन्थ्यो, धामी भएको कारणले पनि मेरो बुवाले चाहिँ एकदम छोरीलाई बचाउने इच्छा गर्नुहुन्थ्यो। अनि मेरो बुवाले धामी आफू धामी भएर पनि अरूको धामीको अमलमा धेरै लिनुभयो तर निको भएन मलाई अनि जुम्लामा ल्याउनु भयो। म चाहिँ बच्चा सुताउने डोकाको अवस्थामा थिएँ अनि पुरै जेठको महिनामा जलेको पुरै गनाउँथे अरे। अनि एकदम मेरो बुवाले त्यतिखेर गाडी पनि मेरो गाउँमा जाँदैन थियो त्यहाँबाट हिँड्दा हिँड्दै कति दिनको बास बस्दै जुम्लामा ल्याउनु भयो मेरो बुवाले। त्यतिखेर चाहिँ त्यहाँ डाक्टरले अलिकति उपचार गर्नुभयो, त्यहाँ नसकेको कारणले अनि डाक्टरहरूले यहाँ काठमाडौँ जानु भनेर मेरो बुवालाई भन्नुभएको रहेछ। त्यहाँबाट प्लेनमा काठमाडौँ आएँ अनि जब परमेश्वरले मलाई त्यहाँ ठाउँबाट पहिला नै चुन्नु भएको रहेछ अनि यहाँ चाहिँ मेरो 8 पटक अपरेसन भयो अनि मेरो लामो जीवन गवाई छ, म छोटकरीमा भन्छु 8 पटक अपरेसन भयो मेरो। अनि मेरो खुट्टा चाहिँ पेटमा टाँसिएको थियो 8 पटक अपरेसन हुँदा पनि अनि मलाई एउटा ब्लड गएको गई गर्थ्यो। अनि मेरो गाउँ घर एकदम विकट ठाउँ हो, तल उकालो ओह्रालो हिँड्थे, एकदम मलाई गाह्रो हुन्थ्यो। मैले एउटा दाईले मलाई सुसमाचार सुनाउनु भयो। जब दाईले सुसमाचार सुनाइसकेपछि म धामीको छोरी परमेश्वरलाई एकदम घृणा गर्थे अनि मेरो बुवाले त निको पार्न सक्दैन, परमेश्वरले कसले निको पार्छ र भन्थे। जब त्यो दाईले मलाई उपचारको क्रममा सुसमाचार सुनाउनु भयो अनि बिस्तारै बिस्तारै म चर्च जान थाले। जब चर्च जान थाले अनि मैले के हो भनेर पहिले विश्वास गर्दैन, साँचो रूपमा गहिरिँदै गहिरिँदै प्रभुमा गए अनि मलाई परमेश्वरले मेरो घाउहरू ब्लड गएको गएको थियो, परमेश्वरले मलाई निको पार्नु भयो। अनि परमेश्वर कति महान हुनुहुन्छ अनि मैले चिन्दैन थिएँ, परमेश्वरले अघेरै मैले मलाई चुन्नु भएको रहेछ। अनि जब मेरो विवाह भयो अनि विवाह गर्दाखेरि त पेट जलेको कारणले त बच्चा हुँदैन भन्थ्यो अनि डाक्टरले अनि मैले पनि बच्चा हुँदैन भनेर विवाह गरेको 12 वर्ष भएको थियो। अनि मैले सोचेँ प्रभु अनि मैले धेरै प्रार्थना गर्थेँ अनि मैले धेरै रोएर पनि मैले प्रार्थना गरेँ। अनि गाउँमा मेरो जेठानी दिदीहरूले अरू गाउँको मान्छेले भन्थ्यो कान्छी तिमी अब यत्रो उमेर भइसक्यो विवाह गरे पनि अर्कोचोटि बच्चा ल्याएर आउनु ल भनेर भन्नुहुन्थ्यो, हस हस भन्थे मैले। अनि म आएर फेरि कोठामा रुँदै प्रार्थना गर्थे, प्रभु मेरो त बच्चा छैन अनि किनकि गाउँको मान्छेले घृणा गर्छ, मरे पनि तपाईँको हातमा छ, बाँचे पनि तपाईँको हातमा छ, तपाईँले मलाई नानी दिनुहोस् भनेर धेरै प्रभुसँग पुकार्थे। अनि 7 वर्षपछि मेरो नानी भयो, मेरो छोरा भयो, अहिले 3 वर्षको छ। अनि परमेश्वरले जब पेटमा दिइसकेपछि अब डाक्टर हस्पिटलमा जाँचाउन जानु पर्यो। जब मेरो पेट हेर्दाखेरि चाहिँ डाक्टर त छक्क पर्नुहुन्थ्यो अनि तपाईँ कसरी यो भएको भनेर भन्नुहुन्थ्यो। अनि मैले पेट 4 वर्षको उमेरमा जलेको भनेर भन्थे अनि जुन डाक्टरले पनि छक्क पर्नुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो कि 7 महिनाको अपरेसन गरेर निकाल्नु पर्छ बच्चा भनेर भन्नुहुन्थ्यो। अनि मैले भन्थे प्रभु तपाईँको हातमा मेरो 7 महिनाको बच्चा निकाले भने त मेरो चाहिँ जमिँदैन पेट भनेर त्यसरी भन्थे। अनि त्यस्तो गर्दा गर्दै डाक्टरले चेकअप गर्दा गर्दै फेरि समस्या आयो, मेरो बच्चाको टाउको ठुलो छ, नर्मल डेलिभरी हुन सक्दैन भनेर भन्नुहुन्थ्यो। अनि मैले मण्डली परियाललाई सबैलाई भने यसरी यसरी भन्नुहुन्छ डाक्टर भनेर भनेको। अनि त्यसरी प्रार्थना गर्दा गर्दै फेरि अर्को महिनाको 9 महिनामा फेरि चेकअप गर्न जाँदाखेरि त्यही डाक्टरले तपाईँको बच्चाको टाउको सानो छ, ठिक छ, तपाईँ नर्मल डेलिभरी हुनुहुन्छ भन्नुभयो। अनि परमेश्वर चाहिँ कति महान हुनुहुन्छ प्रियहरू, आज मेरो जीवनमा परमेश्वरले यस्तो काम गर्नुभएको छ, मैले छोटकरी भनेको छु अनि असम्भव कुरा म नर्मल डेलिभरी भएँ। मेरो 2टा बच्चा भएको हो, एउटा सानो बाबु चाहिँ परमेश्वरमा सुत्यो, अहिले मेरो बाबु कति टाटो छ परमेश्वरले मलाई दिनुभएको छ, मेरो दाम्पत्य जीवनमा यति सुन्दर छ परमेश्वरले मलाई दिनुभएको अनि त्यो प्रेमको लागि तपाईँहरूको अगाडि मैले सुनाएको छु अनि परमेश्वरले मेरो जीवनमा त्यसरी काम गर्नुभयो। बाइबलमा हन्नाको प्रार्थना पनि परमेश्वरले सुन्नु भएको थियो अनि उहाँको सौताले धेरै घृणा गर्दाखेरि पनि उहाँ धेरै प्रार्थना गर्नुहुन्थ्यो। उहाँको बच्चा थिएन प्रियहरू, उहाँले धेरै प्रार्थना गर्नुभयो अनि हन्नाको कति आँसु सायद प्रार्थना, अनि तपाईँले परमेश्वर मलाई बच्चा दिनुभयो भने म तपाईँलाई नै दिन्छु भन्नुभएको थियो। त्यसरी नै उहाँलाई पनि दिनुभएको हो, सामुएल राख्नुभयो, मेरो छोराको नाम पनि सामुएल हो। त्यसरी जसरी हन्नाको प्रार्थना सुन्नुहुने परमेश्वर, अनि तपाईँहरूको पनि मेरो प्रार्थना पनि सुन्नु भएको छ। त्यही भएर चाहिँ हन्नाको आँसु सुन्नुभयो अनि त्यसरी नै मैले पनि हन्नाको जस्तै प्रार्थना गरेको थिएँ। धेरै रुदा रुदै म राति उठेर पनि प्रार्थना गर्थे, बिहान पनि प्रार्थना गर्थे अनि मैले अनि त्यसरी भन्थे, प्रभु म चाहिँ पिर च्यातेको छ, म पनि बच्चा पाउन सक्दैन होला भन्थे, नभन्दै मेरो परमेश्वरले मेरो प्रार्थना सुनेर मलाई नानी दिनु भएको हो। हजुरहरूले पनि त्यसरी कसैले बच्चा नभएर पनि कति घृणा गर्छ नि, त्यसरी परमेश्वरमा विश्वास नगर्नु भएको हो भने विश्वास गर्नुहोस्। प्रभुमा लुकाएको 37 भनेछ, परमेश्वरको निम्ति कुनै कुरा पनि असम्भव छैन। प्रियहरू सबै कुरा सम्भव छ, जसरी मेरो प्रार्थना सुन्नुभयो तपाईँहरूको पनि प्रार्थना सुन्नुहुन्छ परमेश्वरले। प्रभु कति महान हुनुहुन्छ, विश्वास गर्नुहोस्, प्रार्थना गर्नुहोस्। हामी आज्ञाकारी पनि हुनुपर्ने रहेछ, यही अर्थले हामी आज्ञाकारी परमेश्वरले चाहनुहुन्छ। माग्नुहोस्, छोराछोरी छैन भने त केही पनि चिन्ता नगर्नुहोस्, परमेश्वरमा सबै कुरा सम्भव छ। त्यही भएर चाहिँ तपाईँहरूले पनि विश्वास गर्नुहोस् अनि मेरो यो छोटो गवाईहरू यही राख्छु। तपाईँहरू मेरो यो गवाई सुनेर आशिषित हुनुहुन्छ भने म विश्वास गरेको छु। परमेश्वरलाई महिमा भएको, सबैलाई जय मसीह। धन्यवाद सबैजनालाई।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 97 61 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन अब चिन्ता नलिनुहोस्
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिटका कक्षाहरू सञ्चालन गर्ने भएको छ
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने
1: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा स्थान
1: थेचो हेल्थ पोस्ट गोदावरी 12 ललितपुर
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com
1: सम्पर्क नम्बर
2: मोबाइल 9802484054 9802484054 र 9801326786 9801326786
1: र 9813941447 9813941447
3: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz बाट
4: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
5: हो र होइन होला त्यस्तो त
6: सोइता तिनीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
5: के भएन मिस
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
5: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुड्डिज एफएम रेडियो 105.1 MHz तिहारले सुन्न सक्नुहुनेछ

0: इमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
1: प्रोप्राइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
8: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
9: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
8: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
9: फोन नम्बर 40225444
7: र 40225742।
10: गुड न्यूज एफएम 105.1।
11: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
12: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
11: डरमा चल्ने कि प्रेममा चल्ने। जयमसी आज बुधबार जुलाई 22 साउन 6 गते। आजको बाइबल खण्ड पहिलो यहुन्नाको पुस्तक 4:18 रहेको छ र यहाँ यसरी लेखेको छ, सिद्ध प्रेमले डरलाई हटाउँछ। प्रेमको मानसिकता स्वाभाविक र सामान्य हो भने डरको मानसिकता चाहिँ सिकिएको हो भन्ने अनुसन्धान वैज्ञानिकहरूका लागि क्रान्तिकारी छ। तर धर्मशास्त्रलाई हेर्ने हो भने यो कुरा नयाँ होइन। प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। विगत धेरै दशकहरूमा वैज्ञानिकहरूले प्रेम र डरको रचना र शरीर विज्ञानको अनुसन्धान गरेका छन्। यी दुई फरक प्रणालीहरू हुन् अनि कुनै पनि सचेत क्षणमा हामी यी दुई मध्ये कुनै एकको आधारमा काम गरिरहेका हुनेछौ। विज्ञानले हामीलाई देखाउँदैछ कि जब हामी प्रेममा काम गर्छौ तब सिकिएका नकारात्मक र विषाक्त विचारहरू धेरै मात्रामा हटाइने काम हुन्छ। हामी नकारात्मक डरलाई हटाउन सक्छौ किनकि यो हाम्रो जन्मजात प्राकृतिक कार्यको भाग होइन। हालैको स्नायु वैज्ञानिक अनुसन्धानले देखाउँछ कि जब हामी प्रेममा काम गर्छौ तब मस्तिष्कले अक्सिटोसिन जस्तो रसायन उत्पादन गर्छ जसले नकारात्मक र विषाक्त विचार समूहहरूलाई शाब्दिक रूपमै पगालेर हटाउँछ ताकि नयाँ अभिशाक्त मार्गहरू सृजना हुन सकुन्। जब हामी विश्वास गर्छौं, घनिष्ठ सम्बन्धमा रहन्छौं र अरूसँग जोडिन्छौं तब यो रसायन पनि बग्छ। त्यसैकारण प्रेममा चल्ने छनौट गर्दा त्यसले शाब्दिक रूपमै डरलाई हटाउन सक्छ। अनुसन्धानले यो पनि देखाउँछ कि जब हामी राम्रो काम गर्छौं र प्रेममा अरूसँग जोडिन्छौं तब एन्डोर्फिन र सेरोटोनिन नामक जीवरस अर्थात हर्मोन पनि निस्कन्छन्। तिनीहरूले यसले हाम्रो मस्तिष्कबाट विष हटाउँछन् अनि हाम्रो उत्प्रेरणा र बुद्धि बढाउँछन् जसले हामीलाई जीवनलाई अझ सफलतापूर्वक सम्हाल्न मदत गर्छ। हामी धर्मशास्त्रमा प्रेम र डर बीच छनौट गर्दा गहन परिणामहरू देख्छौ। मैले तिमीहरूका लागि जीवन र मृत्यु आशिष र श्राप राखेको छु, अब जीवन नै रोज। यो कुरा तपाईँले व्यवस्थाको पुस्तक 30:19 पदमा हेर्न सक्नुहुन्छ। उपदेशक 7:29 हामीलाई भनिएको छ, परमेश्वरले मानिसलाई सोझो बनाउनुभयो तर मानिस चाहिँ अनेक परिकल्पनाको खोजीमा लागेको छ। यसकारण आज छनौट तपाईँको हातमा छ, डरमा चल्ने या प्रेममा चल्ने। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
12: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
13: मोबाइल नम्बर 98082048 70।
12: इमेल ठेगाना mos.radioministry@gmail.com।
13: आफू सुन्नुहोस् र आफ्नो मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
12: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
14: कोरस नम्बर 102।

0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
1: यो समय हो धन्यवाद बिहानी।
2: प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजेक राई, गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिनको लागि प्राविधिक मित्र सुजनसँगै उपस्थित भइसकेको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु तपाईँ यस बिहानीमा शान्ति, खुशी र आनन्दित हुनुहुन्छ। तर यदि हुनुहुन्न भने पनि कृपया यस प्रसारणलाई ध्यान दिएर सुन्ने प्रयास गरिदिनुहोला, किनभने यस प्रसारणद्वारा हामी तपाईँलाई अहिले तपाईँ जस्तो सुकै अवस्थामा हुनुभए तापनि परमेश्वरले दिनुहुने शान्ति र आनन्दको विषयमा अवगत गराउँदै तपाईँको यस क्षणलाई फलदायी, आनन्दित तुल्याउने प्रयास गर्दैछौ। र सोही क्रममा श्रोता, यस बिहानी परमेश्वरलाई धन्यवाद दिन उत्साह प्रदान गर्नको लागि म तपाईसँग यस क्षणमा धार्मिकताको नयाँ बाटो सम्बन्धित केही कुरालाई एकैछिन चर्चा गर्न चाहन्छु। श्रोता मित्र, धार्मिकता प्राप्त गरी उद्धार पाउन खोज्ने मानिसहरू विधि विधानहरू तनमन लाएर पालन गर्दछन्। तर मानिसले आफ्नो शरीरलाई कष्ट दिएर वा कुनै धार्मिक विधान पालन गरेर परमेश्वरको धार्मिकता प्राप्त गर्न सक्दैन। इसरायलीहरूको सोचाइ पनि यस्तै थियो। येशु ख्रिस्टले यहुदी व्यवस्था पूर्ण पालन गरेर व्यवस्थाको अन्त्य गरी आफ्नो धार्मिकता दिनुहुन्छ भन्ने इसरायलीहरूले विश्वास गरेका थिएनन्। उनीहरूमा धार्मिक बन्ने जोश थियो, तर अविश्वास र अल्पज्ञानको कारण तिनीहरूको धार्मिकतालाई उनीहरूले स्वीकार गरेनन्। व्यवस्था पालन गरेर हजारौं कोशिशहरूद्वारा पृथ्वी मुनि वा स्वर्गमा धार्मिकताको खोजी गर्नुभन्दा स्वर्गबाट आफै तल ओर्लनु भएको र मृत्युबाट जीवित हुनुभएको येशु ख्रिस्टमा विश्वास गर्नु धार्मिकता प्राप्त गर्ने सजिलो उपाय हो। यदि हामीले येशुलाई प्रभु हो भनी मुखले स्वीकार गर्यौं र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने, आफ्नो हृदयमा विश्वास गर्यो भने हाम्रो उद्धार हुनेछ। त्यसकारण मानिसले उद्धार पाउने बाटो अब ख्रिस्टद्वारा धार्मिकता प्राप्त गरी उद्धार पाउन हृदयले विश्वास गरी मुखले स्वीकार गर्नुपर्दछ। व्यवस्थाले परिवर्तन गर्न नसकेको हृदयलाई विश्वासले परिवर्तन गराई पवित्र भएर परमेश्वरको मानिस निर्दोष ठहरिन्छ र उद्धार पाउँदछ। यसरी व्यवस्थाको अन्त्य भएकोले इसरायली र अरू जातिहरूमा कुनै भेद रहेको छैन। प्रिय मित्र, म आशा गर्छु अहिले भर्खरै प्रस्तुत गरिएका प्रभु येशु ख्रीष्टद्वारा मानिसलाई प्राप्त हुने धार्मिकता अर्थात् धार्मिकताको नयाँ बाटो सम्बन्धित कुराहरू जुन हामीले पवित्र शास्त्र बाइबलको रोमी अध्याय 10 पद 1-13 सविस्तार वर्णन गरिएको पाउँदछौ। सो कुराहरूले तपाईलाई हामी मानिसहरूले धर्मकर्महरूद्वारा धार्मिकता पाउन नसक्दा प्रभु येशु ख्रीष्टद्वारा हामीलाई परमेश्वरले धर्मी ठहराउनु भएकोमा धन्यवादी हुनलाई र यस सुन्दर जीवनमा पाएको उहाँको अनुग्रह कृपाप्रति पनि धन्यवादी हुनलाई अवश्य प्रेरणा मिलेको छ भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट प्राविधिक मित्र सुजनलाई पनि धन्यवाद दिँदै म आइजेक राई आजको लागि बिदा हुन्छु। जय मसीह। तपाईँको आजको दिन आशिषमय रहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
4: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ झुटा अगुवाहरूदेखि सावधान रहनुहोस्। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 28। प्रेरित 20 अध्यायमा पाउलले इफिससका सबै इल्डरहरूलाई एकसाथ भेला गरे। उनीहरूसँग बाँड्नका लागि पाउलसँग महत्वपूर्ण कुराहरू थिए। यो पाउलको इफिससकाहरूसँगको अन्तिम भेट पनि हुने थियो। प्रेरितको पुस्तक 20 अध्यायको 28 पदमा यसरी लेखिएको छ, तपाईहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्। पवित्र आत्माले तपाईहरूलाई बगालको जिम्मावार बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरका मण्डलीको हेरचाह तपाईहरू गर्नुहोस्। पवित्र आत्माले नै कसैलाई निरीक्षक बनाउनुहुन्छ। आत्मिक अगुवा हुनको योग्य छ भनेर निर्धारण गर्ने व्यक्ति परमेश्वर नै हुनुहुन्छ। पाउलले अब उनीहरूलाई भन्ने कुरा एकदमै स्तब्ध पार्नेछ। प्रेरितको पुस्तक 20 अध्यायको 29 पदमा यसरी लेखिएको छ, किनभने मलाई थाहा छ कि म गएपछि डरलाग्दा बुवासाहरू तपाईँहरूका माझमा पस्नेछन् जसले बगाललाई बाँकी राख्ने छैनन्। पाहुलले वर्णन गरेको कुरा क्रिस्टको शरीर बाहिरको शत्रु थिएन। बगाललाई च्यातचुत पार्न लागेका ती बुवासाहरू तिनीहरूको मण्डलीभित्र आउने भित्रका मानिसहरू थिए। प्रेरितको पुस्तक 20 अध्यायको 30 पदमा यसरी लेखिएका छ, तपाईहरूकै बीचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उठ्नेछन् जसले चेलाहरूलाई आफ्नो पछि लैजानेछन्। पाउलले भविष्यवाणी गरेका थिए कि यी वासाहरू तिनीहरूका आफ्नै चर्चहरूको नेतृत्वबाट आउनेछन्। यी वासाहरूले साँचो परमेश्वरको योजना र हृदयको विपरीत सिद्धान्त सिकाउनेछ र तिनीहरूले येशु ख्रीष्टका चेलाहरूलाई आफ्नो पछि लाग्न तान्नेछन्। दोस्रो तिमोथीको पुस्तक 4:3-4 यसरी लेखिएको छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नेदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर बरालिनेछन्। प्रिय हो, परमेश्वरको वचनबाट साँचो सिद्धान्त सिकाउनुको सट्टा यी झुटा अगुवाहरूले बाइबल र चर्चको संगतिलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सुन्दा मिठो लाग्ने वचनहरू सुनाएर लोभ्याउनेछन्। तिनीहरूको उपदेशले भावनात्मक आवश्यकता पूरा गर्नेछ। चर्चका सदस्यहरूलाई परमेश्वरको वचनको ठोस सिद्धान्त सिकाउनुको सट्टा दन्ते कथाहरूले मनोरञ्जन दिनेछन्। एफिसीको पुस्तक 34:1-3 परमप्रभुको यो वचन म कहाँ आयो, हे मानिसको छोरा, इजरायलका गोठालाहरूका विरूद्धमा यो अगमबानी तिनीहरूलाई कहेर भन्, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, धिक्कार इजरायलका गोठालाहरूलाई जसले आफ्नै मात्र वास्ता गर्दछ। के गोठालाले भेडाहरूको वास्ता गर्नुपर्ने होइन र? तिमीहरू दही खान्छौ, उनको वस्त्र लगाउँछौ, मोटा मोटा पशुहरू मार्छौ, तर बगाललाई चाहिँ तिमीहरू वास्तै गर्दैनौ। यो भविष्यवाणी लेखिएको दिन जत्तिकै आज पनि सत्य छ। संसारभरि चर्चमा यस्ता अगुवाहरू छन् जसले मानिसहरूलाई आफ्ना सन्देशहरू सुन्न उत्प्रेरित र उत्साहित गर्न आकर्षक शब्दहरू बोलिरहेका छन्। ती अगुवाहरू आफ्नो चर्चका सभाहरूमा उपस्थित हुनेहरूबाट पैसा उठाउन उत्सुक छन्। ती पैसाहरू अत्यन्तै आवश्यक परेकाहरूलाई मद्दत गर्न प्रयोग गर्नुको सट्टा आफैमा खर्च गर्छन्। इस्कियलको पुस्तक 34:4 तिमीहरूले दुर्बललाई बलियो पारेका छैनौ, बिरामीहरूलाई निको पारेका छैनौ, घाइतेलाई मलम पट्टी लगाइदिएका छैनौ, तिमीहरू बाटो बिराएकाहरूलाई बाटोमा ल्याएका छैनौ, हराएकाहरूलाई खोजेका छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ। यी अगुवाहरूले आफ्ना मानिसहरूको आवश्यकताको वास्ता गरिरहेका छैनन् र जब कोही बाटो बिराउँछ तिनीहरूलाई खोज्ने गर्दैनन्। नम्रतापूर्वक आफ्ना मानिसहरूको सेवा गर्नुको सट्टा तिनीहरूले धम्की दिएर शासन गर्छन्। इजकियलको पुस्तक 34:5 यसरी लेखिएको छ, यसैले तिनीहरू छरपष्ट भए किनकि तिनीहरूको गोठालो नै थिएन, जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जंगली जनावरका शिकार भए। यो एउटा दुःखद वास्तविकता हो जुन आज पनि भइरहेको छ। धेरै निर्दोष क्रिश्चियनहरू हाम्रो संसारको मरुभूमिमा हराएर लक्ष्यविहीन रूपमा भौतारिरहेका छन्, किनभने उनीहरूलाई सत्य मार्गदर्शन गर्ने कोही पनि छैन। एफिसीको पुस्तक 4:14 यसरी हामी छालले अघि पछि हुत्याइएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका दालझिल धूर्तता र फट्याईले यताउता उडाएका बालकहरू जस्ता नहौ। धेरै युवा क्रिश्चियनहरू चर्चको मञ्चमा उभिएका व्यक्तिहरूबाट निराश भएका छन्। तिनीहरू बाहिरी रूपमा धेरै राम्रो छ, सबै कुरा धेरै धार्मिक देखिन्छ र महसुस हुन्छ, तर तिनीहरूको मुखबाट निस्कने कुरा झुटो सिद्धान्त हो र यसले मानिसहरूलाई योजना र छलको प्रयोग गरेर बहकाउँछ। यो त्यस्तै प्रकारको कुरा हो जुन शैतानले अदनको बगैँचामा हव्वालाई मूर्ख बनाएको थियो। यदि हामी होसियार भएनौ भने यी झुटा शिक्षाहरूले हामीलाई धर्मशास्त्रमा प्रकट भएको वास्तविक सत्यबाट टाढा लैजानेछन्। मत्तीको पुस्तक 15:8-9 यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। प्रिय हो, चर्चको संगतिको समयमा कसैले धेरै पटक प्रभुको प्रशंसा गर र हालेलुया भनेर कराउँछ। यसको अर्थ यीशुख्रीष्टसँग तिनीहरूको साँचो सम्बन्ध छ भन्ने होइन। यो सम्भव छ कि तिनीहरूको हृदय परमेश्वरबाट टाढा छ। झुटा अगुवाहरूलाई चिन्ने एउटा तरिका भनेको तिनीहरूले परमेश्वरको वचनको सट्टा मानिसहरूको आज्ञाहरू स्वीकारिरहेका हुन्छन्। तपाईँ होसियार हुनुपर्छ, किनभने तिनीहरूका सन्देशहरू कानमा आकर्षक हुन्छन् जसले तपाईँलाई विश्वासी चेला बन्न लोभ्याउन सक्छ, जहाँ तपाईँ तिनीहरूलाई आर्थिक रूपमा सहयोग गर्दै हुनुहुन्छ। योहन्नाको पुस्तक 10:1 साँच्चै म तिमीहरूलाई भन्दछु, जो भेडा गोठालो ढोकाबाट भित्र पस्दैन तर अर्को पट्टिबाट चढेर पस्छ त्यो चाहिँ चोर र डाकु हो। सुसमाचारका यी झुटा सेवकहरूलाई येशूले चोर र डाकु भनेर चिनाउनु भएको छ। चोर भनेको धेरै धूर्त व्यक्ति हो, डाकु भनेको तपाईँबाट चोरी गर्ने व्यक्ति हो, तर तिनीहरूले आफ्नो दुष्ट काम दिनको उज्यालोमा गर्छन् जहाँ सबैले देख्न सक्छन्। तिनीहरूको मुख्य तरिका भनेको धम्की र हेरफेर मार्फत मानिसहरूलाई बहकाउनु हो। यसो चाहनुहुन्छ कि हामी यी मानिसहरूबाट सचेत रहौं जसले आफूलाई गोठालो भन्छन् तर तिनीहरूको उद्देश्य येशू ख्रीष्टका साँचो अनुयायीहरूलाई हानि पुर्याउन भ्रामक छल र स्पष्ट शक्ति दुवै प्रयोग गर्नु हो। यूहन्नाको पुस्तक 10:2 यसरी लेखिएको छ, तर ढोकाबाट भित्र पस्ने चाहिँ भेडाको गोठालो हो, चर्चाई दिइने साँचो वरदानहरू साँचो गोठालो येशू ख्रीष्टको ढोकाबाट प्रवेश गर्छन्। तर धेरैजना भेडाहरूमा फरक ढोकाबाट प्रवेश गर्छन्। तिनीहरूले आफूलाई पास्टर, प्रेरित, बिशप, अगमवक्ता भनी उपाधि दिन्छन् तर तिनीहरूको इच्छा परमेश्वरको सेवा गर्ने होइन, भेडाहरूबाट चोर्ने हो। तिनीहरू सार्वजनिक रूपमा आफूलाई परमेश्वरका मानिसहरूको गोठाला भएको घोषणा गरिरहेका हुन्छन् तर तिनीहरू होइनन्। तिनीहरूको मुख्य उद्देश्य परमेश्वरको मानिसहरूको स्रोतबाट चोर्नु हो। फिलिपीको पुस्तक 3:5 यसरी लेखिएको छ, 8 मेरो खतना भएको हो, म इजरायल जातिको बेन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने म एक फरिसी। जीवनको यस मोडमा पाउलसँग परमेश्वरको अनुमोदित सेवक बन्नका लागि सबै उचित प्रमाणहरू थिए। उनको खतना गरिएको थियो, उनको पारिवारिक पृष्ठभूमि सही थियो, उनले सबै उचित शिक्षा प्राप्त गरेका थिए, उनीसँग सबै स्वीकार्य धार्मिक प्रमाणहरू थिए। फिलिपीको पुस्तक 3:6 यसरी लेखिएको छ, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्को ठहरिएको हुँ। उनको पृष्ठभूमि त्यति बेलाको चर्चको धार्मिक समाजलाई पूर्ण रूपमा स्वीकार्य थियो, यद्यपि उनका कार्यहरू त्यो येशू ख्रीष्टले राख्नु भएको सबै कुराको विरूद्धमा थिए। पावलले येशू ख्रीष्टका साँचो अनुयायीहरूलाई सताइरहेका थिए तर धार्मिक समुदायको नजरमा पावललाई निर्दोष मानिन्थ्यो। मानिसहरूको धार्मिक अभ्यासहरू प्राय त्यस्तै हुन्छन्। येशू ख्रीष्टमा साँचो सेवकहरू विरूद्ध प्रयोग गरिँदा पनि तिनीहरूको कामको लागि तिनीहरूको प्रशंसा गरिन्छ। पावललाई केले परिवर्तन गर्यो जसले उनलाई चर्चा सताउने व्यक्तिबाट परिवर्तन भएर व्यक्तिहरूलाई सुधार गर्ने मानिस बन्यो? फिलिपीको पुस्तक 3:5-6 तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रीष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रीष्ट येशु मेरो प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकु भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु अनि ती सबैलाई फोहोर मैला तुल्य म गर्दछु। पावलले पहिले प्राप्त गरेका सबै धार्मिक प्रशिक्षण, उनको पृष्ठभूमि, पुरानो नियमको व्यवस्थाको उनको पूर्ति, पावलले यी सबै कुरालाई पूर्णतया व्यर्थ घोषित गरे। पावलको जीवनमा परिवर्तन आएको एउटै मात्र कुरा थियो कि उनी ख्रीष्टको चेला बने। जब पावल दमस्कसको बाटोमा थिए, धेरै क्रिश्चियनहरूलाई सताउने योजनाका साथ येशूले उनलाई आमने सामने भेट्नुभयो। पावलले उनलाई आफ्नो प्रभुको रूपमा पछ्याउन रोजे। येशू ख्रीष्टको उनको नयाँ सम्बन्धले उनको जीवनमा पूर्ण रूपमा परिवर्तन गर्यो। प्रेरितको पुस्तक 9:15-16 तर प्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ म सो तिनलाई देखाउनेछु। पावलले आफ्ना सबै धार्मिक अभ्यासहरू त्यागे। उनले ती सबैलाई येशू ख्रीष्टलाई पछ्याउने प्रतिबद्धताले प्रतिस्थापन गरे। तपाईँले सेवा गर्न चाहनु भएको वास्तविक कारण के हो? तपाईँ किन आत्मिक अगुवा बन्न चाहनुहुन्छ? पावललाई अब पैसाको वास्ता थिएन, उनलाई प्रसिद्धिताको पनि वास्ता थिएन। त्यसपछि धेरै पटक उनी भोकै बसे, धेरै पटक उनलाई गिरफ्तार गरियो, कोर्रा लगायो, पिटियो वा अन्य कठिनाईहरू दियो। पावलको लागि मूल्यवान कुरा येशूलाई आफ्नो प्रभुको रूपमा चिन्नु थियो। उनले येशूलाई धेरै गहिरो र व्यक्तिगत रूपमा चिने। प्रभावकारी सेवा गर्न हामी सबैलाई चाहिने यो एउटा कुरा हो। यीशुले हाम्रो हृदयभित्र राज्य गर्न आवश्यक छ। फिलिपीको पुस्तक 3:9 र सम्पूर्ण रूपले म उहाँमा भएको पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुन चाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो। धार्मिकता धार्मिक नियम र अभ्यासहरू पालन गरेर आउँदैन। हामी यीशुसँग सम्बन्ध निर्माण गरेर र उहाँमाथि भरोसा गर्न सिकेर यो प्राप्त गर्छौं। उहाँ हाम्रा प्रभु हुनुहुन्छ र उहाँमा भरोसा राखेर हामी धार्मिक जीवन यापन गर्न सक्षम हुन्छौं। युहन्नाको पुस्तक 10:3 ढोकेले उसको लागि ढोका खोलिदिन्छ र भेडाहरूले उसको स्वर सुन्छ र उसले आफ्ना भेडाहरूलाई नाउँ काटी काटी बोलाउँछ अनि तिनीहरूलाई बाहिर लैजान्छ। साँचो गोठालाहरू ती हुन् जो येशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन्। तिनीहरूले परमेश्वरको वचनको वास्तविक सिद्धान्त सिकाइरहेका छन्। तिनीहरूले परमेश्वरका मानिसहरूबाट चोरी गरिरहेका छैनन्, बरु तिनीहरूको सेवा गरिरहेका छन्। हिब्रूको पुस्तक 13:8 यसरी लेखिएको छ, येशु ख्रीष्ट हिजो आज र सदा सर्वदा एक समान हुनुहुन्छ। 2000 वर्ष भन्दा पहिले येशु ख्रीष्ट जन्मनु भएको थियो, उहाँले सेवकाई गर्नु भएको थियो र उहाँ क्रुसमा टाँगिनु भएको थियो। 3 दिनपछि परमेश्वरले उहाँलाई मृत्युबाट बिउताउनु भयो। एक दिन उहाँ राजाको रूपमा शासन गर्न फर्कनुहुनेछ अनि हामी प्रत्येकले उहाँलाई पछ्याउने वा अस्वीकार गर्ने छनौट गर्न सक्छौ। येशु ख्रीष्ट सत्य र झूठ बीचको विभाजन रेखा हुनुहुन्छ। हामीले उहाँलाई पछ्याउने निर्णय गर्छौ कि गर्दैनौ भन्ने कुराले हामी आत्मिक रूपमा कति टाढा जान सक्छौ भनेर निर्धारण गर्नेछ। युहन्नाको पुस्तक 17:3 यसरी लेखिएको छ, अब अनन्त जीवन यही हो कि तिनीहरूले तपाईँ एक मात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिनुन्। साँचो परमेश्वरलाई स्वीकार गर्नेहरूले उहाँको पुत्र येशु ख्रीष्टलाई पनि स्वीकार गर्छन्। परमेश्वरले येशुलाई मण्डलीको आत्मिक शिरको रूपमा नियुक्त गर्नुभएको छ। फिलिपीको पुस्तक 2:9-11 त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वी माथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रीष्टलाई प्रभु भने स्वीकार गर्नुपर्छ। साँचो अगुवा र झुटो अगुवा छुट्याउनका लागि एउटा सबैभन्दा महत्वपूर्ण मापदण्ड छ कि तिनीहरूले येशु ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्छन् र सेवा गर्छन्। येशु राजाहरूका राजा र प्रभुहरूका प्रभु हुनुहुन्छ। सबै साँचो इसाई अगुवाहरू आफ्नो व्यक्तिगत स्वार्थ भन्दा पनि उहाँलाई पछ्याउन समर्पित हुन्छन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
6: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
7: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
6: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: जय मसी साथै नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू साथै सम्पूर्ण श्रोताहरूमा कार्यक्रम हिप्पी लेट्स सिंग लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। अनि भाइ बहिनीहरू यहाँहरू कस्तो हुनुहुन्छ? साथै सम्पूर्ण श्रोताहरू आरामै हुनुहुन्छ होला र म पनि आरामै छु र सधैँ झैं यहाँहरूको माझमा यसरी आउनु पाउँदाखेरि म एकदमै खुसी छु। हाम्रो कार्यक्रम हिप्पी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज आसाम 105.1 मेगाहर्जबाट र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई यही समयमा गुड न्यूज आसाम 105.6 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। र आज भने म यहाँहरूलाई हाम्रो यीपी कोयरहरूले गाउनुभएका गीतहरू यहाँहरूको माझमा राख्नेछु र अवश्य नै मलाई चाहिँ यीपी कोयरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ र यी गीतहरू चाहिँ यहाँहरू जस्तै ससाना उमेरका भाइ बहिनीहरूले गाउनुभएका गीतहरू हुन् र अवश्य नै यहाँको गीतहरूले चाहिँ यहाँहरूलाई आशिष मिल्छ भन्ने चाहिँ मलाई लागेको छ। र सुरुमा ढिला नगरिकन यहाँहरूको माझमा एउटा गीत राख्न चाहन्छु जुन बाल गीत रहेको छ यीपी कोयरले नै गाउनु भएको र यो गीतले भन्दछ मेरो आँखाले देखेको छ मसीह, मेरो आँखाले देखेको छ उद्धारकर्ता, मेरो आँखाले देखेको छ राजा जसको आगमन भयो हाम्रो मुक्तिको निम्ति। र अवश्य नै अहिलेलाई भनिराख्न चाहन्छु यही गीत

र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो भाइ बहिनीहरू कार्यक्रम यिपी लेप्चिङमा मेरो आँखाले देखेको छ मसिह भन्ने यस आशिषमय बाल गीत, र अवश्य नै हामीले परमेश्वरलाई देख्न नसके तापनि हामीले हाम्रो हृदयका आँखाहरूले चाहिँ हामीले परमेश्वरको उपस्थितिलाई चाहिँ महसुस गर्न सक्छौ, र अवश्य नै उहाँ चाहिँ मसिह हुनुहुन्छ र उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, र हाम्रो निम्ति चाहिँ यस संसारमा हाम्रो पापलाई पखाल्नको निम्ति, हाम्रो पापलाई क्षमा गर्नको निम्ति चाहिँ उहाँ आउनु भएको हो, र उहाँ चाहिँ उद्धारकर्ता हुनुहुन्छ। हामीलाई जति पनि हाम्रा दुःख छन्, हाम्रा रोग बिमारहरू छन्, अनि पापका कुराहरूबाट चाहिँ हामीलाई उद्धार दिने परमेश्वर हुनुहुन्छ, उद्धार गर्ने, अर्थात हामीले अङ्ग्रेजीमा हामीलाई रेस्क्यु गर्ने, जो चाहिँ हाम्रो मुक्तिको निम्ति यस संसारमा आउनुभयो। र भाइ बहिनीहरू, यहाँहरू सबैजनालाई गीत एकदमै मनपर्छ होला, मलाई पनि गीत एकदमै मनपर्छ, र म कहिलेकाहीँ आफू दुःखी हुँदै गर्दाखेरि पनि गीतहरू गाउने गर्छु अनि गीतहरू सुन्ने गर्छु, अनि र ती गीतले भनेका शब्दहरूबाट चाहिँ मलाई फेरि पनि त्यो नयाँ आशा अनि त्यो नयाँ जोस आउने गर्दछ। र भाइ बहिनीहरूले पनि हाम्रो यिपी नेपाल YIPPI नेपाल टाइप गरेर पनि हाम्रो युट्युब च्यानलबाट यिपी कोयरले गाउनुभएका गीतहरू सुन्न सक्नुहुनेछ, यहाँको विदाको समयमा सुनेर आनन्दित लिन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूको माझमा अर्को गीत राख्न चाहन्छु, र यो बाल गीतले चाहिँ यस्तो भन्दछ, वचन परमेश्वरको विश्वास योग्य, वचन परमेश्वरको अनन्त सत्य, वचन परमेश्वरको हामी सबको लागि, वचन परमेश्वरको पछ्याउने बाटो, वचन परमेश्वरको यही नै हो, वचन परमेश्वरको सत्य नै हो। अवश्य नै अब सुनौ यही गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

ब्लेसिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा र आजको यस कार्यक्रम यिपी ब्लेसिङमा म यहाँहरूको माझमा यिपी कोइरले गाउनुभएका गीतहरू राखिरहेकी छु र म त सुनेर एकदम आनन्दित पनि भइरहेकी छु र यहाँहरू पनि एकदम आनन्द लिँदै हुनुहुन्छ होला। र यिपी कोइरले गाउनुभएका गीतहरू चाहिँ एकदमै मिनिङफुल छन् अनि यहाँका शब्दहरूले चाहिँ हाम्रो मन छुने गर्दछ र त्यसैले मलाई यिपीले गाउनुभएका गीतहरू यिपी कोइरको गीतहरू चाहिँ एकदमै मनपर्छ। जुन गीतहरू चाहिँ यहाँहरू जस्तै बालबालिकाहरूलाई लक्षित गरेर बनाइएका गीतहरू हुन् र अर्को कुरा हाम्रो यिपी कोइरहरूले चाहिँ उहाँहरू जस्तै ससाना साथीहरूलाई आफ्नो गीत मार्फतबाट अरू साथीहरूको माझमा सुसमाचार सुनाउनु चाहिँ हाम्रो यिपी कोइरको मुख्य उद्देश्य हो। यहाँहरूले पनि यिपीका गीतहरूद्वारा अरू व्यक्तिहरूको माझमा सुसमाचार सुनाउन सक्नुहुन्छ र भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो कि वचन परमेश्वरको विश्वास योग्य र वचन परमेश्वरको अनन्त सत्य भन्ने गीत यहाँहरूले सुन्नुभयो। मलाई पनि लाग्छ कि परमेश्वरको वचन चाहिँ एकदमै विश्वास योग्य छ, किनभने वचनले चाहिँ हामीलाई ज्ञान बुद्धिका कुराहरू अनि वचन चाहिँ सधैँभरि सत्य रहन्छ। हामीले बाइबलका कुराहरू हेर्छौँ भने बाइबल भनेको चाहिँ एउटा सत्यको कुरा हो र हामीले त्यहाँनिर हामी निराश हुँदै गर्दाखेरि, हामीलाई दुःख हुँदै गर्दाखेरि, सँगसँगै हामी खुसी हुँदाखेरि पनि हामीले त्यहाँ त्यसै सम्बन्धी बाइबलका वर्सहरू हेर्न सक्छौँ। र केही दिन अगाडि म एकदमै दुखी थिएँ भाइ बहिनीहरू, र मलाई एकदमै दुःख लागिरहेको थियो अनि र त्यो समयमा चाहिँ मैले बाइबलको वर्सहरू हेरेर, बाइबलका पदहरूलाई हेरेर चाहिँ मैले त्यहाँबाट आशिषित महसुस गरेँ अनि फेरि मलाई चाहिँ म निराश हुँदै गर्दाखेरि म फेरि शान्तिमा अनि खुसीमा आउन सके। त्यसैले जो व्यक्तिले परमेश्वरको वचनलाई पछ्याउँदछ अनि त्यो व्यक्ति चाहिँ सधैँभरि राइट वेमा हिँड्दछ। र अवश्य नै भाइ बहिनीहरू, फेरि पनि अर्को गीत सुन्ने पालो भएको छ र यो गीतले भन्दछ पन्छी उडुन स्वतन्त्र भए। अब सुनौ यसै गीत, गीतपछि फेरि पनि

फेरि पनि स्वागत छ भाइ बहिनीहरू। यहाँहरूले भर्खरै मात्रै सुन्नुभयो पन्छी उडुन स्वतन्त्र भए भन्ने यस बाल गीत, र म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र साँच्चै नै भाइ बहिनीहरू, म एउटा क्वेसन यहाँहरूलाई गर्न चाहन्छु। यहाँहरूलाई केही दिनसम्म एउटा बन्द कोठामा बन्द गरेर राख्यो भने चाहिँ यहाँलाई कस्तो महसुस हुन्छ? अवश्य नै यदि हामीलाई बन्द कोठामा राखिदियो भने हामी एकदमै दुखी हुन्छौँ, अनि हामीले बाहिरका कुराहरूलाई हेर्न सक्दैनौँ, अनि हामी जसरी बाहिरको इन्भाइरोमेन्टमा रमाउने गर्छौँ, वरिपरि हामीले एकदमै फ्रेस हावाका कुराहरू रहेका हुन्छन्, अनि हामीले उज्यालो प्रकाश घामलाई देख्नुपर्ने कुराहरू त्यो केही देख्दैनौँ यदि हामीलाई अँध्यारो बन्द कोठामा राखिदिएको छ भने। हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ, हामीलाई चाहिँ हामी बाध्यएर त्यहाँ बस्नुपर्ने अवस्था हुन्छ, अनि हामी चाहिँ स्वतन्त्र हुन सक्दैनौँ। तर जब हामी त्यो बन्द कोठाबाट बाहिर निस्किन्छौँ भने हामीले चाहिँ परमेश्वरले सृष्टि गर्नुभएका असल कुराहरू देख्न सक्छौ र महसुस पनि गर्न सक्छौ। जस्तै कि मिठो अनि शीतल हावालाई हामीले महसुस गर्न सक्छौ, अनि हरिया डाँडा पहाडहरू हामीले हेर्न सक्छौ। र अवश्य नै यो गीतले चाहिँ भन्न खोजिएको थियो कि भर्खरै मात्रै जुन यहाँले सुन्नुभयो त्यो गीत, कि पन्छी चाहिँ स्वतन्त्र भएर, पन्छी अर्थात् चरा चाहिँ, चराचुरुङ्गीहरू चाहिँ स्वतन्त्र भएर फ्रीली चाहिँ उड्न सकुन् भन्ने कुराहरू चाहिँ यहाँ रहेको छ। अनि अर्को भनेको जिउँदो पानीको फोहोराहरू फुटुन् भन्ने कुराहरू, जसले चाहिँ हामीलाई बताउँदछ कि पानी नभएको ठाउँमा पनि परमेश्वरले चट्टानबाट पानीहरू निकाल्नुहुन्छ भन्ने एउटा विश्वासका साथ चाहिँ यो गीतलाई बनाइएको हो। यहाँहरू सबैजनालाई आफ्नो नाम एकदमै मन पनि पर्छ होला, र मलाई पनि मेरो नाम सारा भनेर भन्न पाउँदाखेरि चाहिँ एकदमै मन पर्छ। र सानो हुँदाखेरि चाहिँ मलाई मेरो नामको अर्थ चाहिँ थाहा थिएन, अनि जब म बिस्तारै ठुलो हुँदै गएँ अनि पछि मलाई मेरो नामको अर्थ चाहिँ थाहा हुन थाल्यो, अनि जसले चाहिँ मलाई एकदम खुसी पनि बनाउँदछ। र भाइ बहिनीहरू, यस संसारमा थुप्रै नामहरू भएका मानिसहरू हुन्छन्, त्यस सँगसँगै सबैभन्दा उच्च अनि सबैभन्दा महान नाम चाहिँ हाम्रो प्रभु येशू ख्रीष्टको रहेको छ, र जसको नाउँ चाहिँ सधैँभरि रहन्छ। यस संसार टलेर जान्छ होला, हामी मानिस जातिहरू नाश भएर जान जान्छौँ होला, तर पनि परमेश्वरको पुत्र येशू ख्रीष्टको नाउँ चाहिँ सधैँभरि रहिरहन्छ, किनभने उहाँको नाउँ चाहिँ एकदमै स्पेसल नाम रहेको छ। अनन्तदेखि अनन्तसम्म जुन चाहिँ कहिले पनि नाश नहुने गरेर चाहिँ उहाँको नाउँ रहिरहन्छ। येशू ख्रीष्टको नाउँमा जब हामी प्रार्थना गर्छौँ, बिरामीहरूको निम्ति प्रार्थना गर्दछौँ।

भने विश्वास साथ प्रार्थना गर्दछौ भने चाहिँ ती बिरामीहरूले चंगाई पाउँदछन्। र अर्को कुरा, हाम्रो जीवनमा हामीले पाउनु पर्ने मुक्तिका कुराहरू अनि उद्धारका कुराहरू हामीले पाउँदछौ। हाम्रो जीवनमा हामीले थुप्रै असल परिवर्तनहरू पाउँदछौ जब हामीले उहाँमा विश्वास साथ उहाँको नाउँमा प्रार्थना गर्दछौ भने। अब भने हामी यही गीत सुन्दैछौ र जुन गीतले भन्दछ, त्यो नाउँ अरू भन्दा उच्च नाउँ, एउटै नाउँ जो सदा रहन्छ, नाम जो अनन्त राज गर्ने, र येशु नाउँमा सब चंगाई छ। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

पनि कार्यक्रम यिपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा, र अवश्य नै यहाँहरूले यिपीका गीतहरू सुनेर आनन्दित लिँदै हुनुहुन्छ होला, र आफूले सुनेका गीतहरू सिकेका गीतहरू चाहिँ पक्कै पनि आफ्नो बाल संगतिका साथीहरूलाई अनि अन्य साथीहरूलाई पनि यहाँहरूले सिकाउन सक्नुहुन्छ, र यी गीतहरूमा यहाँहरूले आफ्नै एक्सनहरू हाउभावहरू प्रयोग गरेर पनि यहाँहरूले आफ्नो बाल संगतिमा साथै मण्डलीमा यहाँहरूले पर्फर्म पनि गर्न सक्नुहुन्छ। भाइ बहिनीहरू, म यहाँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यहाँहरूलाई कुनै ठाउँ जानु छ भने यहाँहरूले के को प्रयोग गर्नुहुन्छ? जुन ठाउँमा यहाँहरू पुग्नु भएको छैन, यहाँको निम्ति नौलो ठाउँ छ भने, अवश्य नै म चाहिँ कुनै नौलो ठाउँ छ भने त्यो ठाउँको बारेमा हेर्ने गर्छु। अनि अहिले त हाम्रो इन्टरनेटको यो सुविधा भएको कारणले गर्दाखेरि गुगल म्याप हेर्ने गर्छु, अनि त्यो ठाउँ कसरी जाने रहेछ भनेर हामीले गुगल म्यापमा हेर्ने, अनि त्यो ठाउँमा कसरी पुगिँदो रहेछ भनेर हामीले त्यो ठाउँको बारेमा हेर्ने गर्दछौँ, अनि हामी त्यो म्यापलाई हेरेर त्यो ठाउँमा सजिलै पुग्न पनि सक्दछौ। सायद तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ होला। अनि जब हामी बिना नक्सा हामीले म्यापहरू नहेरिकन हामी जब कुनै ठाउँमा जान्छौँ भने हामी अल्लमल्लमा पर्ने गर्छौँ, र हामीलाई त्यो हाम्रो पुग्नुपर्ने डेस्टिनेसनमा पुग्नको लागि हामीलाई एकदमै गाह्रो हुन्छ। त्यसैले हामीले चाहिँ राइट म्याप हेरेर अनि राइट ठाउँमा चाहिँ हामी पुग्न सक्छौँ। त्यसरी नै येशु ख्रीष्ट चाहिँ एउटा म्याप देखाउने माध्यम हुनुहुन्छ, जसबाट चाहिँ हामी अनन्तको राज्य अर्थात स्वर्गको राज्यमा चाहिँ हामी जान सक्दछौ। जब हामी येशु ख्रीष्टमा विश्वास गर्छौ भने चाहिँ हामीले अनन्तको राज्य अर्थात स्वर्गमा हामी पुग्न सक्छौ, किनभने उहाँद्वारा मात्रै येशु ख्रीष्टमा विश्वास गरेर मात्रै हामी चाहिँ परमेश्वर जो स्वर्गमा हुनुहुन्छ त्यहाँ चाहिँ हामी पुग्न सक्दछौ, अर्थात पिता कहाँ हामी जान सक्दछौ। अब भने हामी यही गीत सुन्नेछौ, जुन गीतले भन्दछ मैले देखेको छु बाटो पुरानो गार्धनको सही नक्सा, जसले देखाउँदछ बाटो अनन्त रमाइलो। सुनौ यसै गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

फेरि पनि कार्यक्रम यीपी लेप्चिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। अनि एकदमै रमाइलो गीत यहाँहरूले भर्खरै सुन्नुभयो र मलाई पनि एकदमै रमाइलो महसुस भइरहेको थियो। अनि अवश्य नै यो गीत चाहिँ मलाई एकदमै मनपर्छ जुन हाम्रो यीपी कोयरकै भाइ बहिनीहरूले गाउनु भएको छ। र अब भने म कार्यक्रमको अन्त्यतिर पनि आइसकेकी छु र आजको गीतहरूबाट यहाँहरूले एकदमै आशिषको महसुस लिनुभयो होला। र फेरि पनि भन्न चाहन्छु आफूले सुन्नुभएका गीतहरूलाई आफ्नो साथीहरूको माझमा गाउन उहाँहरूलाई सिकाउन चाहिँ नभुल्नु होला। र यदि यहाँहरूलाई कहिले काहीँ निराश महसुस हुन्छ, दुःखी महसुस हुन्छ भने चाहिँ यहाँहरूले कृपया गरी यीपीका गीतहरूलाई हाम्रो युट्युब च्यानल यीपी नेपालबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र जाँदा जाँदै कार्यक्रममा यो अन्तिम गीत यहाँहरूको माझमा राख्न चाहन्छु, जुन गीतले भन्दछ रायोको दाना झैं विश्वास। र अवश्य नै हामीसँग रायोको दाना झैं विश्वास छ कि छैन यहाँहरूले यस गीतबाट सुन्न सक्नुहुन्छ र आफ्नो कुराहरूलाई चाहिँ रिफ्लेक्ट पनि गर्न सक्नुहुन्छ। यति भन्दै कार्यक्रम यीपी लेप्चिङबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भनी सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक क्रिश्चियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारी फैलने थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्, हितोपदेश 8 अध्यायको 36 पदमा, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय क्रिश्चियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत, ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुटो हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन्, जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, झन् घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको

कर्तालाई औल्याउँछ जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे उहाँले भन्नुभयो म हुँ जो म हुँ। उहाँ फेरि उहाँले भन्नुभयो इजरायलीहरूलाई तैले यसो भन्नु म हुँ भन्नेले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो श्रोता मित्र इजरायलीहरूलाई भन् परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर इसहाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो यो विषय अति आवश्यक छ श्रोता मित्र। सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा

0: र तपाईँमा भएका सत्व उहाँले बनाउनु भएको एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशु ख्रिस्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशु ख्रिस्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशुमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिदिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नु। येशु नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशुले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद, गुड न्यूज एफएम 105.1 MHz।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
3: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन। सोच विचार नगरी बोल्दा धेरैपल्ट हानि पनि हुन्छ, होइन त? झगडा हुन्छ, मारपीट हुन्छ, कहिलेको बोली कहिलेको गोली भन्ने उखान त सुन्नुभएकै होला। बोली कहिलेकाहीँ बन्दुकको गोली जस्तै हुन्छ। यो बोलीको गोलीले लागेको घाउ चाहिँ धेरै गहिरो हुन्छ, धेरै चोट लाग्छ, कतिको ज्यान नै जान्छ। बोली वचनलाई हामी कसरी सुधार गर्न सक्छौ? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, तपाईँप्रति म कृतज्ञ छु। तपाईँले आफ्नो बहुमूल्य समय दिएर यसरी यस कार्यक्रमको निम्ति आफैलाई समर्पित गर्नुभएको छ। म विश्वस्त छु कि तपाईँको जीवन निरन्तर आशिषको बाटोमा अगाडि बढ्नेछ र परमेश्वरले तपाईँका जीवनका हरेक समस्याहरूमा खाँचोहरूमा उहाँले आफ्नो प्रशस्तताबाट जुटाउनुहुन्छ, पुर्याउनुहुन्छ र तपाईँलाई एउटा अर्थपूर्ण जीवनको बाटोमा डोर्याउनुहुन्छ। अवश्य नै प्रभु यीशुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: प्रभु येशु ख्रिस्टको समयमा पनि इजरायलमा धेरै धर्मी र आत्मिक मानिसहरू थिए कि थिएनन्, तर तिनले आफैलाई धेरै धर्मी र आत्मिक ठान्थे। सायद हिजो आज पनि यस्ता व्यक्तिहरू हाम्रा वरिपरि हुन्छन्। ती मानिसहरूलाई फरिसी सदुकी भनिन्थ्यो। धेरैपल्ट उनीहरूका क्रियाकलापहरू अर्थात उनीहरूले गर्ने धार्मिक कुराहरू विधिहरू पाखण्डीपनले भरिएको हुन्थ्यो। देखाउनको निम्ति अरूको सम्मान प्राप्त गर्नको निम्ति उनीहरूले धेरै किसिमका धार्मिक क्रियाकलापहरू गर्थे। एकपल्ट केही फरिसीहरूले एउटी स्त्रीलाई लचार पचार गर्दै पक्रेर येशु कहाँ लिएर आए। यो खण्ड चाहिँ यौनाको सुसमाचार बाइबलबाट 8:1-11 पदसम्म छ। तिनीहरूले येशूलाई भने, गुरुज्यू, यो स्त्री व्यभिचारमा पक्राउ परेकी छे। हाम्रो व्यवस्था अर्थात धार्मिक नीति नियम अनुसार यसलाई चाहिँ ढुङ्गाले हानेर मार्नुपर्छ। तपाईँ चाहिँ के भन्नुहुन्छ? बिचारी त्यो स्त्री फाटेको वस्त्र लाएकी छे, रोइरहेकी छ, लाज र डरले शिर न्युराएकी थिए। कस्तो उसको मनोभाव त्यस घडी थियो होला। अब यी धार्मिक मानिसहरूले ममाथि ढुङ्गा वर्षाउनेछन्, मलाई मार्नेछन्। कस्तो भएको होला त्यो गति त्यस स्त्रीको। तिनको चारैतिर मानिसहरूको भीड थियो अनि तिनीहरू प्रत्येकको हातमा चुच्चो चुच्चो ढुङ्गाहरू थियो हान्नलाई मार्नलाई। येशूको सहमति पाउन साथ त्यस स्त्रीमाथि ढुङ्गा वर्षाउन तिनीहरू तयार थिए, एकदमै तयार थिए। तर ती मानिसहरूको उद्देश्य व्यवस्था वा धार्मिक नीति नियमहरू पालन गर्ने वा त्यस स्त्रीलाई मार्ने थिएन। बरु तिनीहरूको उद्देश्य त अर्कै थियो। तिनीहरू त जसरी होस् येशूलाई फसाउन चाहन्थे र मृत्युको दोषी तिनलाई बनाउन चाहन्थे अनि यही सन्दर्भमा फसाउनलाई षड्यन्त्र गरिरहेका थिए। तर प्रभु येशूले तिनीहरूको चाल र षड्यन्त्र थाहा पाउनुभयो। तिनीहरूको उद्देश्य के हो भन्ने कुरा येशूले बुझ्नुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, ठिकै छ, तिमीहरू यस स्त्रीलाई ढुङ्गाले हानेर मार्न चाहन्छौ, मार मार। तिमीहरू व्यवस्था पालन गर्न चाहन्छौ, गर गर। तर तिमीहरू मध्ये जसले कहिले कुनै पाप गरेको छैन उसले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्। अब यो कुरा सुनेर के भयो? तिनीहरू चुपचाप भए। तिनीहरू कसैले पनि ढुङ्गा हान्न सकेन। तिनीहरू एक एक गर्दै त्यही भुइँमा ढुङ्गा फालेर त्यस ठाउँबाट गए। प्रभु येशूले उचित समयमा उचित कुरा आफ्ना शब्दहरू प्रयोग गर्नुभयो। त्यसकारण त्यस स्त्रीलाई कसैले पनि ढुङ्गा हान्न पाएनन्। प्रभु येशूले बोलेका वचनले गर्दा त्यस स्त्रीको जीवन बाँच्यो। धेरैपल्ट हामी सोच विचार नगरी बोल्छौं, त्यसै कारण समस्यामा पर्छौं। काम बिग्रिसकेपछि हामी भन्छौं, ओहो, मैले त्यसो नभन्नु पर्ने थियो। यसो भन्दै हामी टाउकोमा हात राखेर खुइय गर्छौं। मनमायाको पति रामे धेरैपल्ट राति अबेर गरी घरमा आउँदा मनमाया रिसाउँछे, कराउँछे, तपाईँ कोसँग लाग्नु भएको छ। उसको यो कटु शब्दले अब दुईजनाको माझमा आगो लागेको छ, घरमा भुइँचालो आएको छ। मनमायालाई अहिले पो पछुतो भयो। उसले भन्छ, ओहो, मैले त्यसो नभन्नु पर्थ्यो। उसले पतिको विश्वासयोग्यताप्रति शंका गरिन्, औला ठडाइन्। एउटै वचनले उसको परिवारमा तितोपनको बिउ रोपिदियो। पतिको मुखबाट निस्केको वचनले पनि पत्नीको हृदयमा ठूलो चोट पर्यो। त्यसपछि मेलमिलाप र प्रेम हुन सकेन। हृदयमा चोट लागेको छ, घाउ भएको छ। सोच विचार नगरी रिसको झोंकमा बोलेको वचनले सम्बन्धलाई तितो र टाढो बनाइदिएको छ। सोच विचार नगरी जताभावी बोल्दा यस्तै हुन्छ। हितोपदेश 15:28 पदले भन्दछ, धर्मीको हृदयले जवाब दिन अघि त्यसलाई झोक्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ। बुद्धिमानी मानिसले मुखमा जे आयो त्यही बोल्दैन, तर सोच विचार गरेर मात्र बोल्छ। तपाईँको बोली वचन कस्तो छ? कतिको बोल्नुहुन्छ? वचनले भन्दछ कि मूर्खले मात्र बोल्न अतार गर्छ। तपाईँ सोच विचार गरेर मात्रै बोल्नुहोस्। बहिनी, तपाईँको लोग्नेसँग कुराकानी गर्नुहुँदा पनि बुद्धिमानी भएर शब्दहरू प्रयोग गर्नुहोस्। जथाभावी मुखबाट छाडा शब्दहरू निकालेर लोग्नेको हृदयमा गहिरो चोट नपुर्याउनुहोस्। तपाईँको मुखको वचनले सम्बन्धलाई चिसो नबनाओस्। दाई, तपाईँकी पत्नीलाई कठोर शब्दहरू प्रयोग गरेर गाली नगर्नुहोस्। हृदयमा चोट लाग्ने कुराहरू नभन्नुहोस्। याद गर्नुहोस्, तपाईँको हातमा ठूलो जिम्मेवारी छ। सोच विचार नगरी बोलिएको शब्दले न्यानो सम्बन्धमा आगो लगाउँछ। आमा बुवाले पनि छोरा छोरीलाई हप्काउँदा त्यसरी नै जथाभावी शब्दहरू प्रयोग गर्नु हुँदैन। हाम्रो घर समाज गाउँतिर जे पैतै बोल्छन् आफ्ना छोराछोरीलाई। कोही कोही बाउले छोरालाई कुकुर सम्म गाली गर्छन्। यदि छोरा कुकुर हो भने छोराको बाउ चाहिँ के हो त? सोच्नुहोस् त, मेरो प्रश्नको जवाब दिनुहोस्। यदि छोरा कुकुर हो भने बाउ चाहिँ प्रश्नवाचक चिन्ह। तर यी छोराछोरीलाई त्यस्ता नचाहिने शब्द प्रयोग नगर्नुहोस्। तिनीहरूलाई शिक्षा र उत्साह दिने वचनहरू बोल्नुहोस्। हो, ससाना नानीहरूले बदमाशी गर्छन् अनि कतिपल्ट साह्रै दुःख दिन्छन्, तर त्यसको पनि तरिका छ। ती तरिकाहरू परमेश्वरको वचनमा सिकाइएको छ। होइन, बाउले गाली गर्छ भने, बाउले हप्काउँछ भने सही तरिकाले हप्काउनु पर्यो अनि आमाले माया गरिदिनु पर्यो। बोली वचन विष पनि हुन सक्छ, जीवनलाई त्यसले नाश पार्छ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, भाइ बहिनी, दाई, तपाईँको बोली वचन कस्तो छ? के तपाईँलाई लाग्दैन कि मैले बोल्ने बोली वचनमा सुधारको आवश्यकता छ? परमेश्वरले तपाईँलाई सहायता गर्नुहुन्छ। नेपालीमा एउटा उखान छ, फूलको वासना वरिपरि, मानिसको वासना डाँडा पारी। फूलको वासना वरिपरि फैलन्छ, तर मानिसको मिठो स्वभाव, मिठो बोली वचनको वासना र कीर्ति टाढा टाढासम्म पुग्छ। शान्तिदायक, प्रेरणादायी बोली वचनले ठूलो काम गर्छ। मैले धेरै व्यक्तिलाई मेरो छेउमा आएर यसो भन्दै गरेको सुनेको छु, तपाईँले बोलेका कुराहरूले मेरो जीवनमा मैले ठूलो उत्साह पाएको थिएँ। त्यो समयपछि त मेरो जीवन नै बदलियो। म छक्कै पर्छु, दङ्ग पर्छु, के मैले बोलेको थिएँ। तर हेर्छ, तपाईँ र मैले यो जिम्मेवारी बोकेर अगाडि बढ्न सकौं। परमेश्वरले सहायता गर्नुहुन्छ, अवश्य नै गर्नुहुन्छ। मसँगै भन्नुहोस्, आमेन। कुराकानी गर्दा गर्दै मेरो पनि समयले मलाई बिदाई दिइरहेको छ। मलाई धेरै आनन्द लाग्छ तपाईँसित बातचित गर्दा। म विश्वस्त छु कि तपाईँसित मैले गहिरो गहिरो कुराहरू नगरे तापनि जीवन निर्माणको निम्ति, चरित्र निर्माणको निम्ति, परमेश्वरको नजिक हुनको निम्ति केही कुरा भनिरहेको छु। परमेश्वरको वचन र उहाँका शिक्षाहरूमा सामर्थ्य छ, शक्ति छ, प्रभाव छ। आउनुहोस्, हाम्रो जीवन उहाँमा समर्पण गरौं र उहाँका आशिषहरू बोकेर एउटा अर्थपूर्ण जीवन यस धरतीमा हामी जिउन सकौं। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिऊ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनामा समूहलाई संलग्न गराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 80 यहाँहरूलाई स्वागत छ। यदि तपाईसँग एउटा प्रमुख लक्ष्य छ जुन तपाईँ प्राप्त गर्न चाहनुहुन्छ भने सम्भवत तपाईँ आफैले आफ्नो गन्तव्यमा पुग्न सक्षम हुनुहुने छैन। यसको लागि अरूको सहयोग चाहिन्छ। निश्चित रूपमा जब अरू तपाईसँग मिलेर काम गरिरहेका हुन्छन् तपाईँले आफ्नो दर्शन धेरै छिटो प्राप्त गर्नुहुनेछ। संख्यामा ठूलो शक्ति हुन्छ। सम्पूर्ण भाग यसको भागहरूको योगफल भन्दा ठूलो हुन्छ। यसको उदाहरणको लागि एउटा औंलाले गिलास उठाउने प्रयास गर्नुहोस्। यो गर्न असम्भव छ, होइन? गिलास उठाउनका लागि तपाईँका हातका सबै औंलाहरू एकसाथ मिलेर काम गर्न आवश्यक छ। त्यसै गरी तपाईँको लक्ष्य पूरा गर्ने सबैभन्दा कुशल र प्रभावकारी तरिका भनेको अरूलाई एकसाथ मिलेर काम गर्न खोज्नु हो। त्यसै गरी तपाईँको लक्ष्य पूरा गर्ने सबैभन्दा कुशल र प्रभावकारी तरिका भनेको अरूलाई एकसाथ मिलेर काम गर्न खोज्नु हो। पहिलो कुरन्थीको पुस्तक 1:10। अब भाइ हो हाम्रा प्रभु यीशु ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एक अर्कासँग सहमत हो र तिमीहरूको माझमा केही फूट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हो। परमेश्वरले यहाँ केही साँच्चै महान ज्ञान बाँड्दै हुनुहुन्छ। हामी प्रत्येकले आफ्नै काम गरेर यता उता भौतारिनुको सट्टा हामीले अरूलाई खोज्नुपर्छ जसको उद्देश्य हामीले गर्ने जस्तै हो र उनीहरूसँग मिलेर काम गर्नुपर्छ ताकि हामी सँगै हाम्रो लक्ष्यहरू पूरा गर्न सकौ। प्रिय श्रोता, हालसालै मलाई मेरो गाडीमा केही काम गर्नु परेको थियो। मैले मेरो गाडी मेरो साथीको घरमा ल्याए। ऊ एक जानकार मेक्यानिक हो, उसको छोराले पनि काम गर्यो र हामी तीनजनाले सँगै काम गर्यो। पहिले हामीले उसको गाडीमा काम गर्यो र त्यसपछि हामी सबै मेरो गाडीमा काम गर्न सर्यो। सँगै काम गरेर सबै कुरा सहज र सजिलोसँग भयो। जब हामी कुनै समस्यामा फस्यौं, हामी तीनजना मध्ये एकजनाले सधैँ समाधानको साथ कदम चाल्थे। यो प्रत्येक पटक फरक व्यक्ति हुन्थ्यो। सँगै जोडिएर हामीले हाम्रा प्रत्येक व्यक्तिगत लक्ष्यहरू सफलतापूर्वक पूरा गर्यौं। हाम्रा सबै गाडीहरू मरम्मत भए, सबैले आशीर्वाद पाए। नहेमियाको पुस्तक 4:6। यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौं किनकि मानिसहरूले तन मन दिएर काम गरे। अमेरिकामा अमिस भन्ने नै एउटा क्रिश्चियन समूह छ। उनीहरूको आफ्नै समुदाय छ जहाँ परिवारहरू एकताबद्ध भएर बस्छन् र जब एउटा परिवारलाई ठूलो परियोजना चाहिन्छ जस्तै गोठ निर्माण, अमिस समुदायका सबै पुरूषहरूले आफ्ना औजारहरू ल्याउँछन्। तिनीहरू त्यो गोठ निर्माण गर्न सँगै काम गर्छन्। त्यसपछि अर्को पटक तिनीहरूको समुदायभित्र एउटा फरक परिवार हुनेछ जसलाई आवश्यकता हुनेछ र तिनीहरूले फेरि त्यो आवश्यकता पूरा गर्न सँगै काम गर्नेछ। यो बाँच्ने अत्यन्तै प्रभावकारी तरिका हो। प्रेरितको पुस्तक 2:46। तिनीहरू एकै मनका भए मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँच्थे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे। त्यसो भए यो बहुमूल्य पाठलाई व्यवहारमा उतार्न आवश्यक पर्ने व्यवहारिक कदमहरू के हुन्? पहिले तपाईँले सामान साझा मूल्य मान्यता भएका अरूलाई खोज्नुपर्छ। ती साझा मूल्य मान्यताहरूले उत्पादक कार्य सम्बन्धहरूको लागि जग प्रदान गर्दछ। सफलताको लागि अरूसँग साझा आधार स्थापना गर्नु आवश्यक छ। उदाहरणको लागि तपाईँको दृष्टिकोण अनाथहरूलाई सहयोग प्रदान गर्ने हुन सक्छ। अब तपाईँ अनाथहरूप्रति साँचो करुणा राख्ने अरूलाई खोज्नुहुन्छ। तपाईँको साझा मूल्य अनाथहरूलाई मद्दत गर्नु हो। अब तपाईँ तिनीहरूसँग हात मिलाउन सक्नुहुन्छ र अनाथहरूलाई मद्दत गर्नका लागि एक विशेष योजना स्थापना गर्न सक्नुहुन्छ, जस्तै नयाँ अनाथालय, सुविधा निर्माण गर्ने जहाँ तिनीहरू बस्न सक्छन्। एक पटक तपाईँको लक्ष्यमा सहमति भएपछि तपाईँ तिनीहरूसँग मिलेर राम्रोसँग सोच विचार गरिरहेको खेल योजना प्राप्त गर्नुहुन्छ। प्रत्येक समूह सदस्यको शक्ति सिक्नुहोस्, ताकि प्रत्येक व्यक्तिको शक्तिसँग मेल खाने विशिष्ट कार्यहरू तोक्न सकियोस्। त्यसपछि तपाईँ आफ्नो लक्ष्य पूरा गर्न समूहको रूपमा सँगै काम गर्न तयार हुनुहुन्छ। संस्थाहरूले आफ्नो दृष्टिकोण र उद्देश्य मिल्ने अन्य संस्थाहरूसँग मिलेर काम गर्न सक्छन्। सफलता प्राप्त गर्न समूहमा कार्य गर्नु आवश्यक छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

साथीले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: हामी कहिल्यै डगमगाउने छैनौ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। म एउटा यस्तो ठाउँमा बस्छु जहाँ सधैँ भूकम्प गइरहन्छ। हो, दक्षिणी क्यालिफोर्निया कुनै पनि बेला एउटा ठूलो भूकम्पको धक्का भोग्नका लागि एकदमै जोखिमपूर्ण अवस्थामा छ। विश्वास गर्नुहोस्, म धेरै पटक मध्यरातमा घर एकदमै जोरले हल्लिएको कारण छस्किएर बिउजेकी छु, र भूगर्भविदहरूले अनुमान गरेको त्यो सबैभन्दा ठूलो भूकम्प आउन त अझै बाँकी नै छ। मलाई सन् 1994 त्यो ठूलो भूकम्प अझै सम्झना छ। बिहानको ठिक 4 बज्दै थियो, म ओछ्यानमै थिएँ। अचानक मेरो पूरा घर यति हल्लिन थाल्यो, मानौ कुनै ठूलो राक्षसले घरलाई समातेर बेजोडले हल्लाइरहेको छ। दराज र भित्ताहरूबाट सबै सामानहरू भुइँमा खसिरहेका थिए, र त्यो अन्धकारमा मैले जताततै एना र सिसाका सामानहरू फुटेको आवाज सुने। पछि बिहान जब हामी उठ्यौं, म भान्सा कोठामा गए र त्यहाँको अवस्था देखेर म रुन थाले। हाम्रा भान्साका दराजमा भएका सबै सामानहरू, थाल, कचौरा, कप, प्लेट सबै भुइँमा खसेर टुक्रा टुक्रा भइसकेका थिए। फ्रिजको ढोका पूरै खुल्ला थियो र भित्र राखिएका अचार, मायोनेज, सस र सलादका सिसाका बोतलहरू फुटेर एउटा ठूलो फोहोरको थुप्रो बनेको थियो। एउटा ठूलो भूकम्पको त्यो मेरो पहिलो अनुभव थियो। वास्तवमा यो त उनीहरूले भनेको सबैभन्दा ठूलो भूकम्प पनि थिएन। पछि वैज्ञानिकहरूले यसलाई रिक्टर स्केलमा 6.9 मात्र थियो भनेर घटाए। भर्खरै जब म हिब्रू 12 अध्याय पढ्दै थिए, मैले सन् 1994 त्यो भूकम्पलाई फेरि सम्झे। जब म त्यसको 27 पदमा पुगे, त्यो वचन मेरो हृदयमा एकदमै जीवन्त भएर आयो, किनभने त्यहाँ लेखिएको छ कि एक दिन परमेश्वरले एउटा ठूलो कम्पनद्वारा सारा सृष्टि गरिएका थोकहरूलाई हटाउनुहुनेछ, ताकि हल्लाउन नसकिने कुराहरू स्थिर रहन्। यो बाइबलको वचन तपाईँलाई कतिको गम्भीर र वास्तविक लाग्छ मलाई थाहा छैन, तर हामी जसले भूकम्प भोगेका छौं, हाम्रो लागि यसको ठूलो अर्थ छ। उदाहरणका लागि, अहिले हाम्रो सुत्ने कोठाको ओछ्यानको सिरानीमाथि भित्तामा झुण्डाइएका सबै तस्विर र सामानहरूलाई हामीले किल्लाले एकदमै बलियो र गहिरो गरी भित्ताभित्र गाडेर ठोकेका छौं। एकछिन शान्त भएर मसित हिब्रू 12 अध्यायको बारेमा सोच्नुहोस्। आखिर ती कुराहरू के हुन् जुन कहिले डगमगाउन सक्दैन? ती कुराहरू के हुन् जसलाई किल्ला ठोकेर यति बलियो गरी राखिएको छ कि तिनलाई कसैले पनि हल्लाउन सक्दैन? हेर्नुहोस्, तपाईँको स्वास्थ्य बिग्रन सक्छ, तर तपाईँको मुक्ति सधैँ सुरक्षित रहन्छ। तपाईँको शारीरिक बल घट्न सक्छ, तर परमेश्वरको राज्यमा तपाईँको नागरिकता कसैले खोज्न सक्दैन। तपाईँको घर भत्कन सक्छ, तर तपाईँ सधैँका लागि परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँको भविष्यका लागि जम्मा गरेका पैसा डुब्न सक्छ, तर तपाईँ प्रभुको अनुग्रहमा सधैँ धनी हुनुहुन्छ। तपाईँले यहाँ शारीरिक पीड़ा भोग्नु पर्ला, तर तपाईँले परमेश्वरको तिरस्कार वा क्रोध कहिले भोग्नु पर्ने छैन। साथीभाइहरूले तपाईँलाई धोका देलान् र परिवारले तपाईँको मन दुखाउला, तर ख्रिस्टको अचम्मको र निरन्तर रहने प्रेम तपाईँको साथमा सधैँ हुन्छ। तपाईँले यस पृथ्वीमा ठूला ठूला कष्टहरू भोग्नु पर्ला, तर स्वर्गमा तपाईँले कहिले पनि दुःख पाउनुहुने छैन भन्ने एउटा अटल प्रतिज्ञा तपाईँको साथमा छ। आज यस संसारमा शोक र आँसु नै तपाईँको दिनहुँको गाँस र बास भएको हुन सक्छ, तर स्वर्गमा उहाँले तपाईँको आँखाको हरेक थोपा आँसु पुछिदिनुहुनेछ। मेरा मित्र, यिनै हुन् ती कुराहरू जुन कहिले डगमगाउन सक्दैनन्। जसरी भूकम्प आउनु अघि नै त्यसको पूर्व तयारी गर्नु बुद्धिमानी हो, जुन मैले र मेरो श्रीमान खेनले गरेका छौं। त्यसै गरी हिब्रू 12 अध्यायले भन्छ कि भविष्यमा आउने त्यो महाकम्पनको लागि हामीले अहिले नै तयारी गर्नु आवश्यक छ। भूकम्प आउला कि नआउला भन्ने प्रश्नै होइन, यो त कुन दिन आउला भन्ने मात्र हो। अनि परमेश्वरको वचनले हामीलाई प्रभुको त्यो महान र भयानक दिनको लागि तयार रहन चेतावनी दिन्छ। त्यसैले आफ्नो आत्मिक जीवनको जाँच गर्नुहोस् र आउने दिनको लागि तयारी गर्नुहोस्। तपाईँ परमेश्वरद्वारा चुनिनु भएको कुरामा पूर्ण रूपमा निश्चित हुने प्रयास गर्नुहोस्। तपाईँको विश्वास साँचो हो कि होइन भन्ने कुरा तपाईँको काम र व्यवहारबाट प्रमाणित गर्नुहोस्। यी सत्यताहरूलाई आफ्नो हृदयको गहिराईमा किल्ला ठोके झैं बलियो गरी गाड्नुहोस्, र यो हल्लिरहेको संसारमा परमेश्वरमाथि पूर्ण भरोसा राख्न कडा मेहनत गर्नुहोस्, ताकि प्रभुमाथिको तपाईँको भरोसा कहिले नडगमगाओस्। प्रभुको बाटो तयार गर्नुहोस्। उही प्रभु जसले एक दिन एउटा ठूलो कम्पनद्वारा यो संसारका सबै भौतिक थोकहरूलाई सित्याउनुहुनेछ। त्यसैले आज तपाईँको जीवनमा कहिले नाश नहुने र कहिले डगमगाउन नसक्ने ती आत्मिक आशिषहरूलाई सम्झनुहोस् र आफ्ना वर्तमानका दुःखहरूलाई हल्लुका बनाउनुहोस्। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

Thank you.

0: गुड न्युज एफएम 105.1
1: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
7: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: निरन्तर प्रार्थनामा लागिरहो भन्ने बाइबलको पदलाई मध्यनजर गर्दै गुड न्युज एफएम रेडियोको दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती प्रसारण भइरहेछ।

0: मात्र गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्जमा कार्यक्रम अन्तरबिन्ती
1: दैनिक प्रस्तुति कार्यक्रम अन्तरबिन्ती।
2: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
3: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआतिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन हो।
7: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
0: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
8: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्दछौ र तपाईसँग कुनै प्रतिभाहरू छन् जो तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ र प्रभुको महिमा गर्दै अवश्य पनि उहाँको नाउँलाई उचाल्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-46 98-0-23-44-46 र फोन गर्नुहुने मध्येबाट श्रोताहरू मध्येबाट एकजनालाई चाहिँ हामी कार्यक्रमको अन्तिममा लकी ड्र गरेर विजेता पनि बनाउँछौ र उहाँले चाहिँ रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र कार्यक्रममा अब तपाईँले साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने कोही श्रोता आइसक्नु भएको छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
9: हेलो म्याम, जय मसी।
8: जय मसी, हाम्रो माया मगरजी बोल्दै हुनुहुन्छ।
9: हजुर म्याम, आज त म साह्रै खुसी भयो, पहिला चोटि नै लाग्यो कि।
8: हजुर, धेरै धेरै धन्यवाद, हामीलाई पनि एकदमै खुसी लाग्यो। मायाजी कस्तो हुनुहुन्छ तपाईँ? हुन्छ, धेरै धेरै धन्यवाद र स्वागत पनि छ हाम्रो मायाजीलाई। हजुर, हामी एकदम ठिक छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
9: म पनि एकदम ठिक छु म्याम।
8: हजुर, र तपाईँले आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नुहुनेछ यो समयमा, कुन कुराहरू राख्न चाहनुहुन्छ?
9: म भजनै राख्छु है म्याम।
8: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
9: एकै पालो छ पर्वलाई धन्यवाद दिन्छु अनि म्यामहरूलाई पनि एकदमै धन्यवाद दिन्छु यो कार्यक्रमको लागि। परमेश्वरलाई परमेश्वरलाई प्रशंसा होस्। हुन्छ म्याम, म सुरु गर्छु।
8: हुन्छ,
9: अरूलाई पनि चाहियो समय।

0: खुसी मेरो लाग्छ.
1: साह्रै मिठो अर्थपूर्ण भजन गीत गाएर साथ दिनुभयो मायाजी. धेरै धेरै धन्यवाद प्रभुले धेरै आशिष दिनुभएको होस् तपाईँलाई. र कार्यक्रम सुन्दै गर्नुहोला यसलाई चाहिँ छुटौँ हामी. जय मसी. हजुर, हाम्रो माया मगरजी हुनुहुन्थ्यो. साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिनुभएको छ. दिन त के नै सक्छु. एकदमै साँच्चै नै हाम्रो हृदयको आराधना बाहेक हामी परमेश्वरहरू के नै दिन सक्दछौ. र कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
2: हेलो, जय मसिन.
1: जय मसिन नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: म ठिकै छु. हजुरलाई?
1: हजुर, हामी पनि एकदमै आरामै छौ. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म आज गीत पनि गाउँदिन, तर एउटा ऊ चाहिँ भन्छु ल, कविता भन्छु ल.
1: एकदमै सुरु गर्न सक्नुहुनेछ.
2: स्वतन्त्र छु छ है टपिक चाहिँ. म स्वतन्त्र छु, खुल्ला आकाशमा उड्ने पन्छी झैं. म स्वतन्त्र छु, म स्वतन्त्र छु, अग्लो पहाड़मा बग्ने नदी झैं. म स्वतन्त्र छु, छैन मेरो जीवन अन्धकार रातमा. स्वतन्त्र छु अहिले यसको साथमा. पापै पापको दलदल भित्र बासिएको जीवन, परम्पराको बन्धन भित्र बाँधिएको जीवन. छैन मेरो जीवन अनिदो त्रासमा. स्वतन्त्र छु अहिले यीशुको साथमा. अनुग्रहको वरदानले कृष्ण पाए उदार. क्रुसमा बगेको रगत प्रायश्चितको बलिदान. छैन मेरो जीवन शत्रुको हातमा. स्वतन्त्र छु अहिले यीशुको साथमा. धन्यवाद.
1: एकदमै अर्थपूर्ण कविता नैनाजी, एकदमै धेरै धन्यवाद. प्रभु धेरै आशिष दिनुभयो.
2: हजुरलाई पनि धन्यवाद धेरै धेरै. अनि धन्यवाद भन्न चाहन्छु. अनि जय मसीह.
1: हजुर हजुर, धन्यवाद. जय मसीह. र नैना थापाजी हुनुहुन्थ्यो, उहाँले स्वतन्त्र छु भन्ने शीर्षकमा एकदमै अर्थपूर्ण कविता वाचन गरेर जानु भएको छ. र कार्यक्रम हिडन ट्यालेन्ट तपाईँको आफ्नै कार्यक्रम हो र तपाईँले पनि यसरी नै हामीलाई साथ दिन सक्नुहुनेछ र आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ. र एउटा गीतको साथ हामी यो समय दिन चाहन्छौ. गीतपछि उपस्थित हुने नै छौं.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी म्याम।
0: जय मसी हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न।
1: मेरो नाम पुष्पक कुमार पहाडी बडेखेलबाट।
0: हजुर पुष्पक कुमार जी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम सन्चै छु म्याम, परमेश्वरको अनुग्रहले।
0: हजुर, प्रभुलाई धन्यवाद भएको होस्। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हजुर भजनै गाउँछु म्याम मैले।
0: एकदमै एकदमै, सुरु गर्न सक्नुहुनेछ।
1: तिमी पनि स्वर्ग जानी, म पनि त स्वर्गै जाने, दुःख सुख सबै झेलु है, छैन भरको कुरा होइन, आनन्दको कुरा हेरौँ, बचनको कुरा गरौँ है। ए साईलाई चर्चमा आउँदा तिम्रो बाइबल खै, ए साईलाई

स्वागताले तोइएको हामी सबै तिम्रो मन नयाँ छ कि नै पानीमा मात्रै डुब्यौ कि साँच्चै नयाँ भयो कि

सधै वचन पर्नु विश्राम दिन पालन गर्नु है ए साईला दै मोबाइल हैन।

धनी गरीब न छुटाउनु है ए साईला दाई।

0: साथ दिनुभएको छ कार्यक्रम हिडन ट्यालेन्टबाट र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्ते म्याम।
0: नमस्ते श्रीमती हरिबोलजी, कस्तो हुनुहुन्छ?
1: आरामै छु, परमेश्वरको अनुग्रह हजुरको प्रार्थनाले।
0: हजुर, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म क्यारी केसरको रूपमा आफ्नो यो विवाह सम्बन्धी दृष्टिकोण
0: प्रस्तुत गर्न चाहनुहुन्छ।
1: हजुर,
0: हुन्छ, सुरु गर्नु।
1: राजाले यसो भन्नुभएको थियो, जीवनमा विवाह महत्वपूर्ण भाग हो र विवाहलाई नकारात्मक वा सकारात्मक सोच दुवै विद्यमान छ। सहयोगको लागि, भावना जान्नको लागि परमेश्वरले एउटा सहयोगीको महसुस गर्नुभयो। दया करुणाबाट सिर्जना गर्नुभयो। श्रीमान र श्रीमती बनाई आपसमा माया प्रीतिले र जीवन सुखमय बनाउनको लागि यो परमेश्वरको योजना हो। पत्नी अर्धाङ्गिनी भइन्। हिन्दू संस्कारमा पनि श्रीमती अर्धाङ्गिनी अर्थात् आधा अङ्ग पुरुष र आधा अङ्ग स्त्रीको मानिन्छ। माटोबाट बनेको शरीर, माटोकै सुगन्ध, हामीले शरीरमा माटोको सुवास पाउँछौ। प्रेम पनि नगरी पनि हाम्रो परमेश्वरले सुन्दर सृजना हो। केवल सेक्सुअल डिजायर पूर्ति गर्न मात्र परमेश्वरले बनाउनु भएको होइन, पति पत्नी बाहेक अरू स्त्रीको कल्पना गर्नु हुँदैन। पत्नीले पनि आफ्नो पति बाहेक आफ्नो मन मस्तिष्कमा अरूलाई सजाउन हुँदैन। श्रीमती प्रति संकालु दृष्टि हेर्ने, अनि श्रीमतीले श्रीमानलाई पनि व्यभिचार गर्ने बानीले डिभोर्ससम्म पुग्छ। त्यसैले हे पति हो पत्नीको पत्नी हो पतिको अधीनमा बस भन्नुभएको छ भने पत्नीहरूलाई पनि त्यस्तै शिक्षा बाइबलमा दिनुभएको छ। अन्त्यमा परमेश्वरले हामी सबैको कल्याण गरून्। जयनेपाल।
0: हजुर, धन्यवाद, धेरै धेरै धन्यवाद हरिबोलजी। र अहिले राजी छौँ हामी, जय मसी। र हरिबोल बुढाथोकीजी हुनुहुन्थ्यो, उहाँ एकदमै राम्रो क्यारिकेचर गर्नुहुन्छ र उहाँले क्यारिकेचर सँगसँगै एउटा सन्देश पनि राख्नु भएको छ पति र पत्नी बीचको सम्बन्धलाई बलियो बनाउनको लागि। र तपाईँले पनि यसरी नै आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र भजन गीतहरू गाउन सक्नुहुनेछ, कविता मुक्त गजलहरू प्रस्तुत गर्न सक्नुहुनेछ, छोटो मिठो आशिष पार्न सक्नुहुनेछ। कुनै विशेष विषयहरूमा तपाईँ केही जानकारी टिप्सहरू राख्न चाहनुहुन्छ भने पनि कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र 98-023-44 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ। र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: चर्चमा आउँदा तिम्रो भेटी खै। धन्यवाद म्याम।
1: एकदमै एकदमै मिठो भजन गीत गाउनुभयो पुष्प कुमारजी, प्रभुले धेरै आशिष दिनुभएको होस्। र अहिलेलाई चाहिँ हामी छुटाउँ जय मसी। र पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो बडीखेलबाट, र उहाँले साह्रै अर्थपूर्ण भजन गीत

0: निकै मिठो गीत माइकल निम्ति राखिनु भयो। श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिनी।
0: जय मसी हाम्रो पम्फा गोपालीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म त एकदमै ठिकठाक छु, परमेश्वरको अनुग्रह, हजुरहरू सम्पूर्णको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
1: अब म चाहिँ भजनै गाउँछु, कविता भन्नु पनि आउँदैन। कविहरू परमेश्वरले पठाउँदै हुनुहुन्छ, एकदमै एकदमै खुसी लाग्यो कविताहरू सुनि। कवि बहिनीहरूलाई धेरै धन्यवाद। म चाहिँ भजन गाउँछु मिस।
0: हजुर एकदमै एकदमै आफूसँग जे छ त्यही कुराहरू नै प्रस्तुत गरेर प्रभुको महिमा गर्ने हो। तपाईँले एकदमै प्रभुको महिमा गरिरहनु भएको छ र यो समय हाम्रो बम्फाजीलाई
1: हस् ल, धन्यवाद।

देख्छौमै मेरो स्वर्ग मेरो तर होइन का

0: हुन्छ, धन्यवाद परमेश्वरलाई।
1: धेरै धेरै धन्यवाद पम्फाजी, प्रभुले धेरै आशिष दिनुभएको, मिठो भजनको साथ दिनुभयो र अहिलेलाई छुटाउँ हामी। जय मसी,
0: जय मसी मिस, जय मसी।
1: र हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो, हामीलाई चितलाङबाट फोन गरेर साथ दिनुभएको थियो, भने कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो, कोही श्रोता हुनुहुन्थ्यो तर उहाँ फोन लाइनबाट बाहिरिसक्नु भएको छ। र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। र तपाईँ जो जतिले हामीलाई फोन गर्नुहुनेछ, कार्यक्रमको अन्तिममा हामी अवश्य पनि लकी ड्र गर्छौं र एकजना श्रोतालाई रिचार्ज कार्ड पनि प्रदान गर्छौं। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँसँग कुराकानी गरौं। हेलो,
2: जय मसी।
1: जय मसी हजुर, हरिजी बोल्दै हुनुहुन्छ, हरि रोकाजी।
2: हजुर,
1: कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिक ठाक छु, हजुर कस्तो हुनुहुन्छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ। र हरिजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: म एउटा आज भजन गाउन लागेको छु म्याम।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ। हुन्छ,
2: पर बसेर गाउँ कि भनेको।
1: रेडियो अन छ तपाईँको?
2: हजुर, रेडियो खुल्ला छ, त्यही भएर।
1: हजुर, हुन्छ, त्यसो भए चाहिँ कि अलिक पर जानु होला कि रेडियो एकैछिन अफ गरिदिनु होला।
2: हस् त म्याम,
1: हुन्छ।

कति मिठो वचना प्रभुले दिए।

आओ दाजु भाइ दिदी बहिनी प्रभुको मिठो वचन पढ।

0: वचन प्रभुले दिएको रचना। हालेलुया,
1: प्रभुले
0: दिनुभएको
1: रचना। आमेन। एकदमै मिठो भजन गीतकारी साथ दिनुभयो हरिजी, धेरै धेरै धन्यवाद तपाईँलाई। प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसी
0: प्रभुको।
1: र हरि रोकाजी हुनुहुन्थ्यो, उहाँले एकदमै साँच्चै नै प्रभुको महिमाको लागि भजन गीत गाएर जानुभएको छ। र तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ भने कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
2: हेलो,
1: हजुर, हजुर, खानपिन भयो? हजुर, तपाईँको खानपिन भयो? हजुर, हुन्छ। सावित्रीजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: हुन्छ, माने भजनै गुनगुनाउनु मनपर्छ मलाई पनि।
1: हजुर, एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: आमेन आमेन सावित्रीजी, प्रभुले धेरै आशिष दिनुभएको. हजुर हुन्छ, हेलो सावित्री खड्काजी हुनुहुन्थ्यो र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ. हेलो
1: हेलो बहिनी, जय मसी बहिनी.
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु म, हजुर सन्चै छु.
0: हजुर प्रभुलाई धन्यवाद भएको. आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: अब ठिकै छ है, मैले कतै भने, हुन त म गीत चाहिँ भन्न मन लाग्छ, मैले याद राखिरहेको थिएँ कि गीत लेखेर कपी बाइबलमा भएको गीत हो भजनमा है, म भन्छु ल. मलाई धेरै आशिषमा बनाउँछ कि यो गीतले, म आफै गुनगुनाइरहन्छु. अनि म सरस्वती भन्छु, यहाँ लाइन लाइनमा तिन तिन चोटि त लेखेको छ, दोहोऱ्याएर लान्न म छिटै भन्छु है.

कतै हेर्ने छु कुटै निन्दा सहने छु राजालाई म सधैँ हेर्ने छु मृत्युदेखि भौरी उठ्ने यसु राजालाई म सधैँ हेर्ने छु मलाई मुक्ति दिने प्रभु यसु राजालाई म सधैँ हेर्ने छु पुरो शान्ति दिने प्रभु यसुलाई राजा यसु राजालाई म सधैँ हेर्ने छु पवित्र

0: धेरै धेरै धन्यवाद पुनाजी, प्रभुलाई हेरेर अगाडि अझ बढ्दै जानु होला, एकदमै धन्यवाद र यसलाई चाहिँ छुटौ हामी। जय मसी। र पुनाजी हुनुहुन्थ्यो र एकदमै धन्यवाद पुनाजीलाई, र पुनाजीबाट पनि हामी एकदमै आशिषित हुने गर्दछौ। उहाँको आफ्नै प्रकारको उहाँले प्रस्तुतिहरू दिनुहुन्छ, तर उहाँले हृदयदेखि गर्नुभएको हामी एकदमै महसुस गर्दछौ। र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: कसले छेक्न सक्छ र है बगेको पानीलाई, कसले छेक्न सक्छ र है बगेको पानीलाई, खैके भनौं खैके भनौं छोडेर जानीलाई, खैके भनौं बिर्सेर जानीलाई। जयमसी।
0: जयमसी जयमसी रश्मिलाजी, तर हामीले चाहिँ तपाईँलाई बिर्सेका छैनौ है।
1: कसैले कसैलाई बिर्सेको छैन, त्यो त मेरो बिराउने बानी भएर मात्रै हो।
0: हजुर, तर एकदमै एकदमै राम्रो टुक्काहरू मिलाएर तपाईँ प्रवेश गर्नुभएको छ कार्यक्रममा, कस्तो हुनुहुन्छ तपाईँ?
1: ठिकै छ, अस्ति बिरामी भए अनि सन्चो भइसके, परमेश्वरलाई धन्यवाद।
0: धन्यवाद
1: है, एक दिन त कामै गर्न सकेन म त, कस्तो कस्तो भयो।
0: अहिले ठिक हुनुहुन्छ त्यसो भए? धन्यवाद भएको होस्। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: आज म एउटा गीतै सुनाउँछु, कस्तो कस्तो गीत भनेपछि त्यस्तै छोडेर जानुलाई के भनौ भन्छु, त्यस्तै त्यस्तै म अब कसैले कसैलाई धोका दिन्छ, पहिला चाहिँ चोखो माया गर्छ अनि धोका दिन्छ, त्यस्तै त्यस्तै गीत गाउँछ है। गाउनु नहुने हो कि, यदि नहुने म क्षमा चाहन्छु, मलाई जहीँ गाउन मन लाग्यो मलाई ठिकै लाग्यो, त्यही भएर
0: सुरु गर्न सक्नुहुनेछ रश्मिलाजी।
1: धन्यवाद यस समयको लागि, म मेरो गीत सुरु गर्नेछु। खोज्दारै छौ धनानी रूपानी धन भएको, रूपानी धन भएको, म त केवलको मालो मन भएको, भयौ परै भयौ भेटाएछौ प्रशस्तै धन भएको, बिर्सिएर गयौ मलाई बिर्सिए।

परै भयो एकाएकै पर्दै धन भएको बिर्सिएर गयौ मलाई बिर्सिएरै गयौ।

अर्कैलाई फुल्दियौ खाको कसम सजिलाई भुल्दियौ भयौ पराई भयौ भेटा।

कै भयो भेटाए स्वरूप अनि धन भएको बिर्सिएर गयौ मलाई

भयौ पुदिनामा कहाँ छौ के गर्छौ कहाँ छौ के गर्छौ कहाँ छौ सधैँ खुसी रहनु जहाँ छौ परैकै भयौ भेटाएछौ प्रशस्तै धन भएको बिर्सिएर गयौ मलाई बिर्सिएर

0: तपाईँले आफैले रचना गर्नुभएको गीत होइन त रश्मिलाजी?
1: र
0: अवश्य पनि, र एकदमै संसारमा त्यस्तै नै हो, तर परमेश्वर पाएको कारणले गर्दा हामीलाई कहिले नबिर्सिने नत्याग्ने, हामीले परमेश्वर पनि पाएको छौं भन्ने कुरालाई चाहिँ हामीले अवश्य पनि महसुस गरिरहेको छौं होइन?
1: भएको त होइन तर मलाई यस्तो गाउँछु भन्ने सोच भएर मात्रै है म माफी चाहन्छु।
0: केही छैन, यसमा तपाईँले थपिदिन सक्नुहुन्छ। केही छैन, आफ्नो प्रस्तुति दिनुभयो, धेरै धेरै धन्यवाद रश्मिलाजी। र अहिलेलाई चाहिँ हामी छुटौं, जयमसी। र रश्मिला बोहराजी हुनुहुन्थ्यो, र अवश्य पनि हामीलाई नबिर्सिने र नत्याग्ने चाहिँ परमेश्वर नै हुनुहुन्छ। यही कुरालाई पक्रिएर हामी अगाडि बढ्नु पर्दछ, र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौं, र अब तपाईँको फोन कल लिन हामी असमर्थ छौं श्रोता। गीतपछि लकी ड्र मार्फत हामी विजेताको नाम सहित उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र हामी जे पनि गर्दछौ प्रभुको महिमाको लागि गर्दछौ र आज हाम्रो श्रोताले पनि एकदमै आशिषमय प्रस्तुतिहरू दिनुभएको छ। हामी एकदमै आशिषित भएको छौं र श्रोता तपाईँहरूबाट जसले फोन गर्नुभएको छ उहाँहरूबाट लकी ड्र गरिसकेको छु र आज हामीले दुईजना विजेता लिएको छौं र म विजेताहरूको नाम घोषणा गर्न चाहन्छु। पहिलो विजेता हुनुहुन्छ माया मगर,
1: कंग्रेचुलेशन।
0: र त्यस्तै गरिकन दोस्रो विजेता हुनुहुन्छ हरि रोका,
1: कंग्रेचुलेशन।
0: र मायाजी र हरिजी तपाईँहरू दुवैजनालाई एकदमै बधाई छ र माया मगरज्यूले र हरि रोकाज्यूले कार्यक्रम सकिए पश्चात पुनः तपाईँको फोन नम्बर एकचोटि टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र जो जतिले आज सहभागिता जनाउनु भएको छ कार्यक्रम सुनेर साथ दिनुभएको छ हृदयदेखि नै एकदमै आभार पनि भन्न चाहन्छु। हामी आशिषित भएको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
7: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
7: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-8210, 98624-8210।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसिक्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सुन्नु न बजे, कोता
13: सामान नभेटेर बेपत्ता।
12: होइन सामान चाहिँ के चारो ल्याएको?
13: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
12: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
13: कहाँ छ यो?
12: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
15: र फोन नम्बर 01513010 छ। 01513010 छ।
14: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
13: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
0: अब प्रस्तुत हुँदैछ कार्यक्रम
16: हिजो आज।
17: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा। आदरणीय श्रोता, कार्यक्रम हिजो आज दिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै तपाईँको निम्ति म कार्यक्रममा पस्कनेछु र कार्यक्रमबाट तपाईँलाई एउटा सूचनाको माध्यम पनि रहनेछ। कतिचोटि कहाँ के भइरहेको छ त्यो हामीलाई थाहा हुँदैन, तर म तपाईँलाई कार्यक्रमबाट पनि केही महत्वपूर्ण जानकारीहरू दिनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु म यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजनपछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र यतिखेर पनि हिजो आज चर्चा परिचर्चामा रहेको विषयवस्तु भनेकै सरकारले शिक्षा र स्वास्थ्यमा चाहिँ 3% कर लगाएको थियो तर सरकारले फिर्ता लिएको कुरा जानकारीमा आएको छ किनभने स्वास्थ्य र शिक्षामै जनताहरू एकदमै लदिएका छन् क्या लादिएका छन् र स्वास्थ्य र शिक्षाले जनतालाई यति धेरै पिरलेको छ र सरकारले राहत देला कि स्वास्थ्य र शिक्षा फ्री गर्ला कि भन्ने सबैको आशा थियो सरकारप्रति तर सरकारले एकदमै जुन काम गरेको थियो जनताहरू एकदमै यसमा सन्तुष्टि थिएन तर चौतर्फी विरोध भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% समता कर फिर्ताको घोषणा गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल मार्फत कर फिर्ता दिएको घोषणा गरेका हुन् प्रधानमन्त्रीले सामाजिक सञ्जालमा घोषणा गरे पनि त्यसको कानूनी मान्यताको लागि निश्चित प्रक्रिया अप्नाउनु पर्नेछ सरकारले मन्त्री परिषद हुँदै सांसद दुवै सदनबाट पारित गराएर लागू गरेको कर फिर्ताको लागि पनि सोही प्रक्रिया अप्नाउनु पर्ने कानूनी व्यवस्था हुन्छ सरकारले आर्थिक ऐन मार्फत शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने निर्णय गरेको थियो प्रधानमन्त्री शाहले अर्थमन्त्री सोनिम वाग्लेसँगको छलफलपछि कर फिर्ता गरेको जनाएका छन् र यो एउटा खुशीको खबर पनि हो हामी जनताको लागि र तपाईं र मलाई थाहा छ एउटा राम्रो स्कूलमा तपाईं र मेरो आर्थिक अवस्था कम छ भने राम्रो स्कूलमा हामी बच्चा पढाउन सक्दैनौ किनभने त्यहाँको फी त्यहाँको सबै कुराहरू महँगा हुन्छन् त्यो भएर स्वास्थ्य जनता भनेको सरकारको आफ्नो जति पनि जनतालाई शिक्षित बनायो देश त्यति शिक्षित भन्ने हो नि त अनि जति जनता स्वास्थ्य रहे देश स्वास्थ्य रहने हो नि त कति देशमा हामी देख्दछौं स्वास्थ्य र शिक्षालाई चाहिँ पहिलो प्राथमिकता दिएर उनीहरूले देशको जनतालाई राहत दिन्छन् क्या होइन स्वास्थ्य शिक्षा फ्री छ कति देशहरूमा तर हाम्रो देशमा नयाँ सरकारले फेरि भार थुपारेको थियो शिक्षा र स्वास्थ्यमा यो अचम्म र उद्वेगका कुराहरू थिए अघिल्लो वर्ष अथवा यो सरकारभन्दा अगाडि स्वास्थ्य बीमा लागू गरेको थियो तर अहिले स्वास्थ्य बीमा पनि अन्यलमा परेको अवस्था छ एउटा जनताले राहत त महसुस गरेका थिए तर नयाँ सरकारले के गरिरहेको छ भन्ने कुरा पनि जनता अन्यलमा परेका छन् हो सरकारले निकै राम्रो राम्रो योजनाहरू बनाएको छ त्यसमा हामी गर्व पनि गर्नुपर्छ तर कर केमा लगाउने भन्ने कुराको एकदमै सरकारले चाहिँ यसमा चाहिँ सूक्ष्म अनुसन्धान गर्नुपर्ने हुन्छ कर लगाउनुहोस् न चुरोटमा लगाउनुहोस् रक्सीमा लगाउनुहोस् ठूल्ठूला इभी गाडीहरूमा लगाउनुहोस् होइन तर जनतालाई किन यतिका समयसम्म त मान्छेले दुःख दिए दिए स्वास्थ्य र शिक्षा व्यापार बनाए होइन जो पहुँचवाला छन् जो सरकारमा छ त्यही व्यक्तिहरू छन् हस्पिटलमा पनि र कलेजमा पनि अनि जनताले भने जस्तो शिक्षा पाउन अनुसन्धान गर्नुपर्ने हुन्छ कर लगाउनुहोस् न चुरोटमा लगाउनुहोस् रक्सीमा लगाउनुहोस् ठूल्ठूला इभी गाडीहरूमा लगाउनुहोस् होइन तर जनतालाई

त्यो खाडीमा नेपाली जनता जानुपर्ने हुन्छ। अझै यही माथि फेरि सरकारले कर थप्ने निर्णय गरेको थियो स्वास्थ्य र शिक्षामा, तर प्रधानमन्त्री बालेन्द्र शाहले यो कुरालाई फिर्ता गरिसक्नु भएको छ, किनभने जनतालाई नै होइन दुःख दिएर हुनेवाला केही छैन। कर उठाउने ठाउँ धेरै छन्, विभिन्न ठाउँहरू छन्, तर स्वास्थ्य शिक्षाले नै ढाड सेकिसकेको छ जनताको। सर्वसाधारण मान्छे बिरामी भयो भने भएको अलिकति सम्पत्ति पनि सिद्धिन्छ, कहीँबाट आय स्रोतहरू हुँदैन, घर बेच्न बाध्य, जग्गा बेच्न बाध्य हुन्छन् जनताहरू, होइन स्वास्थ्य बिमाहरू छैन भने भरपर्दो बिमाहरू छैन। अब चाहिँ सरकारले अब पनि जनतालाई राहत दिएन भने, अब पनि जनतालाई सरकार छ भन्ने महसुस गराएन भने, अबको पाँच वर्षपछि जनताले फेरि भोट कसलाई दिन्छन् भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र यो सरकारसँग धेरै आशा राखेका छन् जनताले, किनभने पढे लेखेका युवाहरू छन्, देश विदेश घुमेका युवाहरू छन्, संसार हेरेका छन्, यो देश जस्तो बनाउँछु भनेका छन्, लागेका छन्, योजना राम्रो राम्रो बनाएका छन्, तर त्यसलाई लागू पनि गर्नुपर्ने अवस्था चाहिँ छ। र सरकारलाई हामीले धन्यवाद दिनुपर्छ, जनताहरू आत्तिएका थिए, निराश भएका थिए, जुनै सरकार आए पनि त्यही त रहेछ नि भन्दै थिए, भनेका कुराहरू सुनिएका थिए, तर यो सरकारले जानेर जनताको अवस्था बुझेर जुन शिक्षा र स्वास्थ्यको कर फिर्ता लिएको छ यसमा हामीले धन्यवाद दिनैपर्छ। रहिरहेला भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

त्यो क्रुसको बलिदान मै पापीको लागि निकै नै अर्थपूर्ण संगीत जस हिजोदेखि यो गीत आएको छ। तपाईँले यो गीतलाई सुनेर साथ दिन सक्नुहुन्छ। तपाईँले यो गीतलाई लाइक शेयर कमेन्ट पनि गरिदिन सक्नुहुन्छ, सब्सक्राइब पनि गरिदिन सक्नुहुन्छ। र डुलोस मिडियाबाट यो गीत हिजोदेखि आएको म तपाईँलाई जानकारी पनि दिन चाहन्छु। र गायिका अनु चौधरीले यो गीतलाई गाउनु भएको छ भने यसलाई संगीत गर्नुभएको छ आमोस तामाङजीले, र शब्द चाहिँ भने मैले आफै कोरेको छु। र यतिखेर कार्यक्रम हिजो आजमा चर्चा परिचर्चाका विषय नै मैले राखेको छु र एउटा जनतालाई राहत मिलेको छ, किनभने आज समाचारहरू देख्दाखेरि पनि जनतालाई खुसी लागेको छ, किनभने स्वास्थ्य र शिक्षामा सरकारले चाहिँ कर नलगाउने गरी फिर्ता लिएको छ भनेपछि जनताले एउटा राहतको महसुस गरेका छन्। किनभने अब भने जनताका कुराहरू पनि सुन्नुपर्छ, हिजोसम्म कसैले पनि जनताको कुराहरू सुनेनन् र आजको जुन विद्रोह भयो होइन, फेरि पनि अर्को विद्रोह हुन नपरोस्, किनभने स्थायी रूपमा एउटा सरकारले यो देशलाई हाँक्न सकोस् र जनताको चाहना पनि यही हो। पाँच वर्षसम्म सरकार फेरि राख्ने होइन, स्थायी सरकार कहिले पनि यो देशले पाउन सकेन, तर अबको सरकारले चाहिँ जनतालाई रिझाएर जनताको इच्छा अनुसार देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर अघि बढ़यो भने ती जनताले साथ दिन तयार छन्। तर आफ्नो खुशी जनतालाई नै समस्या पर्ने खालका नियम कानून कहिले पनि बनाउनु हुँदैन। हिजोसम्म जनता यसरी तनावमा भएको थिए, गाह्रो थियो परिस्थितिहरू, तर अबको सरकारले पनि त्यो परिस्थिति ल्यायो भने जनताले अब कसलाई विश्वास गर्ने होइन। त्यो भएर जनता त यो कुरा चाहन्थे नि त, स्वास्थ्य र शिक्षा चाहिँ फ्री होस् भन्ने नै चाहन्थे, किनभने आमा बुवाले आफ्नो छोराछोरीलाई शिक्षा दिन चाहन्छन् क्या। मैले एउटा घटना सुनिरहेको थिएँ, एउटा भाइको सपना डाक्टर बन्ने थियो, तर आमा बुवाको अवस्था भने डाक्टर बनाउने थिएन होइन, तर ऊ एकदमै कोसिस गरे नगरेको होइन, डाक्टर पढ्न त सानोतिनो रकमले त हुँदैन, त्यसपछि उहाँ विदेश हिँड्नु बाहिरिनु जस बाहिरिनु बाध्य हुनुभयो, विदेशमा गएर होइन एउटा श्रमिक भएर काम गर्नुभयो। हेर्नुहोस् त, एउटा नेपालको एउटा डाक्टरको भविष्य अन्धकार छन् त, र अब सरकारले चाहिँ शिक्षामा पनि लोन दिनु पर्यो क्या, कुनै पनि त्यस्तो भविष्य अथवा आफ्नो भविष्य बनाउन चाहने विद्यार्थी कुनै पनि क्षेत्रमा छन् भने उनलाई चाहिँ सरकारले बिना ब्याज एउटा जुन लोन दिने व्यवस्था चाहिँ अब बनाउनु पर्छ जस्तो लाग्छ मलाई, र यो नयाँ सरकारले यसको बारेमा सोचेको पनि छ जस्तो लाग्छ मलाई, किनभने प्रतिभाहरू नमरून्, सम्भावनाहरू नमरून्, किनभने मान्छेलाई यस्तो कहिले नहोस् म किन यो देशमा जन्मिछु जस्तो कहिले पनि बनाउनु हुँदैन होइन। आज हामी देख्छौं नि किन मान्छेहरू आत्मदाह गरिरहेका छन् भन्दाखेरि छैन होइन, देशमा केही गर्छु भनौँ भने छैन, आफूसँग सर्टिफिकेट छ, जागिर जान्छ, जागिरमा भने जस्तो पैसा छैन, अनि के गर्नु त होइन। त्यो भएर अबको सरकारले धेरै कुराहरू सोचेर जनतामा चाहिँ आशा जगाउनु पर्नेछ, किनभने जनताहरू धेरै निराश छन्। हिजो पनि मैले एउटा न्यूज हेर्दै थिएँ, एकजना दिदीले आत्मदाह गर्नको लागि होइन गर्नु नै भयो, उहाँको 50% शरीर जलेको छ। हेर्नुहोस् त, कति मान्छे जलिरहेका छन्, विभिन्न कुराले व्यापार व्यवसाय डुबेको अवस्था छ होइन, घरहरू डुबेको अवस्था छ, लोन जनता लोनमाथि लोनमा छन्, अनि के गर्ने त भन्ने कुराहरू छ, राखेका पैसाहरू पनि सहकारीको नाममा लुटिएका छन्, विभिन्न समस्यामा छन् जनताहरू। अबको सरकारले पनि जनतालाई राहत दिएन भने, साहस दिएन भने अर्को विद्रोह हुन सक्छ, त्यो हामी आशा नगरौं। अब यही सरकारले जनतामा मलमपट्टी लगाउनुपर्छ। हिजो 35 वर्षसम्म जनता त चोटै चोटले भरिएका छन् नि त, तर अब पनि अबको सरकारले मलमपट्टी लगाएन भने अब जनताको आशा मरेर जान्छ, र त्यो आशा मर्न दिनु हुँदैन। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1
1: भर्ना खुल्यो।
2: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
1: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडिट का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
2: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
1: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
2: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
1: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
2: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
1: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
2: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
1: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
2: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
1: सम्पर्क नम्बर
2: मोबाइल 9802384054, 9802384054 र 9801326786, 9801326786
1: र 9813941447, 9813941447।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
12: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
13: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
15: गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
16: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
13: फोन नम्बर 4022544, 4022544
15: र 4022572, 4022572।
0: गुड न्यूज एफएम 105.1।
17: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र अर्को चर्चा परिचर्चन रहेको विषयवस्तु भनेको जसरी नेपालमा एउटा जेएनजी आन्दोलन भयो र एउटा 35 वर्षसम्म एउटा देश हाँकिरहेका एउटा पुस्ता थियो, त्यो पुस्ताहरू ढलेको अवस्था छ र नयाँ पुस्ताले अहिले देश चलाइरहेको अवस्था छ र यो अवस्था अहिले भारतमा पनि देखा परेको छ र भारतमा शिक्षा सुधार एवं शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्शनमा विपक्षी दलहरूले समेत समर्थन जनाएका छन्। कक्रोच जनता पार्टीको अगुवाईमा शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै सोमबार गरिएको संसद मोर्चामा दिलीप प्रहरीले दमन गरेको भन्दै विपक्षी दलले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षीय दल भारतीय कांग्रेसदेखि वामपन्थी दलसम्म सड़कमा उत्रिएका थिए र एउटा ठूलो भिडन्त भएको अवस्था छ र जनताको इच्छा छ नयाँ पुस्ताले अब देश हाँक्नुपर्छ। जुन शिक्षामा जुन समस्या भयो, जस एक्जाम हुनुभन्दा अगाडि नै क्वेसन लिक हुने होइन, त्यस्तो कुराहरूले भविष्य कस्तो होला होइन, विभिन्न प्रकारका समस्याहरू शिक्षामा देखेको कारण शिक्षा मन्त्रीलाई राजीनामाको माग गर्दै यो आन्दोलन शुरू भएको थियो। तर यो आन्दोलनले उग्र रूप लिने जनाइएको छ र धेरैले प्रधानमन्त्रीको राजीनामा पनि मागिरहेको अवस्थाहरू छ र हामी हेर्दै जाउँ ठूलो समस्याहरू नहोस् होइन, मान्छेहरू अकालमै मर्नु नपरोस्, किनभने विद्यार्थीहरू एउटा स्कूले ड्रेसमै आन्दोलनमा आइरहेको अवस्थाहरू छ, किनभने जहाँनिर अत्याचार हुन्छ नि त्यहाँनिर विस्फोट त पक्कै पनि हुन्छ नि, र भारतमा पनि विभिन्न ठाउँमा हामी देख्न सक्छौँ एक प्रकारको गरिबी, शिक्षाको कमी, धेरै प्रकारका समस्याहरू छन्। किनभने राज्यले जति पनि सेवा सुविधा जनतालाई दिनुपर्ने त्यो नदिएको अवस्थाहरू छ। हामी देख्न सक्छौँ अझै पनि कति शिक्षित व्यक्तिहरू भेट्न गाह्रो अवस्थाहरू छ विभिन्न ठाउँमा। त्यो भएर अहिलेको आन्दोलनले पनि राम्रो रूप लिन सकोस् होइन, जनताले सम्बोधन गर्न सकोस् युवाहरूकोमा, होइन त्यही कुराहरू छ र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भाषण पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। जस्तो नेपाल सरकारले अहिलेको नव सरकारले विभिन्न क्षेत्रमा कर लगाइरहेको अवस्था छ, तर एउटा खुशीको खबर पनि के आएको छ भने स्वास्थ्य र शिक्षामा चाहिँ कर फिर्ता लिएको छ, त अब अरू केमा लाग्ने त थाहा छैन। तर बेलायतका प्रधानमन्त्रीले घरायसी विद्युतको भ्याट हटाएर शुरू गरेका छन् आफ्नो कार्यकाल, होइन? बेलायतीहरूले घरायसी विद्युतमा 5% भ्याट तिर्दै आएका छन् र 1 अक्टोबरदेखि भने त्यस्तो शुल्क लाग्ने छैन, होइन? बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डीले चाहिँ यो कुरा घोषणा गरेका छन्, जनतालाई एक प्रकारको राहत दिएका छन्। र प्रधानमन्त्री हुने बित्तिकै जनतालाई यो प्रकारको राहत दिँदाखेरि अब बिजुली बत्तीको पैसा तिर्नु पर्दैन भन्ने बित्तिकै ओहो महसुस भन्नु त होइन, कयौं वर्षदेखि तिर्दै आएका थियो होला, हाम्रो अभिभावक आउनु भएछ भन्ने हुन्छ नि त। र सरकारले पनि अब जनतालाई त्यस्ता प्रकारका राहतहरू दिनु पर्यो, विद्युतमा लिइरहेको अवस्थाहरू छ होइन। अब विद्युत त झन् कम हुनुपर्ने अवस्था हो नि त नेपालमा, किनभने प्रशस्त मात्रामा बिजुली भएको देश हो होइन, अरूलाई बेचेर पनि आफ्नो देशलाई दिन सकिन्छ भने किन जनतालाई मात्रै गर्ने त भन्ने कुरा पनि हुन्छ। लगाउनुहोस्, कर लगाउनुहोस्, तपाईँ गाडीमा लगाउनुहोस्, तपाईँ होइन चुरोटमा लगाउनुहोस्, रक्सीमा लगाउनुहोस्, होइन लगाउनुहोस्, जुन कुरा चाहिँ एकदमै लगाउनु पर्ने नै ठाउँहरू छन्। र श्रोता, मलाई पनि एकदमै खुसी लाग्यो जुन बेलायतका प्रधानमन्त्रीले जुन घोषणा गर्नुभएको छ, जनतालाई एउटा खुसी दिनुभएको छ, उहाँप्रति पनि हामी धन्यवादी हुनुपर्छ, कति हाम्रा नेताहरूले उहाँहरूबाट पनि सिक्नुपर्छ। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीत पछि भने अब लगभग लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फ हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाट प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू सुनाउनुको साथसाथै सामाजिक सञ्जालमा पोस्ट भएका बाइबलीय स्टाटसहरू तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। साथै यसमा जनचेतनामूलक र सामाजिक सन्देशमूलक कुराहरूलाई पनि हामी समावेश गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले कसरी सामाजिक सञ्जाललाई परमेश्वरको महिमाको निम्ति चलाउन सकिन्छ भन्ने विषयमा तपाईँको बीचमा एउटा नमूना प्रस्तुत गर्नु रहेको छ। तादनीय श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनमा यो मध्याहको दिनमा उपस्थित भइसकेका छौ अबको 1 घण्टासम्मको लागि। यसकारणले गर्दा यो कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ। र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भने कार्यक्रमको आरम्भमा एउटा स्टाटस म राख्न चाहन्छु जसलाई प्रेषित गर्नुभएको छ माधव उपाध्याय ज्यूले। उहाँ लेख्नुहुन्छ, आत्मा त तयार छ तर शरीरले बाधा दिन्छ। पहिलो कोरिन्थी 12:18-20 उहाँले यहाँ प्रस्तुत गर्नुभएको छ। सावधान हौ, अरूहरू जस्तै तपाईँ हामी पनि पतन नहौ। औपचारिकताको जालमा चिसोमा कठ्याङ्ग्रिनु, संस्थाहरूमा अडेसिएर पर्खाल बनाउनु, आफ्नै शरीरको अङ्गहरूलाई तुच्छ व्यवहार गर्नु तथा नचिन्नु यो पतनको चिन्ह हो। किनभने एउटै आत्माद्वारा हामी सबैलाई बप्तिस्मा मिलेको हो तथा एउटै देहको निम्ति भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस पनि परेको छ र त्यो स्टाटसलाई पढ्नु भन्दा अगाडि तपाईँको बीचमा एउटा सुमधुर भक्ति गीतको साथ राख्न चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ पास्टर डाक्टर अनिल थेगुवा मिश्री प्रेयर ग्रुपबाट। उहाँले लेख्नुहुन्छ, यसैले भन्नुभयो, मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर तैले मानिनस् भन्ने शीर्षकमा एउटा लेख प्रस्तुत गर्नुभएको छ र म तपाईँको निम्ति त्यो पढेर सुनाइदिनेछु। लुका 13 अध्यायको 34-35 पद, यरूशलेमको लागि येशूको बिलौना। यरूशलेम, ए यरूशलेम, त अगमवक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्छाउँछस्। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे तर त मानिनस्। हेर, तेरो घर उजाड भएको छ र म तँलाई भन्दछु, जबसम्म तैले धन्य हुन् परम प्रभुको नाउँमा आउने भन्दैनस्, तबसम्म मलाई देख्ने छैनस्। उहाँ अगाडि लेख्नुहुन्छ, यो पाठ लुका 13 अध्यायको 34-35 येशूको यरूशलेम प्रतिको गहिरो विलाप गर्नुभएको हामी थाहा गर्छौ। येशूले आफ्नो हृदयको पीड़ा प्रकट गर्नुभयो। यसबाट हामी निम्न शिक्षाहरू पाउन सक्छौ। पहिलो, परमेश्वरको असीम माया र संरक्षणको चाहना। येशूले आफूलाई पोथी कुखुरीले अथवा पोथी कुखुरीको रूपमा चित्रण गर्नुभएको छ, जसले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुलेर खतरा र आँधीबाट जोगाउँछ। यो चित्रणले परमेश्वरको मातृ सुलभता, कोमलता र सुरक्षा र स्नेहलाई देखाउँछ। र मत्ती 23:37 पनि यही कुरा लेखिएको छ र भजन संग्रह 91:4 भनिएको छ, उहाँले तँलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ र उहाँको पखेटा मुनि तैले आश्रय पाउनेछस्, उहाँको सत्य तलाई ढाल र कवच हुनेछ। यसैया 49:15 भनिएको छ, के कुनै आमाले आफ्नो दुधे बालकलाई बिर्सन सक्छ र? तर म त बिर्सन सक्दिन। परमेश्वरले हामीलाई जबरजस्ती बचाउनुहुन्न, तर उहाँको हृदय सधैँ हामीलाई आफ्नो नजिक ल्याउने चाहनाले भरिपूर्ण हुन्छ भन्ने कुरा यो कथनबाट थाहा गर्न सक्छौ। दोस्रो, मानिसको स्वतन्त्र इच्छा। परमेश्वरको प्रस्ताव स्वीकार वा अस्वीकार जे पनि गर्न सक्छ र यहाँ उहाँको प्रस्तावलाई अस्वीकार गरेको हामी पाउँछौ भनिएको छ। तर त मानिनस्, यो अत्यन्त दुःखको कुरा हो। येशूले कति पटक इच्छा गर्नुभयो तर यरूशलेमले अस्वीकार गरिराख्यो। यूहन्ना 5:40 भनेको छ, तापनि तिमीहरू जीवन प्राप्त गर्न म कहाँ आउन इन्कार गर्छौ। प्रेरित 7:51 भन्छ, हे हट्टी मानिस हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईँहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ, तपाईँहरूका पुर्खाले जस्तो गरे तपाईँहरू पनि त्यस्तै गर्नुहुन्छ। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ तर जबरजस्ती गर्नुहुन्न। हाम्रो अस्वीकारले हाम्रो विनाश ल्याउँछ, यो आजको लागि पनि लागू हुन्छ। येशूलाई ग्रहण गर्ने वा अस्वीकार गर्ने यो निर्णय बिल्कुलै तपाईँ र मेरो हो। तेस्रो, पाप र अगमवक्ताहरूको हत्या गर्ने परम्पराको परिणाम। यरूशलेमले अगमवक्ताहरूलाई मार्ने र ढुङ्गानी गरेको थियो, यर्मिया, जकरिया आदिहरूलाई। मत्ती 23:30-32 भनिएको छ, येशूले धर्मगुरूहरूलाई भन्नुभएको थियो कि तिमीहरूले आफ्ना पुर्खाहरूको पापको पूर्णता गरिरहेका छौ। दोस्रो इतिहास 36:15-16 भन्छ, तर उहाँले उनीहरूलाई दया देखाउनलाई आफ्ना दूतहरू पठाउनु भयो, तर उनीहरूले परमेश्वरका दूतहरूलाई ठट्टा गरे, गिल्ला गरे। जसले परमेश्वरका दूतहरू अर्थात् सेवकहरूलाई अस्वीकार गर्छ वा प्रचारकहरूलाई अस्वीकार गर्छ, उसले पनि अन्तमा परमेश्वरकै अस्वीकार गरिरहेको हुन्छ र परमेश्वरबाट उसले पनि अस्वीकारको सामना गर्नुपर्ने हुन्छ। चौथो शिक्षा, उजाड घर र न्यायको चेतावनी। हेर, तेरो घर उजाड भएको छ। भविष्यवाणी 70 ईस्वीमा रोमी सेनाले यरूशलेमको मन्दिर र सहर नष्ट गरेर त्यो पूरा भएको देखाइदिए। यर्मिया 12:7 भनेको छ, म मेरो घर छोडिदिनेछु, मेरो उत्तराधिकार म फ्याँकिदिनेछु, मैले मन पराएकालाई म त्यसका शत्रुहरूको हातमा दिनेछु। मत्ती 24:1-2 यसैले भविष्यवाणी गर्नुभयो, मन्दिर पूर्ण रूपले विनाश हुनेछ। परमेश्वरको उपस्थिति बिना कुनै पनि मन्दिर, मण्डली वा जीवन कुनै उपलब्धिमूलक हुँदैन र त्यो पूर्ण रूपले उजाड हुनेछ। पाँचौ, येशूको दोस्रो आगमन, जो हाम्रो भविष्यको आशा हो। जबसम्म तैले धन्य हुन् परम प्रभुको नाममा आउने भन्दैनस्, तबसम्म मलाई देख्ने छैन। भजन संग्रह 118:26 भनेको छ, परम प्रभुको नाममा आउने धन्यका हुन्। यो पद
यीशुको प्रवेशको बेला प्रयोग भएको थियो। रोमी 11 अध्यायको 25-26 भनिएको छ, इसरायली अर्थात यहुदीहरूको आंशिक कठोरता र अनन्त मुक्ति। त्यसै गरी मत्ती 23:39 पनि यही कुरा उल्लेख गरिएको छ। र एक दिन यरुसलमले यहुदीहरूले येशूलाई मसीहको रूपमा स्वीकार गर्नेछन्। यो हामी ख्रिस्टीय विश्वासीहरूको लागि पनि लागू हुनेछ। येशूलाई पूर्ण हृदयले स्वीकार गर्नुपर्छ, तब मात्र उहाँको पूर्ण आशिष र उद्धार हामीमा आउँछ। छोटकरीमा निष्कर्षमा भन्नुपर्दा, परमेश्वरको प्रेम सधैँ सक्रिय छ, तर हाम्रो प्रतिक्रियाले यसलाई हाम्रो जीवनमा काम गर्न दिने कि नदिने यसको निर्धारण गर्छ। अस्वीकार गर्नुले आध्यात्मिक उजारतालाई निम्त्याउँछ र येशूको हृदय कोमल छ, तर उहाँको कठोर न्याय पनि निश्चित छ। आज पनि हामीले उहाँलाई म कहाँ आऊ भन्दै गर्दा बोलाइराख्नु भएको छ। मत्ती 11:28 यो पदले येशूलाई केवल शिक्षक वा निको पार्नेको रूपमा मात्र होइन, तर आफ्नो सन्तान हराएर रुँदै खोज्ने दुखी बाबु आमाको रूपमा पनि देखाउँछ। श्रोता, यसकारण गर्दा हामी कठोर मनको नमनौ, हाम्रो परिवार सन्तान मण्डलीको मुक्ति र जीवनको फिक्री गरौं र प्रभुले आशिष दिउन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब पनि आजको कार्यक्रममा दोस्रो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा व्हाट्सएपमै फेरि पनि अर्को एउटा स्टाटस परिसकेको छ, क्रोनिकल्स बाइबल रिडिङ ग्रुपबाट लेख्नुहुन्छ उहाँ। पहिलो इतिहास 1-9 सृष्टिको इतिहासदेखि राजा दाउदको वंशावलीको रूपमा वर्णन गरिएको छ र त्यसपछि पहिलो इतिहास 10-29 राजा दाउदको कथाको बारेमा छ। इजरायलले उपासनाको सुधारलाई यस दृष्टिकोणसँग केन्द्रित गर्दछन्। संसारका राजा ब्रह्माण्ड सृजना गर्ने परमेश्वर राजाहरूको राजा हुन्। देशको प्रतिनिधित्व र दाउदको राजवंशद्वारा गरिन्छ। जबसम्म हामी दाउदको मार्गको अनुसरण गर्छौ परमेश्वरको राज्य दाउदको वंश र अनन्त छ। राजा दाउदका दिनहरूमा जस्तै उपासनाको पुनर्स्थापित हुनुपर्छ र उनले राजा दाउदको कथालाई लामो पार्छन्, जसको कारण यो हो कि पूजा पुनर्स्थापनाको लागि फर्कने बन्दीहरूको समुदायले प्रयास गर्नु पर्दछ। राजा साउल इसरायलको पहिलो राजा थिए, तर उनी परमेश्वरको राज्यका लागि राजा चाहिँ जो आदर्श हुनुपर्ने थियो त्यस्ता थिएनन्। साउलको मृत्युपछि दाउदको स्वर्ण युग सुरु हुन्छ। यबुसीहरूलाई निकालेर यरूशलेमलाई तिनीहरूको राजधानी बनाएर उनी इसरायल र यहुदाको एकीकृत राजा बन्दछन्। दाउदको राज्यको स्थापनामा योगदान गर्ने नायक र सिपाहीहरूको सूची पनि यहाँ समावेश गरिएको छ। दाउद एकीकृत इसरायलका राजा बनेपछि उनी पलिस्तीहरूबाट फर्के र अभिनादाबको घरबाट करारको सन्दुकलाई यरूशलेममा सार्ने प्रयास गरे। यसपछि यद्यपि उज्जियाको जीवन गुमेको थियो, किनभने उसले परमेश्वरको विधि नभएको तरिका पछ्याउँदै थिए। अन्तमा दाउदले ओबेद एदोमको घरमा त्यो सन्दुकलाई लिएर जाने निर्देशन दिए भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, फेरि पनि हामी सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई वाचन गरेर सुनाउने क्रमलाई म निरन्तरता दिँदैछु। र यतिखेर मेरो हातमा सामुएल मोक्तान ज्यूको आशिषमय स्टाटस परेको छ। उहाँले पठाउनु भएको छ हितोपदेश 3:31-32 लेख्नुहुन्छ, हिंसात्मक मानिसको ईर्ष्या नगर र त्यसको कुनै पनि मार्गलाई नछान, किनकि परमप्रभु कुटिल मानिसहरूलाई घृणा गर्नुहुन्छ तर सोझाहरूलाई आफ्नो विश्वासमा राख्नुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ फेरि पनि, र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र कार्यक्रममा अब भने एउटा अर्को स्टाटस परिसकेको छ बाइबल डेली नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, शान्ति र मौनता साथ निस्तो घाँस खानु कलहली भरिको घरमा भोज खानु भन्दा बेस हो भनेर हितोपदेश 17:1 लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र पक्कै पनि हामी शान्तिप्रिय मानिसहरू र शान्तिप्रिय मानिस भएको हुनाले हामीले शान्तिमा रहेर बरु दुखै रुख सुख भए पनि खाएर हामीले बस्ने काम गर्नु पर्दछ श्रोता। र यही क्रममा फेरि पनि अर्को एउटा स्टाटस लेख परेको छ फेसबुक ख्रिस्टिय नेटवर्कबाट तिमोथी नेम्माङज्यूको, र उहाँ लेख्नुहुन्छ, येशूले पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो कि सबातको दिनमा निको पार्नु उचित छ कि छैन। बाइबल खण्ड रहेको छ लुका 14:1-6। एक सबात वहाँ फरिसीहरूका कुनै एकजना शासकको घरमा खान जानुभयो र फरिसीहरू उहाँको सेवामा बसिरहेका थिए। जल ग्रह रोगले पीड़ित एकजना मानिस उहाँको सामुन्ने थियो। येशूले व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्नुभयो सबातमा निको पार्नु उचित छ कि छैन, तर तिनीहरू चुप्पै लागिरहे र उहाँले त्यस रोगीको शरीरमा हात राखी निको पार्नुभयो र त्यसलाई जान दिनुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू मध्ये कसले आफ्नो गोरु वा गधालाई सबातको दिनमा इनारमा खसे भने त्यसलाई झट्टै निकाल्दैन, अनि तिनीहरूले यस कुराको जवाब दिन सकेनन् भनेर यहाँ लेखिएको छ। र यो खण्ड लुका 14:1-6 ल्याएको हो र येशू फरिसीहरूको घरमा भएको भोजको सन्दर्भमा हो, जसमा उहाँले विश्रामको दिनमा जल ग्रह अर्थात पेटमा पानी भरिने रोगबाट पीड़ित एक व्यक्तिलाई निको पार्नुभयो। फरिसीहरू र व्यवस्थाका पण्डितहरू उहाँलाई जालमा पार्ने मौका हेरिरहेका थिए। येशूले उनीहरूलाई प्रश्न गर्नुभयो र रोगीलाई निको पार्नु जसले उनीहरूलाई चुप लगायो। यहाँबाट हामीले यी कुराहरू थाहा गर्न सक्छौ। पहिलो हो धर्मीपनको खतरा 1:3। जल ग्रहले पीड़ित रोगीलाई फरिसीहरूले दया देखाएन, तर येशूलाई दोष्याउने मौका मात्र हेरिरहेका थिए। मत्ती 12:11-12 भेडा खाल्टोमा पसे भने निकाल्ने मानिस धेरै असल हो भन्न खोजिएको हो। र यसबाट हामीले थाहा गर्न सक्छौ बाहिरी नियम पालनले मात्रै हुँदैन, हृदयको प्रेम र करूणाले परमेश्वरसँगको सम्बन्ध जोडिएको हुनुपर्छ। उहाँले विश्राम दिनमा रोगीलाई निको पार्नुभयो। आज हामीले पनि नियमहरूलाई पीड़ित मानिसहरूभन्दा माथि राखेर सेवा गर्न दिन पर्ने हुन्छ। दोस्रो, व्यवहारिक शिक्षा हाम्रो लागि 4:4 अर्को आधार हो। फरिसीहरू चुप लागि बसेका थिए किनकि उनीहरूले सोचेको नियम येशूले दिनुभएको तर्कसँग मिलेको थिएन। मत्ती 12:12 भन्छ, मानिस गोरु भन्दा कति मूल्यवान छ, यसैले सबातको दिनमा असल काम गर्नु उचित छ। बाहिरी नियमले मात्र हुँदैन, हृदयको प्रेम र करूणाले परमेश्वरसँगको सम्बन्ध जोडिनुपर्छ। आज हामीले पनि पीड़ित मानिसलाई भन्दा नियमहरूलाई माथि राखेका हुन सक्छौ। तेस्रो, दया र करूणा नियमहरू भन्दा माथि छ। 2:4 आधारमा हामीले हेर्न सक्छौ। येशूले सबातको दिनमा निको पार्नु उचित छ कि छैन भनेर सोध्नु भए, फरिसीहरू चुप लागे। उहाँले रोगीलाई निको पार्नुभयो। यसरी आवश्यकतामा रहेका शारीरिक आत्मिक रूपमा मानिसहरूलाई विशेष गरी पवित्र दिन वा समयमा पनि सहयोग गर्न डराउनु हुँदैन। मर्कुस 2:7 भन्छ, सबात मानिसको लागि बनाइएको, मानिस सबातको लागि होइन। फरिसीहरूले सबातलाई धेरै थप नियमहरूले बोझ बनाएका थिए। यहुदीहरूले पालन गर्ने व्यवस्थाको पुस्तक मिस्राहा मिसमिन्नाहा आदि हुन्। येशूले परमेश्वरको व्यवस्था दया असल काम र जीवन बचाउने हो, कठोरता होइन भनी देखाउनु भयो। सबात विश्राम र पुनर्स्थापनाको दिन हो, पीड़ितलाई त्यत्तिकै छोड्ने दिन होइन। चौथो, मानिसको मूल्य जनावरको भन्दा धेरै छ। फरिसीहरूको कपट उजागर गरिएको छ 5:6। येशूले भन्नुभयो, तिमीहरू मध्ये आफ्नो गोरु वा गधा सबातको दिनमा इनारमा खसे भने त्यसलाई झट्टै कसले निकाल्दैन र। फरिसीहरू आफ्नो सम्पत्ति जनावर बचाउन सबातमा पनि काम गर्थे, तर पीड़ित मानिसहरूप्रति दया देखाउँदैनथे। यसले उनीहरूको कपट र प्रेमको कमीलाई देखाउँछ। येशूले पीड़ित मानिसलाई प्राथमिकता दिनुभयो। लुका 13:15-16 उहाँले अर्को पनि निको पार्ने काम गर्नुभयो जो
18 वर्षदेखि कुप्री थिए। यसुले भन्नुभयो कि अब्राहमकी छोरीले छुटकारा पाएकी छ, जसलाई शैतानले 18 वर्षदेखि बाँधेको थियो भनेर लेखिएको छ। पाँचौं, येशु सबातको प्रभु हुनुहुन्छ र उहाँको अधिकार सबातमाथि छ। पद 3-6, येशुले उहाँ आफैलाई व्यवस्थाको मालिक हुनुहुन्छ र दयाको काम गर्न सक्नुहुन्छ भने सबातमा निको पारेर देखाउनु भयो। मर्कुस 2:28 लेखिएको छ, मानिसको पुत्र सबातको पनि प्रभु हो। यूहन्ना 5:17 भन्नुभयो, मेरो पिताले अहिलेसम्म काम गरिराख्नु भएको छ र म पनि काम गरिरहेको छु। येशुको निको पार्ने कामले परमेश्वरको करुणाको प्रतिबिम्ब देखाउँछ। उहाँले व्यवस्थालाई टोल्नु भएन, तर यसको सही अर्थ दया र विश्रामको महत्वलाई पुनर्स्थापित गर्नुभयो। यी सबैबाट हामीले सारांशमा बुझ्न सक्छौ, कपटबाट बचौ, धन सम्पत्ति जनावर वा आफ्नै फाइदा होइन, दुःख र खाँचोमा परेकालाई प्राथमिकता दिउ, येशूको उदाहरणलाई पछ्याउ, सधैँ करुणा देखाउने र भलाइको काम गर्ने बनौ। यो पाठले येशूको मुक्ति, चंगाई र करुणालाई संकेत गर्छ। विशेष पीड़ितहरूलाई आध्यात्मिक रोग पापबाट निको पार्न चाहनुहुन्छ, यही काममा हामी लागौ। प्रिय, हामी नियम भन्दा दया करुणालाई प्राथमिकता दिन सिकौ, पीड़ितहरू प्रति करुणाको हृदय होस् भनी प्रभु येशूसँग प्रार्थनामा मागौं भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, यो आशिषमा स्टाटस पछि पुनः एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ र कार्यक्रममा यतिखेर अर्को एउटा स्टाटस मेरो हातमा परेको छ। LFG केशव आचार्य ज्यूको पोस्ट मेरो हातमा परेको छ र उहाँ लेख्नुहुन्छ हितोपदेश 14:23 अक्षी र असिपालु गरीब बन्दछन्, सबै कठोर परिश्रमले लाभ हुन्छ तर कुनै कुरै मात्रै गर्ने चाहिँ दरिद्रतामा पुग्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ जिजस कल्स मिनिस्ट्रीबाट। लेख्नुहुन्छ, फिलिङ लो, योर लोएस्ट पोइन्ट इज गड्स स्टार्टिङ पोइन्ट अफ ग्रेटनेस। डाक्टर पॉल डिनाकरन शेयर्स हाउ गॉड टर्न्स इम्प्टीनेस इन्टू अ सीजन अफ डिवाइन ग्रोथ एन्ड मल्टिप्लिकेशन भनेर उहाँले एउटा शीर्षक राख्नु भएको छ। र हामीले प्रश्न गरेको छ कि तपाईँ आफूलाई हीन सोच्दै हुनुहुन्छ, त्यसो भए तपाईँको यो हीनता बोध गर्ने क्षण नै परमेश्वरको महान योजना पूरा गर्ने क्षण हुन सक्छ भनेर उहाँले एउटा उत्साहित वचन यहाँ राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्न लागिरहेको छु जसलाई प्रेषित गर्नुभएको छ पास्टर समिन एट बेथेस्टा प्रेयर सेन्टर यो पेजबाट। उहाँले लेख्नुहुन्छ, तिनीहरूले रोगीमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। आमेन। मर्कुस 16:10-8 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ यीशुकी महिमा नामको फेसबुक पेजबाट बिटी फेल्टन ज्यूको, र यो पोस्ट हिन्दीमा छ। म तपाईँको निम्ति हिन्दीमै पढेर सुनाउन गइरहेको छु। जब उसने प्रभु के दूसरे आगमन का स्वागत किया भनेर उहाँ लेख्नु भएको छ, तो सबसे पहले उसके विरोध में खड़े होने वाले उसी की अपने परिवार के सदस्य थे। उस पर निगरानी रखी गई, उसका आगमन किया गया, उसे पीटा गया, उसका अपमान किया और यहाँ तक कि उसे गिरफ्तार करवाने के लिए पुलिस से भी शिकायत की गई। इन सब परिस्थितियों से निकलने के लिए उसने परमेश्वर पर कैसा भरोसा किया? विश्वास से परिपूर्ण इस गवाही के लिए आप पढ़ सकते हैं। यदि आप और अधिक मसीह अनुभवात्मक गवाही देखते रहिए क्योंकि यह आपका विश्वास का मजबूत करवाएगा। र उहाँले लेख्नु भएको छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट, र उहाँ लेख्नुहुन्छ 1:15 सबै जाति जातिका निम्ति परमप्रभुको दिन नजिकै आइपुगेको छ। तैले जस्तो गरेको छस् तँलाई पनि त्यस्तै गरिनेछ, तेरा कार्यहरू तेरो आफ्नै थाप्लोमा फर्केर आउनेछ। अगाडि लेख्नुहुन्छ, परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले कुनै पनि अन्याय घमण्ड र दुष्टतालाई सधैँभरि व्यवस्था गर्नुहुन्न। ओबदियाको यो सन्देश केवल एदोम राष्ट्रको लागि मात्र होइन सम्पूर्ण मानव जातिको लागि चेतावनी हो। हामीले अरू प्रति जे व्यवहार गर्छौ त्यसको परिणाम एक दिन आफैले भोग्नुपर्छ। यदि हामी प्रेम दया र क्षमा बाँड्छौ भने त्यसको आशिष पनि फर्केर आउँछ, तर यदि घृणा छल अन्याय र अहंकार छर्छौ भने त्यसको फल पनि एक दिन हामीमै फर्केर आउँछ। आज परमेश्वरले हामीलाई आफ्नो चाल चलन जाँच्न बोलाउनुहुन्छ। पश्चाताप गरौं, सत्यतामा हिँडौं र ख्रिस्टको प्रेमलाई जीवन्त प्रकट गरौं, किनकि परमप्रभुको दिन नजिक छ र उहाँको न्याय पूर्ण तथा निष्पक्ष छ। प्रार्थना, प्रभु मेरो जीवनलाई जाँच्नुहोस्, मलाई सत्य प्रेम र धार्मिकतामा हिँड्ने अनुग्रह दिनुहोस् ताकि मेरो जीवनले तपाईँको महिमा गरोस्। आमेन भनेर उहाँले पठाउनु भएको छ। र उहाँले एउटा क्याप्सन छोड्नु भएको छ, आज तिमीले जे रोप्छौ भोलि त्यही काट्नेछौ, त्यसैले प्रेम दया र सत्यलाई रोपौ भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा कृष्ण बहादुर नगरकोटीज्यूको स्टाटस परेको छ याकुब 1:27 लेख्नु भएको छ। लेख्नुहुन्छ, पवित्र अनि असल धर्म जो परमेश्वरले स्वीकार गर्नुहुन्छ त्यो यस्तो छ, दुहुराहरू अनि विधवाहरू जसलाई सहायताको आवश्यकता छ तिनीहरूको हेरचाह गर अनि आफू स्वयंलाई संसारको नराम्रो जीवनबाट मुक्त राख। यो नै धर्म हो जसलाई परमेश्वरले शुद्ध अनि असल ठानेर स्वीकार गर्नुहुनेछ भनेर उहाँले लेख्नु भएको छ। र त्यसै गरी मेरो हातमा अर्को एउटा संस्कृत भाषाको स्टाटस आएको छ जसलाई
प्रेषित गर्नुभएको छ माधव उपाध्यायज्यूले। लेख्नुहुन्छ, वैदिक दर्शन के लिए ज्ञाताओं के लिए तारकोको प्रतिष्ठा श्रुतयो विभिन्न नैको ऋषियस्य मत प्रमाम धर्मस्य तत्व निहितम बुह्याम महाजनो एन गत स पथन्या भनेर उहाँले संस्कृत श्लोक लेख्नु भएको छ र यसको अर्थ हुनाउँछ तर्कहरू विभिन्न छ, श्रुतिहरू अनेकौं छ र अनेक ऋषिहरूको मत आदरणीय पनि छ, तर धर्म चाहिँ एउटा तत्वमा निहित छ जसले चाहिँ मानिसहरूले बुझ्नुपर्छ भन्ने सायद यो मेरो मैले जति जाने त्यसको अनुवाद यस्तै हुनुपर्छ। सायद के छ, प्रभुलाई धन्यवाद होस् र उहाँलाई पनि धन्यवाद, उहाँले यो पठाउनु भएको छ। र त्यसै गरी अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि पुनः म आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि अर्को एउटा स्टाटस मेरो हातमा आएको छ, दिपेन समरज्यूको। उहाँ लेख्नुहुन्छ, ख्रिस्टद्वारा परिवर्तन भएको हृदयले हरेक दिन करुणा, दया, नम्रता, भद्रता र धैर्यता धारण गर्छ। यिनै वास्तवमा उहाँको प्रेम झल्काउने जीवनका चिन्हहरू हुन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को आशिषमय स्टाटस पनि परेको छ, जसलाई प्रेषित गर्नुभएको छ जेम्स कुमार बुढाज्यूले पठाउनु भएको छ र उहाँ लेख्नुहुन्छ, सर्वप्रथम मेरो आदर्शको रूपमा जन्म हुने दाईलाई जन्मदिनको शुभकामना र साथै तपाईँ प्रति धेरै आदर र माया र वास्ता भन्नुहुन्छ र तपाईँ प्रतिको आदर, माया, वास्ता र सोचमा कुनै परिवर्तन भएको छैन। परिवर्तन भएको छ त केवल समय, परिस्थिति र केही जिम्मेवारी मात्रै। पहिला छोरा, भाइ र दाई थिए, आज श्रीमान, बुवा र सेवकको क्षेत्रमा तपाईँको सेवक भएको छु भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ र जसलाई प्रेषित गर्नुभएको छ बुढा बाइबल अध्ययन ग्रुपबाट। लेख्नुहुन्छ, मृत्यु समय विश्वासी हुनेछु प्रभु भन्ने शीर्षकमा उहाँले प्रकाश 2:10 तिमी मृत्यु समय विश्वासी हौ र म तिमीलाई जीवनको मुकुट दिनेछु भनेर उहाँले त्यो पदलाई उहाँले उद्धृत गरेर राख्नु भएको छ। श्रोता, त्यसै गरी मनिष गिरीज्यूको अर्को एउटा स्टाटस आएको छ जसलाई उहाँ लेख्नुहुन्छ, किनकि हामी मासु र रगतको विरुद्धमा कुस्ती लड्दैनौ तर प्रधानताहरूको विरोधमा, अधिकारहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशीय स्थानमा भएका आत्मिक दुष्टताको विरुद्धमा हामी लडाई लड्दछौ। मत्ती 6:12 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। श्रोता, अब भने आजको कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस आएको छ जसलाई प्रेषित गर्नुभएको छ धनबहादुर थापा आमेनज्यूले लेख्नुहुन्छ नेतृत्व गर्नेहरू सधैँ सिक्छन् तर उनीहरू काम गरेर पनि देखाउँछन् भनेर उहाँले राख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ आशाको बाटो नामको फेसबुक पेजबाट धीरदेन उनाले लेख्नुहुन्छ चर्च कुनै भवन होइन तर एक अर्कालाई प्रेम गर्ने समुदाय हो प्रभुको उपस्थितिले हामीलाई आनन्द र खुसी दिन्छ भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ भोइस अफ बेनिहिन नामको फेसबुक पेजबाट पास्टर बेनिहिन मिनिस्ट्री एन्ड प्रेयर ग्रुपबाट उहाँ लेख्नुहुन्छ एभ्री राइचियस डिजायर द्याट गड हेज प्लेस इन योर हार्ट शाल कम टु पास एभ्री डिले इज ब्रोकन एभ्री क्लोज डोर इज ओपन्ड एभ्री फोर्स फाइटिङ योर डेस्टिनी इज स्क्याटर्ड बाई द फायर अफ गड यु विल नट बी डिनाइड यु विल नट बी डिलेड यु विल नट बी डिसएपोइन्टेड बिफोर दिस सिजन इन्ड यु शाल सेलिब्रेट एन्सर्ड प्रेयर supernatural provision, divine restoration, and overflowing joy. Receive it by faith. Your heart's desire are turning into testimonies. In the mighty name of Jesus Christ. Amen. Padar wahale lekhnu bhayeko cha. Parmeshwar le tapai lai aashish dinu bhayeko hos. Sadhani srota, aba bhane aaja ko karyakram bata विदा लिने समय भइसकेको छ र यतिखेर क्रिस्टियन नेटवर्क फेसबुक पेजबाट महेन्द्र जङ राही साम्पाङको स्ट्याटस आएको छ उहाँ लेख्नुहुन्छ म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरू भित्र म नयाँ आत्मा हालिदिनेछु तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु अनि म मेरो आत्मा तिमीहरूमा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र नियमहरू होसियारीको साथ मान्य तुल्याउनेछु इजिकियल 36:26-27 भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको श्रोता अब भने हामी आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्रणाली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ हस्त श्रोता भने आजको कार्यक्रम सामाजिक सञ्जालबाट विदा लिने समय भइसकेको छ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम समयको लागि आज्ञा दिनुहोस् र तबसम्म गुड न्युज एफएम सुन्दै रहनुहोस् अवस्थ जय मसीह
1: टाइम चेक यति बेला अपराह्नको 1 बज्यो

0: गुड न्युज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ट्जबाट।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनु हुने पितालाई धन्यवाद चढाओ। उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ।

0: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: भएका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: ए होला कि बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला अपराह्नको 2 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मरेको के हो?
2: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
2: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
10: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
9: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
10: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
10: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस्न राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा केही हप्तादेखि लगातार मैले युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक वाचन गरिरहेको छु र यो पुस्तकलाई लेख्नु भएको छ लेखक एई हटनले र निकै नै अर्थपूर्ण पुस्तक तपाईको लागि कार्यक्रममा म केही हप्तादेखि पढ़िरहेको छु र आज पनि यसका केही अंशहरू तपाईको निम्ति कार्यक्रममा राख्ने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

न्यायकर्ताहरूको शासनकालभरि परमेश्वर स्वयं इजरायलीहरूको राजा हुनुहुन्थ्यो। जब जब तिनीहरूले परमेश्वरको आराधना गरे र उहाँको आज्ञा माने, तबसम्म परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र सहायता गर्नुभयो। तर जब तिनीहरूले उहाँलाई त्यागे, उहाँले पनि तिनीहरूलाई त्याग्नुभयो र तिनीहरू आफ्नो शत्रुबाट पराजित हुन पुगे भन्ने तथ्य अघिबाटै हामीले हेरिसकेका छौं। इजरायलीहरूले तिनीहरूले भोग्न परेको दुःख कष्टहरूको मूल कारण बुझ्न नसकेको भान हुन्छ। तिनीहरूले आफ्नो वरिपरि भएको जातिहरूलाई उनीहरूमाथि शासन गर्ने राजाहरू भएको देखे। यसैले तिनीहरू यो निष्कर्षमा पुगे कि तिनीहरूमा भइरहेको यो समस्याको कारण तिनीहरूको निम्ति एउटा राजा नभएकोले गर्दा हो। अरू जातिहरूको झैं तिनीहरूले पनि राजा हुँदो हो त तिनीहरू शान्तिसित बस्न सक्थे भनी तिनीहरूले सोचे। यसर्थ तिनीहरू सामेलका आएर तिनीहरूमाथि अरू जातिको झैं शासन गर्ने एउटा राजा नियुक्ति गरिदिनुहोस् भनी माग गरे। सामेल यो कुरा सुनेर अति दुखित भए। परमेश्वरमाथि तिनीहरूको भरोसा नभएको कारण नै तिनीहरूले राजाको माग गरेको हो भन्ने कुरा तिनले थाहा पाए। सामेलले यसबारे परमेश्वरलाई बताए र परमेश्वरले पनि मानिसहरूले उसलाई राजा मान्न अस्वीकार गरेका छन् भनी भन्नुभयो र सामेललाई मानिसहरूले भने अनुसार गर्न लगाउनुभयो। मानिसहरूले इच्छा गरेको राजाले तिनीहरूलाई दुःख दिनेछ भनी कड़ा चेतावनी दिनु भनेर परमेश्वरले सामेललाई भन्नुभयो। सामेलले यो कुरा मानिसहरूलाई बताइदिए तर तिनीहरूले आफ्नो कुराका अडिग रहे। परमेश्वरले इजरायलीहरूलाई दिनुभएको पहिलो राजा साउल थिए। मानिसहरूले साउलले जीवडाल देखेर अति प्रसन्न भएर अब सबै कुरा ठिक हुनेछ भनी सोचे, तर तिनीहरूले राजा छानेर भूल गरेका छन् भनी सामेलले बताए। कारण यसद्वारा परमेश्वरमा भन्दा मानिसहरूमा तिनीहरूको भरोसा छ भन्ने कुरा स्पष्ट भयो। तिनीहरूले उहाँको आज्ञा पालना गर्दा परमेश्वरले तिनीहरूलाई दिनुभएको आशिष र आज्ञा पालन नगर्दा दिनुभएको दण्डको बारेमा सामेलले तिनीहरूलाई स्मरण गराए। यदि तिनीहरूले परमेश्वरको आज्ञा पालन गरिरहे भने उहाँले तिनीहरू र तिनीहरूको राजाहरूलाई आशिष दिनुहुनेछ। तर तिनीहरूले उहाँलाई मानेनन् भने सधैँझै उहाँले तिनीहरूलाई दण्ड दिनुहुनेछ। त्यस बेला तिनीहरूका राजाले पनि तिनीहरूलाई सहायता गर्न सक्दैनन्। शुरू शुरूमा साउल राजा असल थिए, यसकारण तिनलाई परमेश्वरले सहायता गर्नुभयो। तिनले इजरायलीहरूलाई लड़ाईमा नेतृत्व गरे र तिनीहरूको शत्रुहरू पराजित भए। तर साउलले परमेश्वरलाई साँचो प्रेम नगरेको हुनाले उहाँको आज्ञा मान्न सधैँ तत्पर भएनन्। अमालिकीहरूले इजरायलीहरूलाई धेरै दुःख दिएका थिए, यसकारण परमेश्वरले साउललाई तिनीहरू सबैलाई नष्ट गर्नु र गाईवस्तुलाई पनि मार्नु भन्नुभयो। साउलले यो आज्ञा पालन गरेनन्। तिनले अमालिकीहरूको राजालाई मानेनन् मारेनन् र गाईवस्तुहरू पनि मानिसहरूलाई राख्न दिए। मानिसहरूले गाईवस्तुहरू परमेश्वरलाई बलिदान चढ़ाउनको निम्ति राखेका छन् भनेर तिनले आफूलाई सफाई दिने चेष्टा गरे। सामेलले तिनलाई परमेश्वरले आफ्ना मानिसहरूबाट आज्ञा पालन गर्न चाहनुहुन्छ र आज्ञा पालन रहितको बलिदान उहाँ रुचाउनुहुन्न भनी बताए। अब साउलले उहाँको इच्छा अनुसार नगर्ने रहेछ भनी परमेश्वरले थाहा पाउनुभयो। यसकारण उहाँले सामेललाई साउलदेखि राज्य खोसेर अर्को व्यक्तिलाई दिन्छु भनी बताउनुभयो र यो कुरा साउललाई भनिदिने आज्ञा दिनुभयो। साउललाई परमेश्वरले यो बाणी दिएपछि सामेल राजालाई भेट्न कहिले पनि गएनन्। परमेश्वरले सामेललाई दाउद नाउँ गरेको एकजना ठिटोलाई साउलको ठाउँमा राजा हुनको निम्ति छान्नु भन्नुभयो। तर पनि उहाँले केही समयसम्म साउललाई राजाको रूपमा शासन गर्ने अनुमति दिनुभयो। केही अवधिसम्म यसरी दाउद साउलको सेवक भए र साउलले तिनलाई शुरू शुरूमा त माया गरे, किनभने दाउद तिनको निम्ति सहायक सिद्ध भएका थिए।

एक दिन परमेश्वरको शक्तिद्वारा दाउदले एउटा शैतानलाई मारे। यो भीमकाय शरीर भएको मानिस पलिस्ती थियो। त्यसले इजरायलीहरूलाई साह्रै दुःख दिइरहेको थियो। त्यसले इजरायलीहरूको सेनालाई त्यससँग लडाई गर्न चुनौती दिइरहन्थ्यो। तर त्यो तिनीहरू भन्दा उच्च कदको भएकोले तिनीहरूमा कसैको पनि आँट थिएन। दाउदले परमेश्वरमा भरोसा गर्थे, यसकारण तिनी त्यस शैतानका गएर त्यससँग

लडे र तिनको घुयेत्रोको एउटा ढुङ्गाले त्यसलाई मारे। त्यसपछि आफ्नै तरबार निकालेर त्यसको टाउको काटेर अलग गरिदिए। त्यसपछि साउलले दाउदलाई आफ्नो सेनाको सेनापति नियुक्त गरे। परमेश्वर दाउदको साथमा हुनुभएको हुनाले साउलले पठाएको सबै ठाउँमा ती सफल भए। फलस्वरूप मानिसले दाउदको प्रशंसा गर्न थाले। यसकारण साउलले दाउदसँग ईर्ष्या गर्न थाले र तिनको शत्रु बन्न पुगे। धेरैपल्ट तिनले दाउदलाई मार्ने चेष्टा गरे, जसको फलस्वरूप दाउद भाग्नु पर्यो। कतिजना मानिसहरूले दाउदको साथ दिए र तिनको साथमा उजाड ठाउँहरूमा बसे र तिनलाई सहायता गरे, तर साउलले दाउदलाई पक्रिने कोसिस जारी राखे, किनभने तिनले दाउदलाई मार्न चाहन्थे। सायद परमेश्वरले दाउदलाई राजा हुनको निम्ति चुन्नु भएको छ भने साउलले थाहा पाएको हुन सक्छ, जसको कारण तिनले दाउदलाई साह्रै घृणा गर्न थाले। झण्डै 5 वर्षसम्म दाउद यसरी साउलदेखि लुकेर बस्नु पर्यो। यो अवधिमा दाउदले चाहेको भए साउललाई मार्ने एक भन्दा बढी मौका पाएका थिए। दाउदका मानिसहरूले तिनको शत्रुलाई मार्ने कुरा गरे, तर साउल परमेश्वरको नियुक्त गर्नुभएको राजा हुन् भनी दाउदले तिनलाई सम्झाए। तिनलाई मार्नुको अर्थ परमेश्वरको विरूद्ध पाप गर्नु हो भनी जानकारी दिए। यसरी दाउदले परमेश्वर आफैले साउललाई हटाउनुहुन्छ भनी उहाँको समयसम्म पर्खन राजी भए। अब लडाईमा परमेश्वरले साउललाई साथ दिन छोडिदिनुभयो। साउलका शत्रुले तिनलाई दुःख दिएका थिए, तर तिनीहरूको विरूद्ध लड्न तिनी आफै सामर्थ्य थिएनन्। तिनको शत्रुले अवश्य तिनलाई हराउने छन् भनी तिनलाई थाहा भयो, र अब के गर्नुपर्ने हो भनी तिनी अन्यलमा परे। यसकारण तिनले एउटा मरेको मानिसको आत्मालाई बोलाए र तिनले के गर्नुपर्ने हो भनी सोधे। परमेश्वरले उहाँको मानिसलाई यस प्रकारको कुरा कहिल्यै पनि नगर्नु भनी आज्ञा दिनुभएको थियो, तर साउल एउटी आइमाई कहाँ गए जसले मरेको मानिसको आत्मालाई बोलाउन सक्छु भनेर बताए। तिनले सामेललाई बोलाउन लगाएर जसको केही समय अघि मृत्यु भएको थियो। परमेश्वरले सामेलको आत्मा साउल कहाँ पठाउनु भयो, तर साउलले भनेको कुराले तिनलाई कुनै सहायता पुगेन। सामेलले साउललाई परमेश्वरको आज्ञा भंग गरेको कारण तिनलाई दण्ड दिनुभएको हो भनी बताए। साथै अर्को दिन दुई छोराहरू लगायत तिनको मृत्यु हुनेछ भनी जनाए। सामेलले यो कुरा साँचो भनेका थिए। यसरी साउल तिनको दुई छोराहरू लडाईमा मारिए। बाइबलले बताउँदछ कि साउलको मृत्यु परमेश्वरको आज्ञा पालन नगरेकोले हुनाले मरेको मानिसको आत्मासँग बात गरेको कारण भएको थियो। मानिसहरूले किन राजा माग गरे 8 अध्यायमा हामी पाउन सक्छौ। परमेश्वरले कसरी साउललाई तिनीहरूको निम्ति राजा हुन दिनुभयो 9-12 अध्यायसम्म, दाउद कसरी साउल पछिको राजा हुन चुने 16 अध्याय, दाउदले कसरी गोलियतलाई हराए 17 अध्याय, साउलले दाउदलाई किन घृणा गरे 18-26 अध्याय, साउलको सबैभन्दा ठूलो पाप तिनको मृत्यु 28-31 अध्याय। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दाउद र सुलेमानको इजरायलमा शासन। यसरी आखिरमा दाउद इजरायलका राजा भए। त्यस समयसम्म इजरायल दुई भागमा विभाजित भइसकेको थियो। यहुदा र बेन्यामिनको कुल दक्षिणतिरको यहुदा भन्ने ठाउँमा बस्थे। त्यसको उत्तरी भागमा बस्ने अन्य कुलहरूलाई इजरायल भनिन्थ्यो। सर्वप्रथम दाउद यहुदाका मानिसहरूको राजा भए। त्यहाँ तिनले 7 वर्षसम्म शासन गरे। त्यसपछि इजरायलका कुलहरूले पनि तिनलाई राजा स्वीकारे र त्यहाँ तिनले 33 वर्ष शासन गरे। यसरी कुल मिलाएर 40 वर्षसम्म दाउदले यहुदा र इजरायलमाथि शासन गरे। दाउदले धेरै गीतहरू रचेका थिए जो हामी भजन संग्रहको पुस्तकमा पढ्न पाउँछौं। यी भजनहरूले परमेश्वरप्रति तिनको प्रेम र उहाँको इच्छा पालना गर्ने अटुट चाहनालाई प्रकट गर्दछ। यी भजनहरूले संसारमा आउन लाग्नुभएको येशू ख्रीष्टको बारेमा साथै भविष्यमा हुने कुराहरूको बारेमा पनि बताउँछ। दाउदले यी कुराहरू लेख्न सक्नुको कारण तिनी एक अगमवक्ता थिए र परमेश्वर तिनीहरूद्वारा बोल्नुभयो। परमेश्वरले भविष्यमा हुने घटनाको सबै कुरा जान्नुहुन्छ। परमेश्वर दाउदसँग हुनुहुन्थ्यो। यसै कारण तिनी तिनका सबै शत्रुहरूमाथि विजय भए। दाउद राजा रहन्जेल इजरायलीहरू कहिले पनि पराजित हुन परेन। तिनको शासनकालमा इजरायलीहरू मध्ये थोरैले मात्र संसारका कुराहरूतिर लागे, किनभने दाउदले तिनीहरूलाई सत्य परमेश्वरको आराधना गर्न सिकाएका थिए। दाउदले राजा भएको समयमा आफ्नो निम्ति एउटा अति सुन्दर महल बनाए, तर त्यसपछि उनले याद गरे कि परमेश्वरको आराधना गर्ने स्थान केवल भेटो नेपाल मात्र थियो। यो त्यही पाल थियो जो इजरायलीहरूले उजाड स्थानमा बनाएका थिए। यसकारण तिनले परमेश्वरको निम्ति एउटा भवन निर्माण गर्ने निश्चय गरे। तर यसबारे नातान अगमवक्ताद्वारा परमेश्वर तिनीसँग बोल्नु भए। तिनले भने, मेरो नाउँको सम्मानको निम्ति तैले भवन बनाउने छैनस्, किनभने त लडाई गर्ने मानिस होस्, तैले रक्तपात गरेको छस्, तेरै घरानाको एकजनालाई तेरो पछि राज्य गर्न नियुक्त गर्नेछु, त्यसले नै मेरो भवन बनाउनेछ। परमेश्वरले दाउदको राज्य सदा स्थिर रहनेछ भने प्रतिज्ञा गर्नुभयो र दाउदको पुत्रको विषयमा पनि धेरैवटा प्रतिज्ञाहरू गर्नुभयो। अब हामी परमेश्वरले यो कुरा येशू ख्रीष्टको विषयमा भन्नुभएको हो भनी थाहा पाउन सक्छौ, जसले दाउदको परिवारबाट जन्म लिएर सदा सर्वदाको निम्ति शासन गर्नुहुन्थ्यो। कुनै दिन वा सारा पृथ्वीका राजा हुनुहुनेछ। दाउदले साँच्चै नै परमेश्वरलाई औधी प्रेम गर्थे, तर पनि तिनबाट एउटा ठूलो पाप हुन गयो। तिनले अर्को मानिसको पत्नीसित सुतेर पाप गरे। त्यसपछि जब त्यो स्त्री गर्भवती भएको कुरा तिनले सुने, तब तिनी अति नै डराए। त्यस स्त्रीको पति दाउदको सेनासँग थिए र दाउदले उसलाई मार्ने योजना मिलाए। त्यसपछि तिनले त्यस स्त्री तिनको आफ्नै घरमा लगे। धेरै समयसम्म, सात वर्ष दिनसम्म दाउदले आफ्नो पाप परमेश्वरको अघि स्वीकार गरेनन्। त्यस अवधिभरि तिनी अति दुखित भए तापनि तिनले आफ्नो पाप स्वीकार गरेका थिएनन्। अन्तमा परमेश्वरले दाउदलाई चेतावनी दिनको निम्ति नातान अगमभक्तलाई पठाउनु भयो। त्यसपछि मात्र दाउदले तिनबाट परमेश्वरको विरूद्ध कति ठूलो पाप भएको रहेछ भन्ने कुरालाई बुझे।

भजनसँग 51 हामी पाउँछौ कि तिलले रोएर आफ्नो पापको प्रायश्चित गरे। परमेश्वरले क्षमा दिनुभयो तर तिनको छोराको मृत्यु भयो। उहाँले तिनको पापको कारण तिनको परिवारमा कष्ट आउनेछ भनी दाउदलाई भन्नुभयो। त्यसपछि दाउदको जीवनमा धेरै समस्याहरू आए, यहाँसम्म कि तिनका आफ्नै छोराले पनि तिनलाई धेरै दुःख दिए। जब दाउद वृद्ध अवस्थामा पुगे त्यसबेला तिनको छोरो अदोनियाले आफै राजा हुने कोसिस गरे। दाउदले अघिबाटै तिनको छोरो सुलेमानलाई आफ्नो स्थानमा राजा हुनेछ भनी प्रतिज्ञा गरिरहेका थिए। त्यसकारण जीवित रहँदा नै तिनले सुलेमानलाई राजा अभिषेक गरे। तिनले परमेश्वरको भवन निर्माणको निम्ति चाहिने सामग्रीहरू पनि सुलेमानको निम्ति बन्दोबस्त गरे। त्यसपछि दाउदको मृत्यु भयो र सुलेमानले शासन गर्न थाले। सुलेमानले औदी बुद्धिमानीसित शासन गर्न थाले। राजा भएको केही समयपछि परमेश्वर सुलेमानसित देखा पर्नुभयो र तिनलाई इच्छा लागेको कुरा माग पनि भन्नुभयो। सुलेमानले परमेश्वरसँग आफ्ना मानिसहरूलाई ठिक प्रकारले शासन गर्ने बुद्धि मागे। सुलेमानको मागदेखि परमेश्वर प्रसन्न हुनुभयो र तिनलाई यस्तो बुद्धि दिनुभयो जसको कारण तिनी अति प्रसिद्ध भए। तिनको बुद्धिको कुरा सुन्न मात्र पनि मानिसहरू अरू देशबाट आउँथे। परमेश्वरले तिनलाई दिनुभएको अथाह धन सम्पत्तिको कारण पनि तिनी वरिपरिको देशमा प्रसिद्ध भए। परमेश्वरले दाउदलाई तिनको छोरोले नै मन्दिर निर्माण गर्नेछ भनी बताउनु भएको थियो। यसै सुलेमानले परमेश्वरको निम्ति विशाल सुन्दर भवन निर्माण गरे। यो खुबै सिपसित बनाइएको ढुङ्गाहरू र काठहरूद्वारा निर्मित थियो जो सुनद्वारा भित्रपट्टि मोडिएको थियो। यी सबैको निम्ति धेरै रूपियाँ पैसा लाग्यो। जब यो मन्दिर पूर्ण रूपमा निर्माण भयो त परमेश्वरको महिमा आयो र मन्दिर उहाँको महिमाले भरियो। यसले परमेश्वर अति नै प्रसन्न हुनुभयो भन्ने कुरा देखायो। उहाँले सुलेमानलाई जबसम्म मानिसहरू उहाँका आज्ञाकारी भएर रहन्छन् तबसम्म त्यो भवनमा उहाँको महिमा देखाउनेछु भनी भन्नुभयो। तर तिनले उहाँको आज्ञा पालन नगरेमा उहाँले तिनलाई त्याग्ने कुराको साथसाथै त्यो सुन्दर भवन पनि नष्ट हुने कुरा बताउनुभयो। हामी पछि देख्छौ कि कसरी यो कुरा पूरा भयो। सुलेमानले इजरायलमा 40 वर्षसम्म शासन गरे। यो समयभरि शान्ति प्रशस्तताको अनुभव मानिसहरूले गरे। तर सुलेमानले यस्तो एउटा काम गरे जुन परमेश्वरले इजरायलका राजालाई नगर्नु भनी भन्नुभएको थियो। तिनले धेरै पत्नीहरू ल्याए। सुलेमानका पत्नीहरूमध्ये धेरै जसो ती जातिहरूबाट थिए जसले झुटा कुराहरूको पूजा गर्थे। यसरी सुलेमान वृद्ध अवस्थामा पुगेपछि ती स्त्रीले तिनको हृदय परमेश्वरदेखि टाढा लगे र तिनले तिनीहरूको झुटा कुराहरूलाई बुझ्न थाले। परमेश्वर अति रिसाउनु भयो र इजरायलीहरूलाई तिनीहरूले शत्रुद्वारा कष्टमा पार्नुभयो। उहाँले यरोबाम नामको मानिसलाई छान्नुभयो र जसले सुलेमानको मृत्युपछि तिनको छोराबाट राज्य प्राय भूभाग खोसे। सुलेमानको जीवन परमेश्वरलाई प्रेम गर्नेहरू सबैको निम्ति एउटा चेतावनी बन्दछ। हाम्रो जीवनको शुरूआतमा मात्र परमेश्वरलाई पछ्याएर उहाँको सेवा गर्नु पर्याप्त छैन। जसै हामी परिपक्व हुँदै जान्छौँ हामी अझ होसियारी हुनुपर्छ। हामी परमेश्वरसँग अन्तिम क्षणसम्म विश्वासयोग्य भएर हिँड्नुपर्छ। दाउद कसरी राजा भए दोस्रो सामेल 2:8-5 दाउदको घर कसरी बनियो दोस्रो सामेल 5:11-12 परमेश्वरको भवन बनाउने दाउदको इच्छा परमेश्वरको उत्तर दोस्रो सामेल 7 दाउदले गरेको ठूलो पाप दोस्रो सामेल 11:12 भजन सङ्ग्रह 51:32 दाउदले आफ्नो छोरासँग समय दाउदको आफ्नो छोरासँग समस्या दोस्रो सामेल 13:19 सुलेमान कसरी राजा भए 1 परमेश्वरले कसरी सुलेमानलाई बुद्धि र धन दिनुभयो 1 राजा 3:10 सुलेमानले कसरी मंदिर निर्माण गरे 1 राजा 6:8 सुलेमानलाई परमेश्वरको प्रतिज्ञा 2 इतिहास 7:8-22 सुलेमानले गरेको सबैभन्दा ठूलो पाप 1 राजा 11 श्रोता मैले आज कार्यक्रममा तपाईँको निम्ति युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक पाठ गरेर सुनाइसकेको छु। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अर्को
अप्ता फेरि यसको बाँकी अंश लिएर आउने बाचा गर्दै प्राविधिक मित्र विजय र म ब्रह्मलीलाई पनि बिदा हुन्छौ। धन्यवाद। जय मसीह। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई फेरि पनि ख्रिष्टीय अभिवादन। जय मसीह। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन अध्ययन गर्नेछौ, पाठ गर्नेछौ, मनन गर्नेछौ। मलाई विश्वास छ तपाईँले मलाई सदाझै आज पनि सुनेर साथ दिनुहुनेछ। प्रियहरू, हामी यी दिनमा एफिसीको पुस्तकबाट पाठ गरिरहेका छौं, अध्ययन गरिरहेका छौं। आज म यो पुस्तकको अन्तिम खण्ड पढेर यो पुस्तकको समग्र अध्ययनलाई म पूरा गर्न चाहन्छु। एफिसीको पुस्तक 6 अध्यायको म 10 24 पदसम्म यहाँहरूको बीचमा पाठ गरेर यसबाट भन्न खोजेको कुराहरू म यहाँहरूलाई सुनाउन गइरहेको छु। शीर्षकमा लेखिएको छ, परमेश्वरका हात हतियार। अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। डियाबलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूका विरूद्ध हो। यसैकारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लगाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ। साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार लियो जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर, यस उद्देश्यले कि लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। मेरो निम्ति पनि प्रार्थना गर कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दियोस् र म निर्भयता साथ सुसमाचारको रहस्य घोषणा गर्न सकू, जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ र जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहससँग बोल्न सकू। अन्तिम अभिवादन। म कस्तो छु र के गरिरहेको छु ती तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्। हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरू कहाँ पठाएको हुँ। परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र विश्वास सहितको प्रेम, हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्। आमेन। प्रिय विश्वासीजन, हामीले यति बेला एबीसीको पुस्तक 6 अध्यायको 10 24 पदसम्म पाठ गर्यौं। यहाँ पावलले विशेष गरी एफिसीको मण्डलीका लागि यो पत्र लेखेका छन्। यो पत्रमा उनले धेरै असल कुराहरू भनेका छन्। सँगसँगै उनले अन्तिममा विश्वासीलाई, मण्डलीलाई उत्साह दिनका लागि निकै नै महत्वपूर्ण कुराहरू बताएका छन्, जसमध्ये हाम्रो युद्ध कोसँग छ र हाम्रो युद्ध हुँदाखेरि हामी कसरी आफूले आफूलाई तयार गर्ने, हामी धार्मिकताको लागि कसरी जिउने, कसरी हामी त्यो युद्धको लागि तयारी रहने भन्ने कुरा पनि पावलले यहाँ बताएका छन्। पावलले यहाँ भन्न खोजेको भौतिक युद्ध होइन, तर यो आत्मिक युद्ध हो, जसलाई हामीले अंग्रेजीमा स्पिरिचुअल वार फेयर भनेर भन्ने गर्दछौ। एउटा आत्मिक युद्ध हो जहाँ हरेक दिन हरेक समय विश्वासीले सामना गर्नुपर्ने हुन्छ, अनि त्यसका लागि जब हामी तयार रहन्छौ तब हामी त्यो युद्धलाई जित्न सक्दछौ। पावलले यहाँ मण्डलीलाई यो कुरा किन सिकाइरहेका छन् भन्दा, मण्डलीले पक्कै न पक्कै आफ्नो जीवनकालमा आत्मिक युद्ध सामना गर्नु पर्दछ। आत्मिक युद्ध सामना गर्दै गर्दा त्यसबाट हामी विजयी हुनको लागि प्रभुको शक्ति हामीलाई चाहिन्छ। उहाँको अनुग्रह, उहाँको ज्ञान बुद्धि विवेक र परमेश्वरको अगुवाई हामीलाई चाहिन्छ। त्यसकारण पावलले मण्डली जहिले पनि युद्धमा विजय हुनको लागि विश्वासी निरुत्साहित भएर होइन तर उत्साहित भएर परमेश्वरको एउटा शक्तिको घोषणा गर्दै अगाडि बढ्नको लागि पावलले यहाँ उत्साह दिएको हामीले पाउँदछौ। हामी गहिरोसँग यसलाई अध्ययन गर्दै जानेछौ प्रियहरू। शीर्षकमा परमेश्वरको हात हतियार भन्न खोजिएकोबाट हामी बुझ्न सक्दछौ कि हामी विश्वासीहरू अब एक प्रकारको युद्धमा छौं। युद्धमा जानुभन्दा पहिले सेनाहरू तयार हुनु पर्दछ। कुनै पनि राज्यले युद्धमा जानको लागि सेनाहरू छान्ने गर्दछ, सेनाको भर्ती गर्दछ, अनि सेना भर्ती हुनको लागि विभिन्न मापदण्डहरू पुगेको हुनुपर्दछ। त्यो मध्ये उनीहरू हृष्टपुष्ट र बलियो साहसी, कुनै पनि समस्यालाई सामना गर्न सक्ने त्यो किसिमको क्षमता भएको व्यक्तिलाई युद्धमा सेनाको रूपमा कुनै पनि राज्यले राख्दछ। यहाँ पहिलो पदमा भनिएको छ कि अब अन्त्यमा प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान हौ। हामी चाहिँ कमजोर हुनको लागि प्रभुले बोलाउनु भएको होइन। जब हामी

उहाँलाई विश्वास गर्दछौ प्रियहरू, हामी परमेश्वरको शक्तिले भरिपूर्ण र बलवान भएका छौं। उहाँको शक्ति र उहाँको सामर्थ्यमा हामी बलवान भएका छौं। एक प्रकारले भन्नुपर्दाखेरि हामी प्रभुको सेना हौं। अनि हाम्रो शत्रु को हो त? यहाँ स्पष्टसँग बताएको छ, विश्वासीको शत्रु दियावलस हो। 11 पदमा लेखिएको छ, दियावलसका युक्तिहरूका विरूद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हात हतियार धारण गर। प्रियहरू, हाम्रो शत्रु दियावलस हो, जो चाहिँ स्वर्गबाट खसालिएको परमेश्वरको विरूद्धमा आवाज उठाउने त्यो एउटा प्राचीन सर्प हो भनेर बाइबलमा बताइएको छ, जसले विश्वासीहरूलाई भड्काउने, विश्वासीहरूलाई दुःख दिने काम गर्दछ, जसले परमेश्वरको विरूद्धमा युद्ध गर्दछ। अनि त्यो युद्ध दिन प्रतिदिन आत्मिक तौरबाट गरेको हामीले पाउँदछौ। संसारमा अदृश्य रूपमा दियावलसको शक्ति अथवा अन्धकारको शक्तिले काम गर्दछ, तर तपाई र म प्रभुको बोलावट अनुसार उहाँको रगतले खिनिएको र उहाँको निजी प्रजा, उहाँको उत्तर अधिकारी बनेका छौं। हामीलाई अन्धकारको शक्तिले कुनै पनि किसिमले सामना गर्न सक्दैन। तपाई र हामी बलवान बनेका छौं कि हामीले ती दियावलसका युक्तिहरू, अन्धकारको शक्तिका विरूद्धमा हामी खड़ा हुन सक्दछौ। र त्यसका लागि जसरी एउटा सेनालाई हात हतियारको आवश्यकता पर्दछ, त्यसरी तपाई र मलाई पनि हात हतियारको आवश्यकता पर्दछ। युद्धको सामना गर्नको लागि हामीसँग हतियारको आवश्यक पर्ने भएको कारणले यहाँ वचनमा बताइएको छ कि परमेश्वरका सारा हात हतियार धारण गर। हाम्रो युद्ध परमेश्वर तर्फबाट हुने भएको कारणले परमेश्वरको हात हतियार तपाईँ र मैले धारण गर्नुपर्दछ। 12 पदमा, किनकि हामीहरूको युद्ध शरीर र रगतको विरूद्ध होइन, तर प्रधानताहरूका विरूद्ध, शक्तिहरूका विरूद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याईका आत्मिक सेनाहरूका विरूद्ध हो। स्पष्टसँग बाइबलमा बताइएको छ कि प्रियहरू, तपाईँ र हाम्रो युद्ध भनेको शरीर र रगतको विरूद्ध होइन। यसको अर्थ चाहिँ हामीले भौतिक रूपमा कसैलाई हामीले युद्धमा परास्त गर्ने, कुनै सेनालाई हामीले भौतिक रूपमा युद्ध लडेर उनीहरूलाई जित्ने शरीर र रगतको विरूद्धमा होइन, तर प्रधानताहरूका विरूद्धमा, शक्तिहरूका विरूद्धमा, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरूद्धमा। हामीलाई शुरूमा बताइएको छ कि हाम्रो शत्रु दियावलस हो। दियावलसले सारा संसारभरि आफ्नो एउटा साम्राज्य विस्तार गरेको छ, जसले आत्मिक तौरबाट मानिसहरूलाई अन्धकारमा राख्ने, ज्योतिबाट अन्धकारतर्फ धकलेर मानिसहरूलाई विभिन्न तवरले बहकाउने, परमेश्वरतर्फ मानिसहरूलाई आउन नदिकन विभिन्न बाधाहरू सृजना गर्ने काम दुष्ट आत्माले गरेको हामी पाउँदछौ। मानिसहरूलाई विभिन्न तौरबाट सताउने, दुःख र कष्टमा राख्ने विभिन्न प्रकारका दुष्ट्याई कामहरू दियावलसको शक्तिले गरेको हामीले पाउँदछौ, जो चाहिँ अन्धकारका संसारिक शासकको रूपमा हामीले चिन्न सक्दछौ। र हाम्रो युद्ध ती दियावलसका युक्तिहरूको विरूद्धमा हो, हाम्रो युद्ध त्यसका चालहरूको विरूद्धमा हो, हाम्रो युद्ध त्यसले बहकाउने सेनाहरूको विरूद्धमा हो। अनि यो आत्मिक लड़ाईमा तपाईँ र म हरदम तयार रहनु पर्दछ प्रियहरू। यदि तपाईँ र म यो युद्धमा हार्यौं भने तपाईँ र मेरो आत्मिक जीवनमा धेरै नै प्रभाव पार्ने गर्दछ। त्यसकारण प्रियहरू, तपाईँ र हामी एउटा युद्धमा छौं। यो युद्धमा तपाईँ र म हार्यौं भने पक्कै पनि त्यसले परमेश्वरको राज्यमा जुन तौरले तपाईँ र हामी अगाडि बढ़िरहेका छौं, तपाईँ र हाम्रो आत्मिक पतनमा त्यो दियावलसको शक्तिले काम गर्दछ। तपाईँ र मेरो आत्मिक लड़ाईमा तपाईँ र हामी चुक्न पुग्यौं भने त्यो दुष्ट आत्माको, संसारिक प्रधानताहरूको, त्यो संसारिक शासकको विजय हुन्छ, जसको उद्देश्य तपाईँ र मलाई त्यो परमेश्वरको महिमाबाट पछाडि हटाइकन त्यो अन्धकारको राज्यमा उसले आफ्नो सन्तान बनाउनको लागि प्रयत्न गरिरहेको हुन्छ। त्यसलाई हामीले बुझ्नु पर्दछ प्रियहरू। 13 पदमा यहाँ यसरी बताइएको छ, यसै कारण परमेश्वरका सारा हात हतियार उठाओ र यसरी खराब दिनको सामना गर्न सक र सबै काम गरेर खड़ा हुन सक्ने हौ। पावलले विश्वासीहरूलाई त्यही भनिरहेका छन् कि हाम्रो युद्ध चाहिँ अन्धकारको शक्तिसँग छ, हरेक समय हामी तयार रहनु पर्दछ। अब कसरी तयार रहने? एउटा कुनै युद्धमा होमिएको सेना चाहिँ कसरी तयार रहन्छ? उसले पक्कै पनि वर्षसम्म तालिम गरेको हुन्छ, उसले विभिन्न प्रकारको कठिनाई परिस्थितिलाई सामना गर्नको लागि ऊ तयार रहेको हुन्छ, उसँग भएका हात हतियार चलाउन उसले सिकेको हुन्छ। भर्खरै सेनामा भर्ती भएको सेनाले युद्ध लड्न जान्दैन,
उसलाई युद्ध लड्न पठाइदैन। निश्चित समयसम्म उसले तालिम दिएर उसले उससँग भएको हात हतियारलाई धारण गरेर चलाउन सक्ने भएपछि मात्रै युद्धमा पठाइन्छ। त्यसकारण पनि तपाईँ हामी जब परमेश्वरलाई विश्वास गर्दछौ, तपाईँ र हामी आत्मिक तवरबाट परमेश्वरको हात हतियारहरू धारण गर्नको लागि र त्यसलाई प्रयोग गर्नको लागि सक्षम हुनुपर्दछ। आत्मिक रूपमा तपाईँ र हामी तालिम लिनु आवश्यक पर्दछ प्रियहरू। त्यसै कारण पावलले यहाँ 14 पदमा भनेका छन् कि यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छाती पाता लाएर खडा हौ। यहाँ उदाहरणको रूपमा एउटा सेनाको वस्त्र कस्तो हुन्छ, युद्ध लड्न जाने एउटा सेनाको वस्त्रलाई, उसको पहिरनलाई उसले युद्धबाट जोगिनको लागि लगाउने र आफूले तयारी गर्नुपर्ने जति पनि कुराहरू छन् त्यसका बारेमा उदाहरण दिँदै पावलले यहाँ बताएका छन् कि सत्यताले कम्मर कस। आज हामी कस्तो परमेश्वरलाई विश्वास गरेका छौं? आज तपाई र मैले सत्य परमेश्वरलाई विश्वास गरेका छौं भने तपाई र मेरो जीवनमा आज हामी सत्यतामा हामी अगाडि बढेका छौं, हामी आत्मामा हामी अगाडि बढेका छौं, हामी धार्मिकतामा हामी अगाडि बढेका छौं। धार्मिकताको छाती पाता लगाएर खडा हौ भनेर बताइएको छ। प्रियहरू, धार्मिकता पूर्ण जीवन तपाईँ हाम्रो हुनुपर्ने कारण तपाईँ हामी युद्धमा जानु, तपाईँ हामी युद्धमा छौं। यो एउटा आत्मिक युद्ध हो। यो युद्धमा जित्नको लागि, सफल हुनको लागि तपाईँ र मेरो जीवन चाहिँ धार्मिक हुनुपर्दछ भनेर यहाँ पावलले बताएका छन्। अनि त्यो धार्मिकताको जीवन चाहिँ एउटा छाती पाता जस्तो हो। युद्धमा हामीले देखेका छौं, सेनालाई जब कुनै प्रहार गरिन्छ उसले आफ्नो छातीमा लगाएको त्यो छाती पाता जसले उसको शरीरमा कुनै पनि प्रहारलाई रोक्दछ, कुनै पनि तरवार अथवा बाणले उसको छाती चिर्नबाट त्यो छाती पाताले रोक्दछ, मृत्युबाट जोगिनको लागि त्यो छाती पाताले रोक्दछ। त्यसै गरी यहाँ पावलले भनेका छन् धार्मिकताको छाती पाता लगाएर खडा हो। आज धेरै समय विश्वासीहरू आफ्नो विश्वासबाट पछाडि हटेको हामीले पाएका छौं। परीक्षाको बेलामा उनीहरूले त्यो सामना गर्न नसकेर, त्यो युद्धको सामना गर्न नसकेर पछाडि हटेको हामीले पाउँदछौ। त्यसको मुख्य कारण चाहिँ हामी एउटा परमेश्वरको आज्ञा बमोजिम, उहाँको इच्छा अनुसारको धार्मिकताको जीवन नजिकन हामी त्यो युद्धमा, त्यो परीक्षामा खड़ा हुन नसकेको कारणले हामी युद्धबाट पछाडि हट्दछौ। त्यसकारण प्रियहरू, सत्यताको कम्मर कसेर, सत्यले कम्मर कसेर धार्मिकताको छाती पाता लगाएर तपाईँ र हामी खड़ा हुनु आवश्यक छ। त्यसै गरी खुट्टामा मिलापको सुसमाचारका जुत्ता लगाएर तयार हो भनेर भनिएको छ। तपाईँ र मेरो जीवन चाहिँ मिलापको सुसमाचारको जीवन हुनुपर्दछ। जसरी यहाँ सेनाले आफ्नो खुट्टामा निकै बलियो, निकै नै त्यो युद्धबाट जोगिनको लागि, प्रहारबाट जोगिनको लागि उनले एउटा सुरक्षित जुत्ता लगाउँदछन्। लडाईमा युद्धमा होमिएको सेना लामो दूरी पार गर्नुपर्ने हुन्छ। युद्धमा होमिएको सेनाले उपर खाबड भूमिहरू, विभिन्न किसिमका काँडे मैदानहरू उनीहरूले पार गर्नुपर्ने हुन्छ। त्यसबाट बस्नको लागि निकै नै बलियो जुत्ता उनीहरूले लगाएका हुन्छन्। युद्धमा जसरी त्यस्ता खालका विभिन्न समस्याहरू आउँदछन्, विभिन्न किसिमका बाटो भएर जानुपर्ने हुन्छ, त्यसै गरी विश्वासी जीवनमा पनि प्रियहरू हामी सधैँभरि सहजताको बाटो भएर जानुपर्ने अवस्था आउँदैनन्। धेरै समय तपाईँ र हामी दुःखको, कष्टको, परीक्षाको बाटो भएर पनि जानुपर्ने हुन्छ। जसरी पावलले आफ्नो जीवन परमेश्वरमा समर्पण गरिसकेपछि कष्ट र विभिन्न किसिमका सतावटको बाटो उनले खेपेर अगाडि बढेका थिए। उनले भनेका छन्, यदि तिमीहरूमा मिलापको सुसमाचारको जुत्ता छैन भने तिमीहरूको यात्रा असहज पनि हुन सक्छ। हामीले दाऊदको जीवनलाई हेर्न सक्दछौ कि दाऊदको जीवनमा कति धेरै संकटहरू आए। दाऊदलाई मार्नको लागि, उनलाई सक्नको लागि मानिसहरू कहाँ भेटौं र कहाँ उनलाई नाश गरौं भनेर पछि लागेको हामीले देखेका छौं। तर दाऊदले परमेश्वरमा विश्वास सधैँभरि राखेर, परमेश्वरमा भरोसा राखेर उनी अगाडि बढ़ी नै रहे, जसको कारणले गर्दाखेरि परमेश्वरको सुरक्षाले उनलाई कहिले पनि त्यागेन। परमेश्वरले सधैँभरि उनको साथमा, परमेश्वरले सधैँभरि उनलाई जस्तो सुकै परिस्थितिमा पनि साथ दिनुभयो। आज तपाईँ र हामी आत्मिक युद्धमा होमिएका छौं भने तपाईँ र हाम्रो खुट्टामा मिलापको सुसमाचारका जुत्ता हुनुपर्दछ। पहिलो कुरा मिलापको, तपाईँ र हामी जहाँ जहाँ जान्छौं प्रियहरू त्यहाँ फूट भन्दा पनि मिलाप हुन आवश्यक छ। तपाईँ हामी जहाँ जहाँ पाइला टेक्दछौ त्यहाँ मानिसहरूको बीचमा एकताको लागि, मिलापका लागि, मेलमिलाप गराउने एउटा हृदय तपाईँमा हुनुपर्दछ, अनि सुसमाचारको हृदय तपाईँमा हुनुपर्दछ। प्रियहरू,
येशु प्रभु जब स्वर्ग आरोहण हुनुभयो उहाँले दिनुभएको आज्ञा यही हो कि जाओ सारा संसारका मानिसहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। प्रभुको आज्ञा यही हो अनि यो आज्ञालाई तपाईँ र हामीले सदा सर्वदा पालन गर्नुपर्दछ। तपाईँ र मेरो जीवनमा यदि सुसमाचार छैन भने हामी आत्मिक रूपमा अझै तयार भएका छैनौ, आत्मिक युद्धका लागि हामी अझै पनि कुशल भइसकेका छैनौ। हाम्रो युद्धमा हामी छौं भने सुसमाचारको एउटा जीवन तपाईँ र मेरो हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। 16 पदमा साथै विश्वासको ढाल उठाएर संसारका मानिसहरूलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो। प्रभुको आज्ञा यही हो अनि यो आज्ञालाई तपाईँ र हामीले सदा सर्वदा पालन गर्नुपर्दछ।

सक्नेछौ। प्रियहरू, आज तपाईँहरू मेरो जीवनमा विश्वास सबैभन्दा महत्वपूर्ण कुरा हो। तपाईँले कसमाथि विश्वास गर्नुभएको छ, तपाईँ र मेरो विश्वास केमा टिकेको छ, यो महत्वपूर्ण छ। प्रियहरू, यसुले भन्नुहुन्छ, यदि तिमीहरूमा रायोको दानो जतिको पनि विश्वास छ भने यो पहाड़लाई हटिजाओ भने पनि त्यो हटेर जानेछ। प्रभु येशुले तपाईँ र हाम्रो जीवनमा उहाँप्रति एकदमै सानो भए पनि विश्वास उहाँले माग्नु भएको छ, चाहनुहुन्छ। विश्वासले धैर्य उत्पन्न गराउँछ, विश्वासले प्रेम उत्पन्न गराउँदछ। प्रभु येशुमाथिको विश्वासले जस्तो सुकै परीक्षामा पनि त्यसको सामना गर्नको लागि ज्ञान, बुद्धि, विवेक र सामर्थ्य प्रदान गर्दछ। प्रियहरू, त्यसकारण यहाँ जसरी युद्धमा होभिदाखेरि सेनाले विभिन्न किसिमका बाणहरू, विभिन्न किसिमका प्रहारहरूलाई छेक्नको लागि उसले ढाल उठाउँदछ, तपाईँ र हाम्रो विश्वास पनि त्यही एउटा ढाल जस्तो हुनुपर्दछ, जसले विभिन्न किसिमका प्रहारहरूलाई, तपाईँ र मेरो आत्मिक जीवनमा आउने समस्याहरूलाई सामना गर्नको लागि एउटा ढाल सर काम गर्दछ। त्यसकारण हाम्रो विश्वास यति महत्वपूर्ण छ। 17 पदमा मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार ल्याओ, जो चाहिँ परमेश्वरको वचन हो। प्रियहरू, एउटा सेनाको टाउकोमा प्रहार नहोस् भन्नको लागि उसले टोप लगाउँदछ। एउटा सेनाले टोप लगाउँदछ त्यो टाउकोमा गरेको प्रहारबाट जोगिनको लागि उसले टोप लगाउँदछ। वचनमा भनिएको छ मुक्तिको टोप लगाओ। आज तपाईँ र मैले येशुमाथि किन विश्वास गरेका छौं, परमेश्वरलाई हामीले किन विश्वास गर्यौं, आफ्नो जीवन हामीले परमेश्वरलाई किन दियौं, त्यसको एउटा मात्रै कारण छ प्रियहरू, हामीले उहाँबाट मुक्ति र उद्धार पाएका छौं। हाम्रो पापको क्षमा हामीले येशुमा पाएका छौं। उहाँको रगतले तपाईँ र मेरो असंख्य पापहरू धोइएका छन् र हिउँ जस्तो सेतो पारिएको छ। यदि साँच्चीका हामीले यो कुरामा विश्वास गरेका छैनौं भने, यो कुरालाई मानिलिएका छैनौं भने, तपाईँ र हाम्रो टाउको खाली छ। युद्धमा हामी हिँड्दै गर्दाखेरि यदि तपाईँको शरीरभरि सबै वस्त्रहरू राम्रोसँग लगाउनु भएको छ तर टाउकोमा तपाईँले टोप लगाउनु भएको छैन भने, दुष्टले तपाईँको टाउकोमा हानेको प्रहारले तपाईँलाई एकैपटक पराजित गर्न सक्छ। त्यसकारण मुक्ति निकै महत्वपूर्ण कुरा हो। प्रियहरू, आज तपाईँ र हामी आत्मिक तौरबाट प्रभुमा अगाडि बढ़िरहेका छौं भने येशूलाई किन विश्वास गरेका छौं भन्ने प्रश्नको उत्तरमा पक्कै पनि उहाँलाई तपाईँ र मैले आफ्नो प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नु निकै महत्वपूर्ण छ। र अर्को कुरा, पवित्र आत्माको तरवार ल्याऊ भनेर यहाँ जसरी भनिएको छ, जो परमेश्वरको वचन हो। तपाईँ र हामी युद्धमा छौं भन्ने कुरा हामीले हेर्यौं, हामीले सम्पूर्ण हात हतियारहरू हामीले धारण गर्नुपर्छ भन्ने कुराहरू हेर्यौं, र यहाँनिर युद्धको सामना गर्नको लागि, हाम्रो प्रति प्रहार गर्नको लागि हामीसँग पनि परमेश्वरले तरवार दिनुभएको छ, अनि त्यो तरवार चाहिँ पवित्र आत्मा हो। प्रभु येशू ख्रीष्ट संसारबाट उहाँ विदा हुँदाखेरि उहाँले पवित्र आत्मा तपाईँ र हामीलाई दिनुभएको छ। उहाँ नआउन्जेलसम्म हाम्रो बीचमा उहाँ बास गर्नुहुन्छ, र पवित्र आत्मा पनि त्रिएक परमेश्वरको एउटा स्वरूप हुनुहुन्छ। उहाँले तपाईँ र मलाई दिन प्रतिदिन परमेश्वरमा अगाडि बढ्नको लागि, विभिन्न परिस्थितिको सामना गर्नको लागि सहायता गर्नुहुन्छ। युद्ध लड्नको लागि पनि पवित्र आत्माको प्रेरणा तपाईँ र मलाई चाहिन्छ, उहाँको उपस्थिति तपाईँ र मेरो जीवनमा चाहिन्छ। पवित्र आत्मालाई यहाँ परमेश्वरको वचनसँग संज्ञा गरिएको छ। आज तपाईँ र मेरो जीवनमा प्रभुको वचन कति छ, तपाईँ र मैले परमेश्वरको वचन कति सुन्ने गरेका छौं, कति हामीले अध्ययन गर्ने गरेका छौं। परमेश्वरले उहाँको वचन तपाईँ र मेरो लागि तरवारको रूपमा दिनुभएको छ। प्रियहरू, आत्मिक तौरबाट हामीले लड़ाई लड्नको लागि परमेश्वरको वचनहरू घोषणा गर्नु आवश्यक पर्दछ, र त्यो वचन तपाईँ र मेरो हृदयमा हुनु आवश्यक छ। यदि तपाईँ वचनबाट टाढा हुनुहुन्छ, यदि तपाईँ परमेश्वरको वचन सुनाईबाट, उहाँको वचन अध्ययनबाट तपाईँ टाढा हुनुहुन्छ भने, तपाईँ र हामीले युद्धमा लड्दै गर्दा तपाईँ र हामीले तरवार गुमाएसर हुन्छ, जसले गर्दाखेरि हामी युद्धमा पराजित हुन सक्दछौ। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु कि तपाईँ र मेरो जीवन, जसरी पावलले यहाँ भनेका छन्, हामी युद्धमा छौं, दियाबलस हाम्रो शत्रु हो र उसका सेनाहरूसँग हामी दिन प्रतिदिन त्यसका युक्तिहरूका विरूद्धमा हामी लड़ाई लड़िरहेका हुन्छौं। त्यसको लागि तपाईँ र म सम्पूर्ण तौरबाट परमेश्वरको तर्फबाट उहाँको हात हतियार धारण गरेर युद्ध लड्नको लागि तयार हुनु आवश्यक छ। प्रियहरू, यहाँ अन्तमा पावलले यसरी भनेका छन्, सारा प्रार्थना र निवेदन साथ म सब समय पवित्र आत्मामा प्रार्थना, सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना

0: प्रार्थना गरिरह। पालले एउटा प्रार्थनाको जीवन हुनुपर्ने कुरालाई पनि जोड़ दिएका छन्। त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु प्रियहरू, आज यो वचन सुनिरहनुभएका सम्पूर्ण श्रोता, तपाईँ हाम्रो जीवन हामी एकपटक फेरि निहाल्नुपर्छ। प्रिय विश्वासीजन, तपाईँ र हामी एउटा आत्मिक युद्धमा छौं, जहाँ तपाईँ र हाम्रो शत्रु दियाबलस कति बेला हामीलाई भेटाउँ र कति बेला खाइहालौं भनेर हाम्रो पछि लागेको छ। विभिन्न परीक्षाहरू हामीले सामना गर्नु पर्दछ। आत्मिक तौरबाट तपाईँ र मेरो दिन प्रतिदिन हरेक समय युद्ध भइराखेको हुन्छ। त्यसमा विजयी हुनको लागि तपाईँ र म दिन प्रतिदिन तयार हुन आवश्यक छ प्रियहरू। त्यसकारण म फेरि तपाईँलाई यही उत्साह दिन चाहन्छु, यसकारण आफ्ना कम्मर सत्यले कसेर धार्मिकताको छातीपाता लाएर खड़ा हौ र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार हौ, साथै विश्वासको ढाल उठाओ जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरबार लियो जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदन साथ सबसमय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरह। आजको वचन सुनाईबाट परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस् र उत्साह पनि दिनुभएको होस् कि अबको दिनपछि अब उसो तपाईँको जीवनमा परमेश्वरले नयाँ काम गर्नुभएको होस्। विभिन्न किसिमका परीक्षाहरू आउँदाखेरि तपाईँले ती परीक्षाहरूको निडरताका साथमा सामना गर्न सक्नु भएको होस्। परमेश्वरले आजको वचन सुनाईबाट आशिष दिनुभएको होस्।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
1: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: हेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: Hello and Jay Massey. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
1: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी भजन गीतहरू।

टाइम चेक यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: सुन्न न बजे कोटा,
6: सामान नभेटेर बेपत्ता,
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
7: र फोन नम्बर 01-5-13-010 छ, 01-5-13-010 छ।
3: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
8: ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ। हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
9: होइन, यो झोलाभित्र के छ?
6: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
9: यो झोलाको पोकाहरूमा के छ?
10: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
7: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
11: प्रस्तुता कुमार अब्राहमको साथमा।
6: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि दिनुहोस् ठ्याक्क पारेर।
0: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
12: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: सबैलाई साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं। विशेष गरिकन हामी खुशी बाँड्छौं, गवाई आशिषहरू बाँड्छौं कार्यक्रम मार्फत र एक अर्कालाई हामी एकदमै उत्साह पनि दिन्छौं र अझै प्रभुमा नजिक हुनको लागि प्रोत्साहन गर्छौं र हाम्रो गवाईहरू आशिषहरू बाँडेर हामीले एकले अर्कालाई अझै धेरै परमेश्वरको नजिक जानको लागि सहायता पनि पुर्याउँछौं र कुनै समय हामी पनि विभिन्न अवस्था परिस्थितिहरूबाट भएर जाँदा अहिलेको समयमा पनि कोही व्यक्तिहरूको जीवनको आशिषहरू सुन्दाखेरि हामीलाई अझ धेरै बाँच्न मनपर्छ, अझ धेरै हाँस्न मनपर्छ, अझ धेरै प्रभुको नजिक जान मनपर्छ भने जस्तै नै आज विभिन्न अवस्था परिस्थितिहरूबाट भएर गइरहनु भएको व्यक्तिहरूको लागि तपाईँ हाम्रो जीवनमा हामीले पाएका आशिषहरू, गवाईहरू, विभिन्न चंगाईको कुराहरू हुनसक्छ, प्रार्थनाको उत्तरहरू हुनसक्छन्। यी विविध कुराहरूलाई जब हामी गवाई स्वरूप बाँड्छौं एकले अर्कालाई निश्चय पनि प्रोत्साहन मिल्नेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-44-6-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी कार्यक्रम मार्फत तपाईँलाई सुनाएर साथ दिनेछौ र फोन गर्न सक्नुहुनेछ र यो समयलाई हामी एकदमै आशिषमय बनाउनेछौ र एउटा गीतबाट कार्यक्रमको शुरूआत हामी गर्नेछौ। गीतपछि उपस्थित हुने नै छौं।

0: लागि नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र यस्तै मिठा मिठा गीत संगीतहरू हामी तपाईँलाई सुनाएर साथ दिनेछौ दिँदै आइरहेको पनि छौं र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो, जय मसी। हाम्रो रुथ जी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ र तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ, यो समयमा गवाईहरू बाँड्न सक्नुहुनेछ।
1: हजुर, आज मजाले मेरो भोइस सुनिँदैछ अनि मजाले नै यसलाई काममा गरेको जस्तो लाग्छ कि
0: मलाई, एकदमै राम्रो आइरहेको छ, एकदमै राम्रो छ।
1: मेरो आशिष चाहिँ आज चाहिँ है देउस, मैले चाहिँ प्रार्थना उपवास चाहिँ प्रार्थना गरेको थिएँ अनि मेरो छोरीको जीवनमा चाहिँ एकदमै सतावट आएको थियो। एकजना स्त्रीले चाहिँ धेरै सताउने अनि गरिरहेको थियो, त्यो कुरा भएको लागि छुटकाराको लागि मैले प्रार्थना गर्थ्यो, धेरै छुट्याएर सहितको तिन दिनको प्रार्थना उपवास राखेको थिएँ अनि त्यो कुराबाट चाहिँ छुटकारा भयो है। नाम नानी होला अब होइन, सबैजनाले सुन्नुहुन्छ सायद, भनेर सुन्नुहुन्छ कुरा होइन, तर छुटकारा चाहिँ उपवास प्रार्थनाबाट चाहिँ ठुलो छुटकारा आउँछ भनेर मैले बुझेको छु अनि मेरो जवान छोरी छ घरमा, आमालाई हेर्नलाई राखेको छु। मान्छेले कतिपय पल्ट चाहिँ अनावश्यक सताउने पनि गर्छन् त्यसरी, अनि त्यो कारणले गर्दा चाहिँ अहिले धेरै ठुलो छुटकाराको छ। मेरो आशिष यही छ है, सबलाई महिमा भएको
0: होस्। हजुर, र तपाईँले उपवास प्रार्थना सहित यो अवस्था परिस्थितिहरूमा विजय हासिल गर्नुभयो होइन त रुचि?
1: हजुर।
0: र तपाईँ जस्तै अथवा तपाईँको छोरीले जस्तै अहिलेको समयहरूमा विभिन्न प्रकारको समस्याहरूबाट भएर गइरहनु भएको कतिजना श्रोताहरू हुन सक्नुहुन्छ जो हामीलाई सुनिरहनु भएको छ, उहाँहरूको उत्साहको लागि तपाईँ के भन्नुहुन्छ रुचि?
1: हजुर, म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भने हाम्रो जीवनमा चाहिँ हामी चाहिँ एउटा स्थायी भएको कारणले गर्दा, एउटा प्रभुलाई विश्वास गरेको कारणले गर्दा चाहिँ प्रभुले भन्नुभएको छ नि त, तिमीहरूलाई चाहिँ दसैँ दिन संसारमा दुःख हुन्छ है, कष्ट हुन्छ है, तर ढाडस तर मैले संसारलाई जितेको छु भन्नुभएको छ होइन। उहाँले चाहिँ भन्नुभएको छ कि ढाडस गर भन्नुभएको छ, गएर सँगसँगै लडाइँ गर, तिमीहरूले संसारलाई जित्न छौ भन्नुभएको छैन होइन। त्यस कारणले गर्दा हाम्रो जीवनमा धेरै चुनौतीहरू आउँछ, हाम्रो जीवनमा अझै जवान छोराछोरीहरूको जीवनमा त धेरै चुनौती हुन्छ, त्यो समयमा चाहिँ हामी आमाले आफ्नो छोराछोरा बुझ्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ होइन। मेरो विचारमा चाहिँ जब हामीले चाहिँ आफ्नो छोराछोरीको समस्यालाई बुझेन भनेदेखि त्यो छोराछोरीले भोलि गएर जवान छोराछोरीले गलत कुराहरू अप्नाउन सक्छ, सुसाइड गर्ने आत्महत्या गर्ने कुराहरू अप्नाउन सक्छ, अनि त्यो परिस्थितिमा चाहिँ हामीले आफ्नो छोराछोरीहरूलाई चाहिँ गल्ती ढाकफुक गर्नु भने होइन, तर गल्ती गर्दै गर्दा चाहिँ त्यो गल्तीलाई सामना गरेर हुन्छ होइन, त्यो व्यक्तिसँग चाहिँ भविष्य सके सम्मतिको व्यक्तिलाई क्षमा गर्ने अनि उसको गल्तीको रियलाइज गराउने अनि आफ्नो बच्चालाई पनि त्यो कुराहरूमा आफ्नो प्रभुको वचनद्वारा डोर्याउने भन्छु म चाहिँ होइन। कतिपय आमा बुवाले चाहिँ नबुझेको कारणले गर्दा आफ्नो छोराछोरीलाई एक कुरो गाली गर्ने, मारपिट गर्ने अनि किसाई भइकन पनि हामी कति सुधार नाच्नु हुँदैन, त्यो कुरा गर्दै गर्दा चाहिँ आफ्नो छोराछोरी जवान छोराछोरी अब तिमी मेरो छोराछोरीले चाहिँ मलाई पालो दिन्छ केही गर्छ सेवाकाईको क्षेत्रमा पनि भन्ने अवस्थामा चाहिँ हामीले छोराछोरी गुमाइपर्छ त होइन, त्यो चाहिँ नहोस् भन्न चाहन्छु। अनि आफ्नो बच्चाहरूलाई चाहिँ सक्दो आफूले साथी जस्तो व्यवहार गरौँ, उनीहरूसँग घुलमिल हुने होइन, मलाई पनि मेरो मेरो बच्चामासँग नबोल्ने त्यस्तो पनि भइरहेको थियो, हामीले आफ्नो बच्चाहरूको समस्यालाई बुझ्न सकेनौँ भने बच्चाहरू टाढो हुन्छ अनि स्थितिमा चाहिँ एकदमै राम्रो भएको छ परिवारमा। म चाहिँ एकदमै फिल गर्छु होइन, मलाई चाहिँ पर्मिसनले असल छोरी दिनुभएको छ, धेरै बसेर त्यो चुनौतीहरूलाई फेस गर्नुपर्छ अनि विजय चाहिँ परमप्रभुबाट आउँछ। परमेश्वर वचन भजन संग्रह तिनले नै भन्छ नि, मैले बिर्सिन भनेदेखि, मैले यहाँ बाइबल बिर्सिन, मैले बिर्सिन भनेदेखि यहाँ लेखेको छ, परमप्रभु मेरो ढाल हुनुहुन्छ, मेरो वरिपरि एक ढाल हुनुहुन्छ, मेरो गौरव र मेरो शिर उच्च पारिदिने होइन। जब हाम्रो परमेश्वर चाहिँ हाम्रो ढाल हुनुहुन्छ भने चाहिँ हाम्रो गौरव हुनुहुन्छ, हामीले चाहिँ नम्र हुनुपर्छ, नम्रताको अगाडि सबै कुरा झुक्छ भन्ने कुरा मलाई लाग्छ। मेरो सन्देश यही छ जवान। पनि एउटा आमा हो, त्यो कारणले भन्न
0: चाहन्छु
1: एउटा गीत पनि मैले गर्न चाहन्छु।
0: यहाँनिर
1: लेखेको छ अन्जु पन्तको गीत छ, आफै तिमी तिम्रो प्रेमसँग हारे भन्ने गीत पाउँछ भने बजाइदिन सक्नुहुन्छ सबैको लागि। एफएम फ्यामिली पार्टनरको लागि विशेष हाम्रो पुनम सिस्टर तपाईँले हरेक टाइम मलाई होइन यहाँनिर फोन लाउँदै गर्दा ठक्कै लाग्छ कि त्यो प्रभुको आशिष हो मेरो लागि भन्छु। हुन्छ, जय मस्ती, धेरै बोल्यो होला, सरी।
0: हजुर, केही छैन, धन्यवाद रुचिहरूलाई छुटो हामी, जय मस्ती। र रुथ मगरातीजी हुनुहुन्थ्यो, हामीलाई कुवेतबाट फोन गर्नुभएको थियो र उहाँले कस्तो सुन्दर कुरा, आज एकदमै आशिषमय कुरा बाँडेर जानुभएको छ। र श्रोता, सायद तपाईँ पनि विभिन्न अवस्था परिस्थितिहरूबाट भएर गइरहनु भएको छ, अथवा तपाईँको परिवारका सदस्यहरू, तपाईँका छोराछोरीहरू, अभिभावकहरू होइन, अथवा तपाईँ आफै पनि केही कुराहरूबाट भएर गइरहनु भएको छ भने तपाईँ हामीले आफ्नो प्रयास गर्ने होइन, हामीले गएर झगडा गर्ने, अरूलाई दोष लगाउने, अरूसँग हामीले होइन अब एकदमै शारीरिक रूपमा चाहिँ पुरै हामीले चाहिँ प्रतिकार गर्ने प्रयासहरू आफ्नो शारीरिक प्रयास होइन, तर प्रार्थना सहित उपवासतिर बाँडेर जानुभएको छ। र श्रोता, सायद तपाईँ पनि विभिन्न अवस्था परिस्थितिहरूबाट भएर गइरहनु भएको छ, अथवा तपाईँको परिवारका सदस्यहरू, तपाईँका छोराछोरीहरू, अभिभावकहरू होइन, अथवा तपाईँ आफै पनि केही कुराहरूबाट

गर्नुपर्छ भन्ने एउटा उत्साह र एकदमै चुनौतीपूर्ण कुरा हामीसँग हाम्रो माझमा बाँडेर जानुभएको छ र तपाईँले पनि आफ्नो जीवनमा यस्तो कुनै आशिषहरू महसुस गर्नुभएको छ, तपाईँको गवाईहरू छ, प्रार्थनाको उत्तरहरू छन् भने कृपया बाँडेर एकअर्कालाई उत्साह दिन सक्नुहुनेछ। र यो समयमा चाहिँ रुचिले रोज्नु भएको गीत हामी तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

दिने तिम्रो प्रेम संगहारे निकै नै अर्थपूर्ण गीत गायिका अञ्जु पन्तको आवाजमा तपाईँको लागि राख्यौं रुचिको रोजाईमा कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ र यसरी नै तपाईँको रोजाईमा रहेका मिठा मिठा भजन गीत संगीतहरू हामी तपाईँलाई सुनाउँदै आइरहेको छौं। सँगसँगै तपाईँको जीवनमा भएका आशिषहरू पनि हामी बाँड्छौं र त्यसको लागि चाहिँ फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र

हामी खुशी र आनन्दित हुने व्यक्तिहरू हौं, कारण हाम्रो साथमा परम प्रभु परमेश्वर हुनुहुन्छ, जसले लाल समुद्रलाई दुई भाग पार्नु भएको छ। बाइबलमा हामीले हेर्न सक्छौ एकदमै ठूला ठूला आश्चर्यमय कामहरू गर्नुहुने परम प्रभु परमेश्वर, सारा ब्रह्माण्डलाई नै सृष्टि गर्नुहुने तपाईँ, हामीलाई आफ्नै स्वरूप र आफ्नै प्रतिरूपमा बनाउनुहुने साह्रै नै महान, विशाल र एकदमै सुन्दर परमेश्वर, जसलाई हामीले अब्बा भनेर पुकार्न सक्छौ, सम्बोधन गर्न सक्छौ। उहाँले तपाईँ हामीलाई आफ्नो सन्तान बनाउनु भएको छ, प्रेम गर्नु भएको छ। यो कुरालाई अलिकति तपाईँलाई मैले झकझकाउने प्रयास गरे, तपाईँ विशेष हुनुहुन्छ, परमेश्वरको सन्तान हुनुहुन्छ। यसकारण खुशी र आनन्दित हुने त हाम्रो त हक हो, अधिकार हो, आनन्दित हुनुहोस् र तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ र गीत संगीतहरूको साथ, रोजाई साथ, डेडिकेशन सबै कुराहरू गर्न सक्नुहुनेछ। र फोनलाइन एकदमै खुला रहेको छ भने अर्को एउटा मिठो गीत फेरि पनि हामी तपाईँको लागि राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। अरू कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी
0: जय मसी। हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म त एकदमै ठिकठाक आशिषमय छु, हजुर पनि।
0: आमेन, हामी पनि एकदमै आरामै आशिषमय छौँ। र पम्फाजी, तपाईँको आशिषमय कुराहरू सुन्न सुनाउन चाहन्छु यो समयमा।
1: हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद। अनि मैले चाहिँ प्रत्येक दिन बिहानमा विदेश जानेहरूको लागि चाहिँ म सम्पूर्णको लागि गर्छु, अनि विदेश जानेको लागि पनि होइन, कति उहाँ जेलमा कोचेर राखेको, कति फाँसी दिएको, अनि मोबाइलमा हामी हेर्न पाउँछ, अनि मलाई चाहिँ साह्रै दुःख लाग्थ्यो। अनि मैले निरन्तर पुकार गर्थे, अनि अस्ति ताको चाहिँ अनि मोबाइल हेर्दाखेरि अनि कति नेपाली 120 भने कि खै कति नेपालीलाई चाहिँ अनि छुट दिएको ईदको लागि भनेर मैले त्यो सुने है। अनि परमेश्वरलाई चाहिँ मैले धन्यवाद दिएँ त्यति बेलै नै होइन, प्रभु मेरो पुकार सुन्नुभयो भने, हुन त सत्य र असत्य चाहिँ मलाई चाहिँ हेर्न चाहिँ आउँदैन होइन, मैले यसो हेर्दा चाहिँ त्यसरी चाहिँ देखेँ, अनि मलाई चाहिँ त्यो कुराले एकदमै आशिषमय लाग्यो। अनि मैले जसको निम्ति जसको निम्ति म प्रार्थना गर्छु प्रभु उत्तर दिनुहोस् भनेर म निरन्तर प्रार्थना गरिरहन्छु। अनि त्यो सुन्दाखेरि चाहिँ मलाई एकदमै आशिषमय लाग्यो। अनि विदेशमा होइन कमाउन जाने व्यक्तिहरू अनि उही फाँसी दिँदाखेरि अनि कस्तो जेलमा कोचेर राख्दाखेरि अनि घर परिवारलाई कति नमजाहरू लाग्छ होला। अनि म चाहिँ एकदमै दुःख मानेर म प्रार्थना गर्थेँ, त्यो कुरा सुन्दा चाहिँ अनि एकदमै आशिषमय लाग्यो होइन। अनि मोबाइलमा हेर्दै जाँदाखेरि चाहिँ त्यो 120 भने कति नेपालीलाई चाहिँ ईदको लागि छुट गरेको छ, कैदीहरूलाई फाँसी दिनबाट चाहिँ अनि छुटकारा दिएको भनेर चाहिँ त्यो सुनि है। मलाई त्यो कुराले नि एकदमै आशिषमय लाग्यो। अनि मेरो ज्वाइँको लागि पनि प्रार्थना गरिरहेको थिएँ, अनि छोरीले भन्थ्यो मम्मी ज्वाइँको कामहरू घटेको छ, एकजना बिरामी घटेको छ अनि काम पनि घट्यो ज्वाइँको लागि भनेर चाहिँ नानीले भनेको थियो होइन। नानी हामी प्रार्थना गर्नुपर्छ, परमेश्वरले जुटाउनु हुन्छ भनेर भनेको, अहिले चाहिँ त्योभन्दा पनि बढी काम परमेश्वरले दिनुभएछ। अनि अघि नानीले भन्दै थियो छोरीले, मम्मी प्रार्थनाको उत्तर आएछ है, ज्वाइँको काम धेरै नै बढेको छ पहिलाको भन्दा नि अहिले भनेर चाहिँ नानीले भन्यो। अनि त्यस कुराले एकदमै म आशिषमय भएको छु, उत्साह भएको छु। परमेश्वरलाई नि धेरै धन्यवाद, अनि सम्पूर्णलाई पनि म धन्यवाद दिन चाहन्छु। हामी एकअर्काको लागि हामी निरन्तर होइन, मैले नि पुकार गरिरहन्छु भने अनि सबैले गरिरहनु भएको छ भनेर म विश्वास साथ बसेको छु। अनि सबैलाई पनि म धन्यवाद दिन चाहन्छु यस कुराको लागि।
0: एकदमै आशिषमय, धेरै धेरै धन्यवाद पम्फाजी। प्रभुले अझै धेरै तपाईँलाई आशिष दिनुभएको छ, र यसरी नै एकअर्काको लागि बोझ उठाउने, एकअर्काको लागि प्रार्थना गर्ने, अझै प्रभुले त्यो आशिष सहायता तपाईँलाई दिनुभएको छ, एकदम खुसी लाग्यो। र हामी गीततर्फ जाउँ, र गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: म चाहिँ अन्त अन्जु पन्तज्यूले गाउनु भएको होइन, जब म प्रभुको भएर जिउन थाले, हामी प्रभुको भएर जिउन थालेपछि चाहिँ हामी एकअर्काको लागि चाहिँ एउटालाई दुःख पर्दाखेरि हो मलाई नै परेको हो जस्तो मानेर चाहिँ हामी एकदमै परमेश्वरको नजिक गएर चाहिँ हामीले प्रार्थना गर्यो भने चाहिँ उत्तर पनि आउँछ। यही गीत सुनाउन चाहन्छु विशेष गरी हजुरलाई, अनि बुटुची एफएम सर मिस सबैजनालाई, अनि यहाँ अहिले फोन गरेर जानुहुने रुचिज्यूलाई पनि म सुनाउन चाहन्छु। अरू अब जतिजनाले सुन्दै हुनुहुन्छ, फेरि गर्नेवालामा हुनुहुन्छ, म सम्पूर्णलाई एकमुठ साथ सुनाउन चाहन्छु। 14 अञ्चल 77 जिल्ला सुदेश विदेश जति ठाउँबाट सुनिरहनु भयो भने सुनिरहनु भएको छ, अनि सम्पूर्णलाई म नछुटाइकन सुनाउन चाहन्छु मिस।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी। अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, र साह्रै आशिषमय कुरा उहाँले बाँडेर जानुभएको छ, र निश्चय पनि हामी हाम्रो परिवारका सदस्यहरू, देश विदेशमा हुने हाम्रा विश्वासी जनहरू, होइन, अब हरेक व्यक्तिहरूको लागि एउटा बोझ उठाउने, प्रार्थना गर्ने व्यक्तिहरू चाहिँ हुनुपर्छ भन्ने कस्तो आशिषमय कुरा उहाँले आफ्नो प्रार्थनाको विषयमा बाँडेर जानुभएको छ र प्रार्थनाको उत्तर परमेश्वरले निश्चय पनि दिनुहुन्छ यो कुराको गवाई बाँडेर जानुभएको छ हाम्रो पम्फा गोपालीजीले पनि। र फोन गर्दै गर्नुहोला, उहाँको रोजामा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं हाम्रो पम्फा गोपालीजीले रोज्नु भएको र गीतले भने यस्तै नै साँच्चै नै हामी जब प्रभुको भएर जिउन थाल्यौं हामीले निराशामा पनि शान्ति पाएको छौं कारण हामीलाई थाहा छ भजन संग्रह त्यसको एउटा पदले भने जस्तै नै मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म डराउने छैन कारण तपाईँ मेरो साथमा हुनुहुन्छ तपाईँको लौरो र तपाईँको लट्ठीले मलाई सान्त्वना दिन्छन् र जस्तोसुकै अवस्था परिस्थितिहरूबाट भएर जानु परे तापनि हामी पनि डराउने छैनौं किन किनभने परम प्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र हामीलाई यो पनि थाहा छ कि जब हामी उहाँको भएर परमेश्वरको होइन भएर जिउन थालिसकेपछि चाहिँ हरेक अवस्था परिस्थितिमा पनि हामीले शान्ति र विजयलाई महसुस गर्न सक्नेछौ प्रभु हाम्रो साथमा हुनुहुन्छ र तपाईँको जीवनमा भएका आशिष गवाई उत्साह हामी कार्यक्रम मार्फत बाँडिरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ र आफ्ना आशिषहरू बाँड्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रमबाट हामी विशेष गरिकन यसरी गीत संगीतको साथहरू तपाईँको रोजाईमा दिँदै आइरहेको छौं। सँगसँगै तपाईँको जीवनमा भएका गवाही आशिष र उत्साहका कुराहरू पनि हामी कार्यक्रम मार्फत राखिरहेको छौं र एकअर्कालाई हामी उत्साह दिन्छौ। अझै प्रभुमा बलियो हुनको लागि हामी प्रोत्साहन गर्छौं र तपाईँको गवाईले धेरैजना व्यक्तिहरूको जीवनलाई बलियो बनाउनेछ, धेरैजना व्यक्तिहरूको जीवनमा चंगाई लिएर आउनेछ भन्ने कुरालाई चाहिँ साँच्चै नै हामी एकदमै उत्साह दिन्छौँ र यो कुरा सत्य पनि हो। कुनै समय हामीले पनि यसरी नै विभिन्न गवाई र उत्साह सुनेर आफूलाई प्रभुको नजिक लिएर आएको छौं र आज तपाईँको पालो तपाईँले बोल्नुहुने कुराहरूबाट धेरैजना व्यक्तिहरूको जीवनमा एउटा नयाँ आशा परमेश्वरप्रति अझै बलियो रूपमा पलाउनेछ। यही कार्यलाई हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। फोन गर्न साथ दिन सक्नुहुनेछ श्रोता र गीत संगीतको साथ हामी निरन्तर दिइरहेको छौं भने यो समयमा अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए यासु दाजु, कता हो हतार हतार गर्दै?
5: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
4: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
5: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
4: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
5: थप जानकारीका लागि
4: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510-9625, 98510-9625 र 98624-82-10, 98624-82-10।
5: सिर्जना इलेक्ट्रोनिक सप, झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225 72 40225 72।
9: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुड न्युज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
1: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
10: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
10: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
10: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
10: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

아멘. 아멘. 그리스도 예수고 그리스도 예수를 마야 걸어서 이거 아무 지원 선뜻 리드 바르자 안에서.

विश्वासको सार म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवन

0: भजन संग्रह 133 एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन कोइनिर पार्न चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम म छेरी।
2: प्रिय श्रोता, जमिस्त हार्दिक स्वागत छ कार्यक्रम मजेरीमा। आज पनि प्राविधिक मित्रको साथमा
3: प्रकाश तामाङ,
2: म आइजेक राई अब आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। यस श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग 9 र त्यसपछि हामी विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू अनि मिठा र अर्थपूर्ण गीत बाल गीतहरू, बाइबल सामान्य ज्ञान र ख्रीष्ट यीशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौं।
3: अहिलेलाई भने हामी सानो गीत एल्बमबाट निलो आकाशमा भन्ने गीत सुन्नेछौं।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा तपाईँलाई स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुनुज एफएम 105.1 MHz काठमाडौँबाट र गुनुज एफएम 105.6 MHz तपाईँ पोखराबाट सुन्न सक्नुहुन्छ। र गुनुज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.gunujfm.com.np लगइन गर्नुपर्ने हुन्छ।
1: अनि प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा यदि तपाईँसँग कुनै पनि प्रतिक्रिया सुझाव छन् भने तपाईँले र ख्रिस्ट येशू प्रभुको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने तपाईँले हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्न सक्नुहुन्छ र हामीलाई तपाईँले युट्युबमा चाहिँ मजेरी प्रोग्राम टाइप गरेर सर्च गर्न सक्नुहुन्छ।
0: त्यसै गरी हाम्रो फेसबुक पेज चाहिँ रहेको छ मजेरी प्रोग्राम, MAJERI PROGRAM मजेरी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश, MAJERI SANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस तथा फोन कल गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602।
1: प्रिय श्रोता मित्र, हामीले तपाईँलाई गएको साता डाइनोको समुद्री यात्रा भाग 8 सुनाएका थियौं, डाइनोद्वारा केटोको उद्धार। र आज हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 9 ईश्वर नमान्नेहरूको हार सुनाउनेछौ। र आगामी श्रृंखलाहरूमा हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 10 थरी थरीका डाइनोसरहरू अनि डाइनोसरको समुद्री यात्रा 11 चाहिँ आइतेर झाँक्रिने आमा र लगायत विभिन्न अरू खण्डहरूलाई सुनाउँदै जानेछौ। र अहिलेलाई भने हामी चाहिँ सुन्नेछौ आजको लागि डाइनोको समुद्री यात्रा भाग 9 ईश्वर नमान्नेहरूको हार।
0: डाइनोले उसको चिन्ता फिक्री परमप्रभु परमेश्वरमा राखेको थियो र उहाँले उसलाई सम्हाल्नुभयो। निश्चय नै परमेश्वरले धर्मीजनलाई कहिल्यै डग्न दिनुहुन्न। डाइनोलाई अब साहस भयो किनभने उसको साथमा आइते थियो जसलाई उसले भेट्न साथ आफ्नो धर्मपुत्रको रूपमा स्वीकारेको थियो।
1: जब डाइनो र उसको छोरो आइते घर पुगे, उनीहरूले त्यस दिन आफ्नो घरमा भोज नै गरे। उसले पालेका भेडा, मुसा र अन्न बालीहरू पनि यो दृश्य देखेर खुसी थिए र ती सबैले परमेश्वरलाई महिमा दिइरहेका थिए।
0: डाइनोको सामु अब छोरो आइतेलाई भाषा सिकाउने र उसलाई आफू जस्तै ख्रिस्ट येशूमा पूर्ण भरोसा गर्ने व्यक्ति बन्नलाई सिकाउनु चाहिँ ठूलो चुनौती थियो। उसले प्रार्थना साथ यो चुनौतीलाई स्वीकार गर्यो। उसले आइतेलाई वैज्ञानिकले कुनै जनावरलाई तालिम दिएर केही गर्न सिकाएको जस्तो व्यवहार गरेन, न त उसले एक भाषा शिक्षकले जस्तो 5-6 महिनामा नै आधारभूत शब्दहरूलाई सिकाएर उसले बोल्ने गरेको भाषालाई नै फररर बोल्न लगायो। डाइनोले परमप्रभु परमेश्वरसँग यस कार्य गर्नको लागि ज्ञान बुद्धि माग्यो र मुख्य गरी उसले आइतेको विवेकलाई पुनः जीवित पार्ने कुरामा ध्यान दियो। डाइनोले आफ्नो दिन जिउने असल जीवनद्वारा आइतेलाई परिवर्तन गर्ने कार्य गर्यो। उसले आइतेमा रहेको घृणालाई एउटा पिताले आफ्नो पुत्रलाई दिने साँचो परमेश्वरको प्रेमलाई दिँदै हरेक दिन प्रार्थना साथ हुर्काउँदै लग्यो। यस कार्यमा पवित्र आत्मा परमेश्वरले उनीहरूलाई साथ दिनुभयो। आइतेको बन्द भएको विवेक अर्थात मरेको विवेक बिस्तारै पुनः जीवित भयो। यसरी नै समय बित्दै गयो।
1: 3 वर्ष बितिसकेपछि त आइते र डाइनो एक अर्कासित राम्रोसँग कुराकानी गर्न सक्ने भए। आइतेले उसको बाबु डाइनोले सिकाएका सबै कुराहरू पनि सिक्यो। उसले बन्दुक चलाउन, हात हतियार चलाउन र खेती गर्न पनि सिक्यो। अनि अब ऊ 3 वर्षभित्र एक सभ्य व्यक्ति बनिसकेको थियो। ऊ पहिला सुरुमा त डाइनोले आफ्नो घरमा ल्याउँदा गेरासेनसको प्रदेशमा रहेको भूत लागेको मानिस जस्तै नै देखिन्थ्यो, जसबाट येशु ख्रिस्टले फौज भूत निकाल्नु भएको थियो। भूतहरू निकालिएपछि त त्यो मानिस सधैँ मन भएर येशुको चरणमा बसेको थियो। आइतेको जीवनमा पनि प्रष्टसँग तिनै कुराहरू देखिन्थे अर्थात् झल्किन्थ्यो। अब 3 वर्ष अघिको मानिस थिएन। उसले डाइनोबाट जीवनका व्यवहारिक कुराहरू मात्र सिकेन, तर उसले येशु ख्रिस्टको सुसमाचारलाई पनि सिक्नुका साथै ग्रहण पनि गर्यो। ऊ एक असल क्रिस्चियन भयो। डाइनोले आइटीलाई सिर्फ ख्रिस्ट विश्वासी मात्र बनाएन, तर एक परमेश्वरको चेला बनाए, जसले अब डाइनोले जस्तै सुसमाचार प्रचार गर्दै प्रभुको सेवा गर्न सक्दथ्यो। त्यसैले डाइनो अब ढुक्क थियो। उसले आइटीलाई बितेका जीवनको विषयमा सोध्नलाई पनि ठिक ठान्यो। आइटीले आफ्नो बितेको जीवनको विषयमा बताउँदै जाँदा भन्यो, उसको बाबुको मृत्यु हुनुभन्दा अघि त उनीहरूको त्यस जंगली जातिको समूहमा दुई थरीका विचारधारालाई पछ्याउने मानिसहरू थिए। एक पक्षमा देवता देवीहरूलाई मान्नुपर्छ भन्ने मानिसहरू थिए भने अर्को पक्षमा मानिस पशु नै हो, पशु झैं व्यवहार गरी जिउनुपर्छ, त्यसैले एकअर्कालाई जस्तो व्यवहार गरे पनि हुन्छ, मारेर काटेर खाए पनि हुन्छ भन्ने विचारधाराका मानिसहरू थिए। यी दुवै विचारधाराका मानिसहरूका बीचमा कुनै न कुनै कुरालाई लिएर सधैँ लडाई भइरहन्थ्यो र हाम्रो जातिको जनसंख्या घट्ने क्रम बढ्दै गयो। समय यसरी नै बितिरहेको थियो, डाइनोले भन्यो।
0: आखिरमा म 7 वर्षको हुँदा ती दुई समूहका बीचमा निर्णायक लडाई भयो। मेरो बाबाले त्यस लडाईको अन्तिम घडीतिर वीरगति प्राप्त गर्नुभयो, तर म खुसी छु कि त्यस लडाईमा हामीले विजय प्राप्त गर्यौं। हाम्रो विपक्षमा रहेका ती ईश्वर नमान्ने, कुनै देवता देवीहरू नमान्ने पशु झैं जिउनुपर्छ भन्नेहरूको हार भयो, अनि त्यही हारलाई सहन नसकी हाम्रा विपक्षीहरूमध्ये उनीहरूमध्ये 300 जना मानिसहरू यहाँबाट केही दूरीमा रहेको अग्लो भीरबाट हाम फालेर मरे र उनीहरूको वंश नै नासिएर गयो। त्यो त्यही भीर हो जसको तल एउटा ठूलो ताल र जंगल छ, जहाँ थरी थरीका ठूला ठूला छेपारोहरू पाइन्छन्। जमिनमा पानीमा बस्ने र उड्ने छेपारोहरू पनि छन्।
1: तिनजेलसम्म चुपचाप आइटीको कुरालाई सुनेर बसिरहेको डाइनोले आश्चर्य मान्दै सोध्यो, छोरा, तिमीले भर्खरै उड्ने छेपारो भन्यौ नि, ती कस्ता प्राणीहरू हुन्? के ती मसँग जुन पुस्तक छ त्यसमा रहेका चित्रहरू त्यससँग मेल खान्छन्? यति भनेर डाइनोले छिटो छिटो गरेर सर रिचर्ड ओएनको पुस्तक अर्को कोठाबाट लिएर आयो। त्यो पुस्तक आइटीले पहिलो पटक देख्दै थियो। ढुलो टकटक्याउँदै डाइनोले विभिन्न थरीका डाइनोसरहरूको चित्र रहेको पुस्तकको पानालाई पल्टायो र सोध्यो, छोरा, के ती प्राणीहरू यस्ता छन्? प्रिय श्रोता मित्र, आजको लागि डाइनोको समुद्री यात्रा भाग 9 यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 10 थरी थरीका डाइनोसरहरू सुनाउनेछौँ। कृपया प्रतीक्षा गर्नुहोला र अहिलेसम्म हामीलाई 9 भागसम्म नियमित रूपमा सुनेर साथ दिनुभएकोलाई धन्यवाद र अवश्य पनि आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ भन्ने हामी आशा गर्छौँ। भने हामी तपाईँलाई रोचक जानकारीहरूतर्फ लान चाहन्छौँ।
0: र पहिलो रोचक जानकारी रहेको छ, जापान र जोर्डन जस्ता दुई देश हुन् जसको राष्ट्रिय गान मात्र 4 अरबको छ।
1: संयुक्त राष्ट्र संघमा अंग्रेजी, फ्रेन्च, स्पेनिस, चाइनिज, रूसी र अरबी भाषा प्रयोग गरिन्छ।
0: भूटानको राष्ट्रिय चिन्हलाई थन्डर ड्रागन भनिन्छ।
1: भारतको राष्ट्रिय जनावर बाघ, राष्ट्रिय पक्षी मयूर र राष्ट्रिय फूल कमल हो।
0: पुरूषले भन्दा महिलाले साना अक्षरहरू पढ्न सक्छन्। पुरूषमा भन्दा महिलामा सुन्ने क्षमता पनि धेरै हुन्छ।
1: हाच्छ्यु गर्दा हाम्रो मुटु मिली सेकेन्डको लागि रोकिन्छ।
0: विश्वमा सबैभन्दा बढी बोलिने 10 भाषा चिनिया, अंग्रेजी, हिन्दी, स्पेनिस, रसियन, अरबी, बंगाली, पोर्चुगिज, मलाय र फ्रेन्च हुन्।
1: र प्रिय श्रोता मित्र, चाइनिजमा पनि मेन्डारिन भाषा चाहिँ हो, जुन चाहिँ संसारमा धेरै बोलिन्छ। नेपालको सबैभन्दा ठूलो ताल रारा ताल हो।
0: चराको हड्डीको वजन पुवाको भन्दा कम हुन्छ।
1: कुखुराको शरीरमा 75% पानी हुन्छ।
0: विश्वभरि सुगाको 328 प्रजाति पाइएका छन्।
1: हमिङ बर्डको मुटु 1 मिनटमा 615 पटक ढुकढुक हुन्छ। र श्रोता मित्र, भने हामी तपाईँलाई एउटा गीत सुनाउनेछौ। गीत रहेको छ, जीजस इज माई सुपर हिरो।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मझेरीमा हुनुहुन्छ। तपाईँ हामीलाई गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। र भने हामी तपाईँलाई अंग्रेजी सामग्रीतर्फ लान चाहन्छौं। डियर लिसनर्स अफ गुड न्यूज एफएम एन्ड भ्युअर्स अन युट्युब, वुड लाइक टु प्रेजेन्ट यु नाउ बाइबल ट्रिविया फर टुडे।
1: द फर्स्ट क्वेशन इज, हु वाज किङ अहाब्स वाइफ?
0: किङ अहाब्स वाइफ वाज Jezebel, and we can read about this in 1 Kings chapter 21 verse 25.
1: Which king went into battle in Dishigis but was killed by a random shot of an arrow?
0: We can read about this in 1 Kings chapter 22 verse 34. The answer is Ahab.
1: Which king of Israel sent 3 groups of 50 men to the top of a hill to get Elijah the Tishbite to come down?
0: The correct answer is Ahaziah, and you can read about this in 2 Kings chapter 1 verse 8 through 15.
1: What prophet called down fire from heaven and burned up 2 captains and 2 sets of 50 men who King Ahaziah had sent to come and get him?
0: The answer is the prophet Elijah, and you can read about this in 2 Kings chapter 1 verse 9 through 15.
1: How did Elijah enter heaven?
0: Elijah entered heaven through a chariot of fire. That is, a chariot of fire took him away. We can read about this in 2 Kings chapter 2 verse 11.
1: What favor did Elisha ask of Elijah?
0: Elisha asked to Elijah a double portion of his spirit. We can read about this in 2 Kings chapter 2 verse 9.
1: What Baal prophet caused the youths who made fun of him, which ended up in 42 of them being mauled by bears?
0: Elisha was a bold prophet, and you can read about this in 2 Kings chapter 2 verse 23 and 24.
1: What did Elisha do for the widow who was about to have her sons taken as slaves by her creditors?
0: Provided her with oil to use and sell. You can read about this in 2 Kings chapter 4 verse 1 through 7. And number 9 for today, what did Elisha do for the Shunammite woman?
1: Elisha helped her have a son and later raised him from the dead. We can read this in 2 Kings chapter 4 verse 8 to 37.
0: Next question, what did Elisha do with the poisonous stew?
1: Elisha threw flour or meal into it. We can read this in 2 Kings chapter 4 verse 38 to 44.
0: Who was the army commander of the king of Aram that Elisha offended by telling him to wash 7 times in the Jordan River to cure his leprosy?
1: The answer is Naaman. We can read this in 2 Kings chapter 5 verse 11.
0: What did Elisha do when an axe head fell into the water to get it out?
1: Elisha made it float by throwing a stick into the water. We can read this in 2 Kings chapter 6 verse 6.
0: Dear listeners of Good News FM and viewers on YouTube, thank you for watching Bible Trivia for today. Please like, share and comment to this video. Now I'd like to go to the Nepali segment, general knowledge about the Bible. Priya Shrota Mitra, aba bhane hami tapailai majari karyakram ma angreji Bible samanya gyan pachi नेपालीमा बाइबल सामान्य ज्ञान दोस्रो राजाको पुस्तकबाट नै सुनाउनेछौ।
1: तिस्बी एलियाले के का लुगा लगाउँथे?
0: पुतलाका लुगा लगाउँथे। दोस्रो राजा 1:8 पदमा हामी पढ्छौ।
1: अहज्या राजाका कप्तान र उनका 50 जना दललाई केले भस्म पार्यो?
0: स्वर्गबाट झरेको आगोले भस्म पार्यो। यसलाई हामी दोस्रो राजा 1:10 पढ्छौ।
1: एलियाले यर्दन नदीको पानीलाई आफ्नो खास्टोले हिकाएपछि के भयो?
0: यर्दन नदीको पानी दुई भाग भयो। दोस्रो राजा 2:8।
1: एलिया र एलिसा कुन गरी कुरा गरिरहेको बेला के देखा परे र ती दुईलाई एकअर्काबाट अलग गर्यो?
0: अग्निमय रथ र घोडाहरू देखा परे। दोस्रो राजा 2:11।
1: एलिया आगोको भूमरीमा स्वर्गारोहण भएको कसले मात्र देखेका थिए?
0: एलिसाले मात्र देखेका थिए। र यसकोलाई हामी दोस्रो राजा 2:12 पढ्न सक्छौ।
1: एलिसाले सहरको पानीलाई केले शुद्ध पारे?
0: नुनले शुद्ध पारेको कुरा हामी दोस्रो राजा 2:21 पढ्न सक्छौ।
1: एलिसालाई जिस्क्याउने कतिजना ठिटाहरूलाई दुई मानुहरूले फहराए?
0: दुई भालुहरूले खाएका थिए या मारेका थिए, अनि यो चाहिँ 42 जना ठिटाहरूलाई जिस्काएको कारण। अनि दोस्रो राजा दुई अध्यायमा तपाईँले पढ्न सक्नुहुन्छ, र यो कुरा 42 जनाको ठिटाहरूको कुरा चाहिँ तपाईँले दोस्रो राजा 2 अध्यायको 24 पदमा उल्लेख गरेको ठ्याक्कै पाउन सक्नुहुन्छ। अनि अर्को कुरा हामीले अंग्रेजीमा पनि भनिसकेका छौँ, नामान को थिए, अनि यसको उत्तर रहेको छ आरामका राजाका सेनापति थिए, दोस्रो राजा 5:1। अनि एलिसाले नामानलाई एर्दन नदीमा कति पटक डुबुल्की मार्न सल्लाह दिए?
1: 7 पल्ट डुबुल्की मार्न सल्लाह दिए, दोस्रो राजा 5:10 हामी पाउँदछौँ।
0: एउटा गाडिएको लासले एलिसाको के छोएपछि त्यो जीवित भएर आफ्नो खुट्टामा उभियो,
1: उनले चाहिँ एलिसाका हड्डीहरू छोएपछि उठेका थिए, दोस्रो राजा 13:21 हामी पाउँदछौ।
0: राजा हिजकियाको पालामा कुन अगमवक्ताले अगमवाणी बोल्थे?
1: अगमवक्ता यसैले अगमवाणी बोल्थे, दोस्रो राजा 20:1।
0: बाइबलको पवित्र बाइबलको दोस्रो राजाको पुस्तकमा जम्मा कति अध्याय र पदहरू रहेका छन्?
1: पवित्र बाइबलको दोस्रो राजाको पुस्तकमा जम्मा 25 अध्याय र 718 पदहरू रहेका छन्।
0: प्रिय श्रोता मित्र, मजुरी कार्यक्रमको यस समयमा हामीले तपाईँलाई बाइबल सामान्य ज्ञान अंग्रेजी र नेपालीमा सुनाइसकेका छौँ, र हामी तपाईँलाई याद दिलाउन चाहन्छौँ कि परमप्रभु परमेश्वरको जीवित वचनले यो पनि भन्दछ रोमी 3:23, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौँ, किनकि पापको जाला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रो प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति प्रभु येशु ख्रिस्ट क्रुसमा मर्नुभयो र बौरी उठ्नुभयो, र तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशु ख्रिस्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशुलाई आफ्नो जीवन सुम्पन्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, अथवा यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै मेरो पछि यो प्रार्थना दोहोऱ्याउन पनि सक्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। हे परमेश्वर, म एक पापी हुँ, म मेरो पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाउनु भएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु, म निम्तो गर्छु मेरो जीवन र हृदयमा। हे येशु प्रभु, आउनुहोस्। आमेन।
0: प्रिय श्रोता मित्र, यदि तपाईँले ठिक अहिले मात्र प्रभु येशु ख्रिस्टको नाउँलाई सुन्नुभएको छ र ख्रिस्ट येशुलाई प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँचो रूपमा ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि प्रभु येशु ख्रिस्टसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। र मित्र, हामीले रेडियोमा सुन्दै आइरहेका छौँ हाम्रो यस गुड न्युज एफएमबाट पनि कि धुम्रपानले कसरी हानि गर्दछ भन्ने कुरा नेपाल सरकारको विज्ञापन बोर्डले बजाइराखेको हुन्छ विज्ञापनमा, र आउनुहोस् हामी हेरौँ धुम्रपानले कसरी हानि गर्छ भन्ने कुरा।
1: मानिसको फोक्सो भित्रको भागमा साना साना वायु थैलीहरू हुन्छन् जसलाई रगतका नलीहरूले ढाकेको हुन्छ। हामीले श्वास लिँदा ती थैलीमा स्वच्छ हावा भरिन्छ र फाल्दा दूषित हावा बाहिर जान्छ। यदि हामीले धुम्रपान गर्यौँ भने धुवा पनि वायु थैलीमा पुग्दछ र वायु थैलीलाई ध्वासो बनाउँदछ। ध्वासोले बिस्तारै वायु थैली बन्द गरिदिन्छ र वायु थैली बन्द भएपछि हावाको आदान प्रदानमा बाधा पुग्न थाल्दछ। यसरी धुम्रपानले हाम्रो शरीरलाई हानि गर्दछ।
0: प्रिय मित्र, हामी आशा गर्छौं कि आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई हाम्रो स्टुडियोको नम्बरमा नै फोन गरेर पनि खबर गर्न सक्नुहुन्छ, या हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत हाम्रो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौँ।
1: अनि श्रोता, तपाईँहरूले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुसी र आनन्द तपाईँको हृदयको मझेरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ, र तपाईँलाई पनि अवश्य उहाँले दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा अनुभव गरेका छौ, र अब तपाईँले पनि सो कुरालाई आफ्नो जीवनमा अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्। र श्रोता, अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com। हाम्रो फेसबुक पेज रहेको छ मझेरी प्रोग्राम, त्यसै गरी मझेरी आइडी पनि रहेको छ मझेरी सन्देश। अनि हामीसँग प्रत्यक्ष कुराकानी गर्न तथा मेसेज गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813076029813706002।
0: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई
1: म प्रकाश तामाङ,
0: म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो योजनामा समूहलाई संलग्न गराउनुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 80 यहाँहरूलाई स्वागत छ। यदि तपाईसँग एउटा प्रमुख लक्ष्य छ जुन तपाई प्राप्त गर्न चाहनुहुन्छ भने सम्भवत तपाई आफैले आफ्नो गन्तव्यमा पुग्न सक्षम हुनुहुने छैन। यसको लागि अरूको सहयोग चाहिन्छ। निश्चित रूपमा जब अरू तपाईसँग मिलेर काम गरिरहेका हुन्छन् तपाईले आफ्नो दर्शन धेरै छिटो प्राप्त गर्नुहुनेछ। संख्यामा ठूलो शक्ति हुन्छ। सम्पूर्ण भाग यसको भागहरूको योगफल भन्दा ठूलो हुन्छ। यसको उदाहरणको लागि एउटा औंलाले गिलास उठाउने प्रयास गर्नुहोस्। यो गर्न असम्भव छ, होइन? गिलास उठाउनका लागि तपाईँका हातका सबै औंलाहरू एकसाथ मिलेर काम गर्न आवश्यक छ। त्यसै गरी तपाईँको लक्ष्य पूरा गर्ने सबैभन्दा कुशल र प्रभावकारी तरिका भनेको अरूलाई एकसाथ मिलेर काम गर्न खोज्नु हो। त्यसै गरी तपाईँको लक्ष्य पूरा गर्ने सबैभन्दा कुशल र प्रभावकारी तरिका भनेको अरूलाई एकसाथ मिलेर काम गर्न खोज्नु हो। पहिलो कुरन्तीको पुस्तक 1:10। अब भाइ हो हाम्रा प्रभु यीशु ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु कि तिमीहरू सबै एक अर्कासँग सहमत हौ र तिमीहरूको माझमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारका हौ। परमेश्वरले यहाँ केही साँच्चै महान ज्ञान बाँड्दै हुनुहुन्छ। हामी प्रत्येकले आफ्नै काम गरेर यता उता भौतारिनुको सट्टा हामीले अरूलाई खोज्नुपर्छ जसको उद्देश्य हामीले गर्ने जस्तै हो र उनीहरूसँग मिलेर काम गर्नुपर्छ ताकि हामी सँगै हाम्रो लक्ष्यहरू पूरा गर्न सकौं। प्रिय श्रोता, हालसालै मलाई मेरो गाडीमा केही काम गर्नु परेको थियो। मैले मेरो गाडी मेरो साथीको घरमा ल्याए। ऊ एक जानकार मेक्यानिक हो, उसको छोराले पनि काम गर्यो त हामी तीनजनाले सँगै काम गर्यो। पहिले हामीले उसको गाडीमा काम गर्यो र त्यसपछि हामी सबै मेरो गाडीमा काम गर्न सर्यो। सँगै काम गरेर सबै कुरा सहज र सजिलोसँग भयो। जब हामी कुनै समस्यामा फस्यौ, हामी तीनजना मध्ये एकजनाले सधैँ समाधानको साथ कदम चाल्थे। यो प्रत्येक पटक फरक व्यक्ति हुन्थ्यो। सँगै जोडिएर हामीले हाम्रा प्रत्येक व्यक्तिगत लक्ष्यहरू सफलतापूर्वक पूरा गर्यौं। हाम्रा सबै गाडीहरू मरम्मत भए, सबैले आशीर्वाद पाए। नहेमियाको पुस्तक 4:6। यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौं किनकि मानिसहरूले तन मन दिएर काम गरे। अमेरिकामा अमिस भने नै एउटा क्रिश्चियन समूह छ। उनीहरूको आफ्नै समुदाय छ जहाँ परिवारहरू एकताबद्ध भएर बस्छन् र जब एउटा परिवारलाई ठूलो परियोजना चाहिन्छ जस्तै गोठ निर्माण, अमिस समुदायका सबै पुरूषहरूले आफ्ना औजारहरू ल्याउँछन्। तिनीहरू त्यो गोठ निर्माण गर्न सँगै काम गर्छन्। त्यसपछि अर्को पटक तिनीहरूको समुदायभित्र एउटा फरक परिवार हुनेछ जसलाई आवश्यकता हुनेछ र तिनीहरूले फेरि त्यो आवश्यकता पूरा गर्न सँगै काम गर्नेछ। यो बाँच्ने अत्यन्तै प्रभावकारी तरिका हो। प्रेरितको पुस्तक 2:46। तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे र घर घरमा रोटी भाँसे र तिनीहरू खुसी र शुद्ध हृदयले मिलिजुली खान्थे। त्यसो भए यो बहुमूल्य पाठलाई व्यवहारमा उतार्न आवश्यक पर्ने व्यवहारिक कदमहरू के के हुन्? पहिले तपाईँले सामान साझा मूल्य मान्यता भएका अरूलाई खोज्नुपर्छ। ती साझा मूल्य मान्यताहरूले उत्पादक कार्य सम्बन्धहरूको लागि जग प्रदान गर्दछ। सफलताको लागि अरूसँग साझा आधार स्थापना गर्नु आवश्यक छ। उदाहरणको लागि तपाईँको दृष्टिकोण अनाथहरूलाई सहयोग प्रदान गर्ने हुन सक्छ। अब तपाईँ अनाथहरूप्रति साँचो करुणा राख्ने अरूलाई खोज्नुहुन्छ। तपाईँको साझा मूल्य अनाथहरूलाई मद्दत गर्नु हो। अब तपाईँ तिनीहरूसँग हात मिलाउन सक्नुहुन्छ र अनाथहरूलाई मद्दत गर्नको लागि एक विशेष योजना स्थापना गर्न सक्नुहुन्छ, जस्तै नयाँ अनाथालय, सुविधा निर्माण गर्ने जहाँ तिनीहरू बस्न सक्छन्। एक पटक तपाईँको लक्ष्यमा सहमति भएपछि तपाईँ तिनीहरूसँग मिलेर राम्रोसँग सोच विचार गरिरहेको खेल योजना प्राप्त गर्नुहुन्छ। प्रत्येक समूह सदस्यको शक्ति सिक्नुहोस्, ताकि प्रत्येक व्यक्तिको शक्तिसँग मेल खाने विशिष्ट कार्यहरू तोक्न सकियोस्। त्यसपछि तपाईँ आफ्नो लक्ष्य पूरा गर्न समूहको रूपमा सँगै काम गर्न तयार हुनुहुन्छ। संस्थाहरूले आफ्नो दृष्टिकोण र उद्देश्य मिल्ने अन्य संस्थाहरूसँग मिलेर काम गर्न सक्छन्। सफलता प्राप्त गर्न समूहमा कार्य गर्नु आवश्यक छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस्त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले परमेश्वरको प्रेम, उहाँसँगको सम्बन्ध र उहाँले आफ्ना सन्तानहरूलाई कहिले त्याग्नुहुन्न भन्ने कुरालाई चाहिँ हामीले अध्ययन गर्दैथ्यौं र आजको अध्ययनमा चाहिँ हामी के नयाँ कुरा चाहिँ देख्नेछौ।
2: भाइ, तपाईँलाई धेरै धेरै धन्यवाद छ अघिल्लो अध्ययनलाई स्मरण गराउनु भएको लागि। आजको अध्ययनमा हामी दुई फरक तर गहिरो विषय देख्नेछौ। पहिलो, आँधी बेहरी, गर्जन, बाढ़ी र प्रकृतिमाथि प्रभुको सार्वभौमिक शक्ति। दोस्रो, मृत्युको छेउबाट बचाइएपछि दाउदले चढाउनु भएको धन्यवाद र स्तुतिगानलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौँ।
1: दाई, भजन संग्रह पढ्दा मलाई लाग्छ यसमा जीवनका हरेक अवस्थाहरू चाहिँ आज छ। डर, आशा, रोग, निको हुने, आँसु, आनन्द, प्रार्थना, धन्यवाद, सबै कुरा।
2: बिल्कुलै भाइ, भजन संग्रहको अध्ययन हाम्रो जीवनका लगभग हरेक पक्षसँग सम्बन्धित छ। जब हामी डराउँछौ, जब हामी प्रार्थना गर्छौ, जब हामी निको हुन्छौ, जब हामी कृतज्ञ हुन्छौ, यी सबै अवस्थाहरूको प्रतिध्वनि यहाँ सुनिन्छ।
1: अनि दाई, आजको भजनमा चाहिँ परमेश्वरको वाणी बारम्बार म देख्दछु, यसको विशेष अर्थ चाहिँ के हो?
2: भाइ, यसले देखाउँछ कि परमेश्वरको वचन शक्तिशाली छ। आँधी बेहरी, समुद्र, मरूभूमि, बिजुली सबै उहाँको अधिकारमा छन्। संसार अस्थिर देखिए पनि परमेश्वर सिंहासनमा विराजमान हुनुहुन्छ।
1: यसको मतलब दाई, आधी जीवनमा आए पनि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ भन्ने कुरा हो?
2: हो भाइ। र दोस्रो भजनले यो कुरा देखाउँछ, परमेश्वर केवल शक्तिशाली मात्र होइन, करुणामय पनि हुनुहुन्छ। उहाँ निको पार्नुहुन्छ, बचाउनुहुन्छ, उठाउनुहुन्छ र विलापलाई आनन्दमा बदल्न सक्नुहुन्छ।
1: दाई, यो कुरा मलाई धेरै सान्त्वनादायी लाग्यो। परमेश्वरले हामीलाई हाम्रो असल कामको कारणले होइन, उहाँले हामीलाई सृष्टि गर्नुभएको र धेरै प्रेम गर्नुभएको कारणले नै प्रेम गर्नुहुन्छ, होइन त?
2: अवश्य पनि भाइ, येशू ख्रिस्टले हामीलाई बचाउन आफ्नो जीवन दिनुभयो। उहाँको प्रेम हाम्रो योग्यता होइन, उहाँको अनुग्रहमा आधारित छ।
1: हजुर, हो। र आदरणीय श्रोताहरू, यदि तपाईँ कहिले आधी बेहरी जस्तो परिस्थितिमा रोग, डर, निराशा वा संघर्षबाट गइरहनु भएको छ भने आजको अध्ययन विशेष गरी तपाईँका लागि हुन सक्छ।
2: त्यसैले ध्यानपूर्वक सुनौ। आज परमेश्वरको वचनले हामीलाई सम्झाउँछ, उहाँ शक्तिशाली पनि हुनुहुन्छ, प्रेमिलो पनि हुनुहुन्छ र जीवनका हरेक परिस्थितिमा हामीसँग हुनुहुन्छ। यो कुरालाई मनमा राख्दै आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा परमेश्वरको वचन अध्ययन भजन संग्रहको पुस्तकबाट गरिरहेका छौं। त आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 29 र 30 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी सानो प्रार्थना गर्नेछौ। प्यार प्रभु, हामी तपाईलाई धन्यवाद दिन्छौ कि तपाईले हाम्रो जीवनमा यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको सुन्दर वचनबाट देख्न सकौं, जुन हाम्रो आत्मिक जीवनको भोजन हो। प्रभु, हामी चाहन्छौं कि आज हामी हरेकसँग आफ्नो वचनद्वारा बोल्नुहोस्, हाम्रा आत्मिक जीवनमा आशिषित दिनुहोस्। एकपल्ट तमाम कार्यक्रमलाई तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा, आमेन। मित्र, आज हामी सबभन्दा पहिले देख्नेछौ आँधी बेहरीमा परमप्रभुको आवाज। यो 29 अध्यायको भजन प्राकृतिक भजन हो। यो पहिलो प्राकृतिक भजन होइन, किनकि हामीले पहिले नै भजन 8 अध्यायमा यसको पढिसकेका छौ। 8 अध्याय 3 पदमा जहाँ भनिएको छ, जब म तपाईँका औंलाहरूका काम आकाश र तपाईँले नियुक्त गर्नुभएको जुन र ताराहरूलाई विचार गर्दछु। यो भजन चाहिँ असल खुला रातमा पढिने भजन हो। त्यसपछि हामी भजन संग्रह 19:1 पढ्छौ। आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र आकाश मण्डलले उहाँको हातको सिपको प्रकट गर्दछ। त्यसपछि उसले, यानी भजनकारले, सूर्यलाई कोठाबाट निस्कने दुल्लाको रूपमा तुलना गर्दछन्। त्यो चाहिँ दिनको समयको भजन हो। अहिले हामी त्यो भजनको देख्छौ जुनले आँधी तुफानको वर्णन गर्दछ। अनि भजन 29 आँधी तुफानको बखान गर्ने गीत हो, भजन हो। यो भजन आँधी तुफानको सम्पूर्ण ऐश्वर्य, महानता र स्वतन्त्रतासँग बेगले चल्दछ। पहिला दुई पदहरू भजनको गीतको पहिलो प्रस्तावना हुन्। भजन संग्रह 29:1-2 भनिएको छ, हे बलिष्ठका सन्तान हो, परमप्रभुकै गुणानुगुण बात गर, महिमा र सामर्थ्यले नै परमप्रभुको गुणानुवाद गर, उहाँका नौ अनुसारको महिमा परमप्रभुलाई देऊ, पवित्रताले सुसम्भित भएर परमप्रभुलाई दण्डवत गर। दाउदले हाम्रा विचारहरूलाई अति नै उच्चमा उठाउँछन्। अहिले उपसंहार चाहिँ अन्तिम दुई पदहरू हुन्, यानि भजन संग्रह 29:10-11। यहाँ यस प्रकार लेखिएको छ, जल प्रलयमा परमप्रभु विराजमान हुनुहुन्थ्यो, परमप्रभु सदा सर्वदा महाराजा भएर विराजमान हुनुहुन्छ, परमप्रभुले आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ, परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ। आधी आफ्नो प्रचण्डताले पूरा मुलुकमा प्रहार गर्दै आयो, तर यहोवा अझै नियन्त्रणमा हुनुहुन्थ्यो। अनि मेरो मित्र, जीवनका आँधीहरूमा अझै नियन्त्रणमा हुनुहुन्छ। यस भजनमा विवरणसहित हेर्नुभन्दा पहिले यसको विषयको बारेमा केही शब्द भन्न चाहन्छु, जुन पद 3-10 विकास गरिएको छ। 7 परमप्रभुको स्वर या आवाजको उल्लेख गरिएको छ, जुन हामी वचनलाई आगे बढाउँदाखेरि पढ्नेछौ। अहिले यो भजनको सेटिङलाई हेर्नुहोस्। दाउले यसको लेखे, ऊ पाखा पाखा बाहिर बाहिर रहने मानिस थिएनन्। उनी एक अफिसमा सीमित रहने वा सिंहासनमा सधैँ टाँसिरहने व्यक्ति थिएनन्। तर जब यो तुफान आयो, ऊ बाहिर थिएनन्। उनी यरुसलेममा थिए, जुन अति नै सुन्दर रूपमा बसालिएको थियो। दाउद सियोन पर्वतमा अवस्थित आफ्नो बबुलको काठले बनाएको राजमहलमा थिए, जुन अति नै उच्च स्थानमा स्थित थियो। उसले पूरा मुलुकको दृश्य देख्न सक्थे। उसले उत्तर पूर्वतिर हेरेर बादलहरू जम्मा हुन आरम्भ गरेको र आँधी तुफान शुरू हुन आँटेको दृश्यलाई देख्न सक्थे। अमित्र दौडले आफ्नो दरबारबाट चारैतिर देख्न सक्थे, किन यो अति नै उच्च स्थानमा स्थित थियो। त सबभन्दा पहिले देख्नेछौ यो भजनको प्रस्तावना। भजन संग्रह 29:1-2 भनिएको छ, हे बलिष्ठका सन्तान हो, परमप्रभुकै गुणानुगुण बात गर, महिमा र सामर्थ्यले नै परमप्रभुको गुणानुवाद गर, उहाँका नौ अनुसारको महिमा परमप्रभुलाई देऊ, पवित्रताले सुबोधित भएर

आकाशमा गर्जनको साथ बिजुलीको चमकहरू देखिन थाल्छ। यो वर्षायामको वर्षा होइन मित्र, यो साधारण आँधी होइन, यो एक प्रकारको प्रचण्ड तुफान हो। आँधी भूमध्य सागरको किनारमा प्रहार गर्दछ, सागरका छालहरू माथि उच्च उठ्छन् र गर्जन्छन्, र त्यहाँबाट त्यो आँधी तुफान सिधै भूमितिर सर्दछ र प्रहार गर्न आरम्भ गर्छ। तब यसको उत्तरबाट दक्षिणतिर भयंकर वेगले बढ़ेको देख्न सक्नुहुन्छ। यरुसलेम यसबाट उम्कने छैन, यो झनझन नजिक आउँदछ। परमप्रभुको स्वर शक्तिमान छ, तपाईँ त्यस गर्जनको सुन्न सक्नुहुन्छ। यसले हरेक कुराको हल्लाउँछ, कम्पाउँछ। परमप्रभुको स्वर महामहिमाले परिपूर्ण छ। आगे पद पाँचमा भन्छन्, परमप्रभुको स्वरले देवदारहरू पनि भाँच्छ। परमप्रभुले लबनोनका देवदारहरू टुक्रा टुक्रा पारेर भाँच्नुहुन्छ। जब गर्जन गर्जन्दछ र गडगडाउँछ, लबनोन हल्लिन्दछ, रूखहरू बिजुली चमकद्वारा प्रहार गरिन्दछ, भयंकर हर्मन पर्वत कुकुरको सामने खरायो काँपे जस्तै काँप्छ। जब आँधी बेरी यरुसलेमको नजिकतिर बढ्छ, यसको पहुँच महामहिमापूर्ण छ। यो गर्जन र बिजुली चमकको लयसँग गर्जन छ र गडगडाउँछ। जब यो आँधी बेरी आउँछ, तब त्यहाँ यो हुन शुरू गर्छ। छ र सात पदमा भनिएको छ, उहाँले तिनीहरूलाई बाछाहरूलाई झैं औ लबनोन र सिरिओनलाई चाहिँ जंगली बाछाहरूलाई झैं उफार्नुहुन्छ। परमप्रभुको स्वरले आगोको ज्वालालाई चिर्छ। बिजुली चमक अहिले यरुसलेमको नजिक छ। यो युद्धमा भयानक ठूला शक्तिशाली बन्दुकले जस्तै आवाज आउँछ र चिर्दै आगे बढ्छ। आँधी यसको सारा प्रचण्डतासँग फुट्दछ। दाउद यसमा भएर पहिले नै गइसकेका छन्। उसलाई थाहा छ, उसले धैर्यपूर्वक पर्खन्छन् र यहोवाको स्वरको सुन्छन्। यसको असरको हेर्नुहोस्, आठ पदमा भनिएको छ, परमप्रभुको स्वरले वनलाई थर्काउँछ, परमप्रभुले कादेशको वनलाई थर्काउनुहुन्छ। अहिले दाउदले आँधी बेरी हटेको देख्छन् र वर्षा थामिन्छ अनि प्रचण्ड हावा रोकिन्छ। आँधी हटेकोले गर्दा मानिसले आफ्ना घरहरूको ढोका खोल्न शुरू गर्छन्। आँधी यरुसलेमबाट हटिसकेको छ र यहुदाको उजाड स्थानतिर दक्षिण पश्चिमतिर बढ़िरहेको छ। कादेश त्यहाँ स्थित छ। तत्कालै आँधी सिनाईको उजाड स्थानमा सर्यो र हावा ताजा छ र दाउले किर्दोन खोल्चामा पानीका ठूला स्वरहरूको गर्जनको सुन्न सक्छन्। अनि नौ पदमा भनिएको छ, परमप्रभुको स्वरले मुडुली जरायहरूको गर्भ र जंगलहरू नाङ्गो तोल्याउँछ औ उहाँको मन्दिरमा हरेकले महिमा नै बोल्छ। अनि मित्र, त्यसपछि उपसंहारको देख्छौ। पद दशमा भनिएको छ, जल प्रलयमा परमप्रभु विराजमान हुनुहुन्थ्यो। परमप्रभु सदा सर्वदा महाराजा भएर विराजमान हुनुहुन्छ। परमेश्वर यो आँधीको सम्पूर्ण समयमा इन्चार्ज हुनुहुन्थ्यो, जस्तो कि उहाँ जल प्रलयमाथि इन्चार्ज हुनुहुन्थ्यो। एघार पदमा भनिएको छ, परमप्रभुले आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ, परमप्रभुले आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ। आँधीमा परमप्रभुको शक्तिमान छ र उहाँले नै आँधीको समयमा सामर्थ्य दिनुहुन्छ। परमेश्वरले हामीलाई जीवनको आँधीहरूमा भएर जान सामर्थ्य र योग्य बनाउन सक्नुहुन्छ र त्यस पश्चात अद्भुत शान्ति प्रदान गर्नुहुन्छ। आँधी यसका सारा प्रचण्ड क्रोधको वेगमा त्यस मुलुकमा आइपर्न सक्ला, तर परमप्रभु अझै नियन्त्रणमा हुनुहुन्छ। जीवनको हरेक आँधी तुफानमा उहाँ नियन्त्रणमा हुनुहुन्छ मित्र, र उहाँले आफ्ना मानिसलाई आफ्ना जनहरूलाई शान्तिको आशिष अन्त्यमा दिनुहुनेछ। हाम्रो अगाडिका भजनहरूको पुस्तकहरूको अध्ययन गर्दा तपाईहरूले ध्यान आकर्षण यस कुरामा बार बार खिचेको छु

0: कि इसरायलको लागि महाक्लेश आउनलाई बाँकी छ र परमेश्वरले आफ्ना मानिसहरूलाई त्यसमा भएर गएको देख्नुहुनेछ। यी मानिसहरूको निम्ति आर्मागेदोन युद्ध अगाडि छ। शत्रु उत्तरबाट आउनेछ र त्यस मुलुकको ओगट्नेछ, ढाक्नेछ, तर परमेश्वर नियन्त्रणमा हुनुहुन्छ र उहाँ अझै नियन्त्रणमा हुनुहुन्छ। ओ, यो इसरायलको निम्ति कस्तो सन्देश छ! यस भजनसँग हाम्रो निम्ति सन्देश छ, हामी नयाँ सृष्टिका हौ, हामी पुरानो सृष्टिका होइनौ, हामी अन्तिम आदमका हौ। दोस्रो कोरन्थी 5:17 भनिएको छ, यसरी कोही ख्रिष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ, पुराना कुराहरू बितिसके, हेर ती नयाँ भइसकेका छन्। त्यही कारण म विश्राम दिन मान्दिन, यो पुरानो सृष्टिको हो। तपाईँले प्रश्नको सुन्नुहुन्छ, कहिले विश्राम दिन बदलियो? मित्र, त्यो कहिले पनि बदलेको थिएन, बरु हामी बदलेका छौ र अहिले हामी जीवित ख्रिष्टमा जोडिएका छौ। हाम्रो निम्ति आराधना गर्ने दिन हप्ताको पहिलो दिन हो, जुन पुनरुत्थानको दिन हो। आदमलाई सारा सृष्टिहरूमाथि अधिकार दिइएको थियो, तर उसले यसको गुमाए। ख्रिष्टले यसको पुनः सुधार, पुनः स्थापन गर्नुभयो। पुरानो सृष्टिले हामीलाई नमूना, उदाहरण र सन्देशले आपूर्ति गर्दछ, जुन हाम्रो निम्ति आज यहाँ छ। नयाँ सृष्टिमा आँधीहरू छन्, आत्मिक आँधीहरू, जुन आँधीले हामीलाई नष्ट गर्न धमास दिन्छ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईँ आँधीमा भएर जानुभएको छ, या आज पनि तपाईँ यसमा हुनुहुन्छ। अन्तिम आदम ख्रिष्ट आँधीहरूको मास्टर स्वामी हुनुहुन्छ। उहाँ आफ्नैहरूसँग आँधीहरूमा भएर जानुभयो। एकपल्ट जब उहाँ र उहाँका चेलाहरू नौकामा थिए, गलिलको समुद्रमा आँधी आयो, जुनको रिकर्ड हामी मर्कुस 4:7-40 देख्छौ। त्यस घटनामा प्रभुले आँधीलाई शान्त पार्नुभयो, तर उहाँ यो सधैँ गर्नुहुन्न। कहिलेकाही उहाँले खाली हाम्रो कानमा सानो काने खुसी गर्नुहुन्छ। हामी जसरी भए पनि बन्दरगाहमा पुग्नेछौ, बन्दरगाहमा किनारमा पुर्याउनेछु। बन्दरगाह किनार नजिक छ र हामी पुग्नेछौ, त्यो चाहिँ महत्वपूर्ण हो। त्यसपछि 30 पनि बढौं, यहाँ हामी देख्छौ चंगाईको लागि हालेलुया। यो दाउदको घरको समर्पणमा भजन र गीत हो, यो स्तुति र प्रशंसाको गीत हो। जीवनको आँधी पूरा भइसकेपछि त्यहाँ गीत छ। कुनै बाइबल विद्वानहरूले भन्छन् कि दाउदले यो भजन त्यस बेला लेखे जब उसले सन्दुकलाई यरूसलेममा राखे र उसले बनाएको पवित्र वासस्थानमा त्यसको स्थापित गरे। अरू बाइबल विद्वानहरूले सोचे कि यो अरुणाको खलाको समर्पणको लागि लेखिएको थियो, अनि अरुणाको खलाको क्षेत्र चाहिँ त्यो क्षेत्र थियो जहाँ भविष्यको मन्दिर बनिने थियो। अनि अझै अरू कोही कोही बाइबल विद्वानहरू विश्वास गर्छन् कि यससँग अगमबाडिक पक्ष छ, र जब परमेश्वरले उसलाई राज घराना बनाउने प्रतिज्ञा गर्नुभएको बेला स्तुति प्रशंसा र धन्यवादको दाउदको अभिव्यक्त थिए। यो कुराको नोट गर्न चाखलाग्दो छ कि आधुनिक यहुदी धर्मकाण्डमा यसलाई चानुकाको पर्वमा प्रयोग गरिएको छ, अर्थात समर्पणको पर्व, जुन पछाडिका मकाबीहरूको समयतिरको मितितिर लैजान्छ। आउनुहोस् भजन संग्रह 30:1-2 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, हे परमप्रभु, म तपाईँको शरण गर्छु किनभने तपाईँले मलाई माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई माथि आनन्दित तुल्याउनु भएको छैन। हे मेरा परमप्रभु परमेश्वर, मैले तपाईँलाई पुकारे, तपाईँले मलाई निको पार्नु भयो। यो मेरो विश्वास हो र धेरैको पनि विश्वास हो कि दाउद एकपल्ट हिजकिया जस्तै सिकिस्त बिमारी परेका थिए र परमेश्वरले उसलाई खड़ा गर्नुभयो, निको पार्नुभयो। हामीलाई थाहा छैन कि उसको बिमार के थियो किनकि त्यसको कुनै बाइबलमा रेकर्ड छैन, तर यी पदहरूले हामीलाई भन्दछन् कि परमेश्वरले उसलाई चंगाई गर्नुभयो। मलाई यो भजनको मन पर्छ किनभने परमेश्वरले मेरो निम्ति उही गर्नुभयो, चंगाई गर्नुभयो जब म भयानक बिरामी थिएँ। उहाँले मलाई जिउन अनुमति दिनुभयो। भनिएको छ, हे मेरा परमप्रभु परमेश्वर, मैले तपाईंलाई पुकारे, तपाईंले मलाई निको पार्नुभयो। अनि तीन पदमा भन्छन्, हे परमप्रभु, तपाईंले मेरो आत्मालाई पतालबाट माथि ल्याउनु भएको छ, म खाडलमा नपरौं भनेर तपाईंले मलाई जीवित राख्नु भएको छ। मलाई तपाईंको बारेमा थाहा छैन, तर म गाउन सके, कम से कम यो भजन भन्न सके, यससँग मेरो निम्ति महान अर्थ छ मित्र। चार पदमा भन्छन्, हे परमप्रभुको भक्त हो, उहाँको भजन गाओ र उहाँको पवित्रताको सम्झनामा धन्यवाद चढाऊ। हामीले परमप्रभुको पवित्रताको सम्झनामा धन्यवाद दिनुपर्छ। परमेश्वरले मलाई यसकारण चंगाई गर्नु भएन किनभने म अति नै असल व्यक्ति थिएँ, म बाइबल शिक्षक भएको कारण उहाँले मलाई चंगाई गर्नु भएन। उहाँले यस कारणले यो गर्नुभयो किनभने उहाँ पवित्र परमेश्वर हुनुहुन्छ र उहाँले आफ्नो पवित्रताको कायम राख्नुहुन्छ। उहाँले मेरो पापहरूको थाहा पाउनुहुन्छ र उहाँले मलाई अनुग्रहद्वारा बचाउनुभयो। उहाँले आफ्नो स्तरको अलिकता पनि निम्न कमसल गर्नुभएको छैन। फेरि म भन्छु, चंगाईको निम्ति हालेलुया, म उहाँलाई स्तुति प्रशंसा गर्छु जो मेरो महान डाक्टर हुनुहुन्छ। म सिधै यही महान डाक्टर कहाँ गएँ र उहाँले मलाई चंगाई गर्नुभयो। मित्र, यदि तपाईँ बिरामी हुनुहुन्छ भने आफ्नो मामलालाई महान डाक्टर कहाँ सिधै लैजानुहोस्, त्यसपछि तपाईँले उत्तम डाक्टरलाई बोलाउनुहोस् वा उनी कहाँ जानुहोस्, किनभने तपाईँको महान डाक्टर प्रभु येशूले उसलाई सम्पूर्ण कला बुद्धि ज्ञान दिनुभएको छ। उसले यो तथ्यको थाहा गरोस् या थाहा नगरेको होस्, परमेश्वर पवित्र हुनुहुन्छ। हामी सधैँ धन्यवादी हुनुपर्छ कि हामीसँग पवित्र परमेश्वर हुनुहुन्छ जो हामीसँग अनुग्रहमा व्यवहार गर्नुहुन्छ, कृपामा व्यवहार गर्नुहुन्छ, न कि हाम्रो पाप अधर्म अनुसार। पाँच पदमा भन्छन्, किनकि उहाँको रिस क्षणभरको मात्र हुन्छ, उहाँकै निगाहमा जीवन रहन्छ, रुवावासी रातभर मात्र रहन्छ तर बिहान आनन्द आइहाल्छ। उहाँको रिस क्षणभरको मात्र हुन्छ, क्षणभरको, आदि समाप्त हुनेछ, पूरा हुनेछ। यद्यपि परमेश्वरले हामीलाई इन्साफ गर्नुभए तापनि उहाँको क्रोध खालि केही क्षणको निम्ति मात्र रहन्छ। यद्यपि परमेश्वरले हामीलाई तार्न अनुशासन गर्नुभए पनि उहाँको रिस खालि केही क्षणको निम्ति मात्र रहन्छ। आखिरीमा हामी उहाँकै सन्तान हौ। मेरो पिताले अनुशासनमा दुई या तीन पल्ट मलाई लानुभयो र म यससँग परिचित छु। अनि पछिबाट येशूलाई मैले आफ्नो उद्धारकर्ताको रूपमा थाहा पाउन सकेँ र उहाँले पनि मलाई त्यस बेलादेखि कहिले कहीँ तारणामा अनुशासनमा लगिरहनु भएको छ। अनुशासनमा पर्नु मजाको आनन्दको कुरो हुँदैन, तर उहाँको रिस मित्र सधैँको निम्ति हुँदैन, त्यो क्षणिक मात्र हुन्छ। जब जब उहाँको रिस तारणा तपाईँ र मेरो जीवनमा हुन्छ, त्यहाँ उहाँको निम्ति निश्चित योजना हुन्छ अनि हाम्रो भलाइको निम्ति त्यहाँ कार्य भएको हुन्छ। आगे पद आठ र नौ पदमा भनिएको छ, हे परमप्रभु, मैले तपाईंलाई पुकारे र परमप्रभुमा नै अन्तर्विन्ती गरे, अनि म खाडलमा परे भने मेरो रगतमा के लाभ हुन्छ? के माटोले तपाईँको प्रशंसा गर्छ? के त्यसले तपाईँको सत्यताको वर्णन गर्छ? मैले पनि दाउले जस्तै उही कुरा प्रभुलाई भने, मैले भने, प्रभु, म यो जीवनमा केही समयसम्म बाँच्न चाहन्छु र तपाईँको वचनको सिकाउन चाहन्छु। ती गुमेका मानिसहरूलाई म उद्धारको बाटोको बताउन चाहन्छु। म तपाईसँग स्वर्गमा धेरै लामो समयसम्म त के अनन्त अनन्त कालसम्म रहन गइरहेको छु जब म स्वर्गमा आउँछु, तर प्रभु म यस पृथ्वीमा के लामो समयसम्म रहन चाहन्छु। दाउले पनि यसरी नै प्रार्थना गरे। मित्र, तपाईले भजनलाई तपाईसँग फिट भएको पाउनुहुनेछ। म विश्वास गर्दछु कि हरेक व्यक्तिले कुनै भजनलाई बिल्कुल आफ्नो साइजमा आकारमा भएको पत्ता लगाउन सक्छ। यो मेरो साइज हो। अनि बाह्र पदमा भनिएको छ, बाह्र पदमा, यस हेतुले कि मेरो गौरवले तपाईँको भजन गाओस् र चुप नलागोस्, हे मेरा परमप्रभु परमेश्वर, म सदा सर्वदा तपाईँमा धन्यवाद चढाउँदै रहनेछु। मित्र, यस पदलाई बढाउन प्रगति गर्न मसँग अरू भन्ने कुनै कुरा छैन। जुन दाउले यहाँ भने, म खालि त्यही भन्न चाहन्छु। म आशा गर्दछु कि यही नै तपाईँ पनि भन्न चाहनुहुन्छ। दाउदको जीवन बदलेको थियो। ऊ बिरामीबाट स्वास्थ्यमा आए, विलापबाट खुशीमा आनन्दमा आए र ममताबाट स्तुति प्रशंसामा आए। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दियो।
1: दाई, आजको अध्ययनले हामीलाई दुईवटा कुराहरू चाहिँ विशेष गरिकन सम्झाएको छ। पहिलो, परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ, र दोस्रो भनेको उहाँ अत्यन्तै प्रेमिलो हुनुहुन्छ।
2: आधी बेहरीमा गर्जने प्रभु नै आँसु पुछ्ने प्रभु हुनुहुन्छ। समुद्र, मरूभूमि र बिजुलीमाथि अधिकार राख्ने प्रभु नै हाम्रो घाउ निको पार्ने, हाम्रो प्रार्थना सुन्ने र हाम्रो विलापलाई आनन्दमा बदल्ने प्रभु हुनुहुन्छ भन्ने सन्देश पनि हामीले पाएका छौं।
1: मलाई आँसु रातभरि बग्न सक्छ तर बिहान आनन्द आउँछ भन्ने वचनले धेरै छोयो दाई। दुःख अन्तिम शब्द होइन भन्ने आजको अध्ययनले हामीलाई देखाएको छ।
2: बिल्कुल भाइ, जीवनमा अँध्यारो रातहरू आउँछन् तर परमेश्वरको अनुग्रह बिहानको उज्यालो जस्तै फेरि उदाउँछ। उहाँले हामीलाई केवल बचाउनु भएन, उठाउनुभयो, सम्हाल्नुभयो र आफ्नो प्रेममा राख्नुभयो।
1: अनि हामीले यो पनि सिक्यौं कि परमेश्वर हामीलाई हाम्रो असल कामको कारणले होइन, उहाँले हामीलाई सृष्टि गर्नुभएको र धेरै प्रेम गर्नुभएको कारणले प्रेम गर्नुहुन्छ। येशु ख्रिस्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो।
2: हो नि त भाइ, त्यसैले आज हामी सबैले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ। आधीमा म कसमा भरोसा गर्छु, आफ्नै बलमा कि परमेश्वरमा? दाउदले देखाउनुभयो कि साँचो सुरक्षा परम प्रभुमा मात्र सम्भव छ।
1: हजुर, हो। र आदरणीय श्रोताहरू, यदि तपाईँ अहिले रोग, डर, शोक, आर्थिक संकट, सम्बन्धको समस्या वा कुनै कठिन परिस्थितिमा हुनुहुन्छ भने परमप्रभुलाई सम्झनुहोस्, किनकि उहाँले सधैँभरि तपाईँको बाटो हेरिरहनु भएको छ।
2: हजुर, र उहाँ सुन्न सक्नुहुन्छ, उहाँ निको पार्न सक्नुहुन्छ, उहाँ उठाउन सक्नुहुन्छ, उहाँ विलापलाई आनन्दमा बदल्न सक्नुहुन्छ, र सबैभन्दा महत्वपूर्ण कुरा, उहाँ हामीलाई प्रेम गर्नुहुन्छ।
1: साँच्चै नै। र आदरणीय श्रोताहरू, यी सम्पूर्ण अध्ययनहरूलाई हामी यतिकैमा राख्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ। र हजुरहरू सबैजना हाम्रो यो अध्ययनको यात्रामा निरन्तर जोडिनु भएको होस्, र तपाईँहरूलाई केही प्रश्नहरू छ भने अथवा प्रार्थना विषयहरू छ भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्। फेरि पनि अर्को अध्ययनमा भेट्ने आशासहित, आधीमा शान्ति दिने, आँसुमा सान्त्वना दिने र हाम्रो जीवनमा आनन्द ल्याउनुहुने परमप्रभुको शान्ति हामी हरेकको जीवनमा रहिरहोस्। आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिलाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा ख्रिस्टीय भजन।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू जय मसीह। मित्रहरू, घमण्ड र झुटो आराधनाको शीर्षक अन्तर्गत आज हामीले पवित्र वचनबाट कसरी हामी सबैको सेवक अर्थात दास बन्न सक्छौं र कसरी हामीले येशु ख्रीष्टको जस्तै नम्रताको गुणलाई विकास गर्न सक्छौं भनेर अध्ययन गर्नेछौं। आउनुहोस् आजको पाठ अध्ययन गर्नु अगावै एउटा प्रार्थना गरौं। हे पिता, जो स्वर्गमा विराजमान हुनुहुन्छ, हामी तपाईँलाई दण्डवत गर्छौं, तपाईँलाई धन्यवाद चढाउँछौं र यी वचनको लागि प्रार्थना गर्छौं। प्रभु, तपाईँले तपाईँको सल्लाहकार पवित्र आत्मा हाम्रो बीचमा पठाउनुहोस् ताकि यी विषयहरू जुन गहिरा रहस्यका विषयहरू, यी विषयलाई बुझ्नको लागि हामीलाई सहायता गर्नुहुनेछ। बाँकी समय तपाईँको हातमा राख्दै प्रभु हामीलाई सहायता गर्नुहोस्। यो बिन्ती येशूको नाममा, आमेन। शुरूआत गरौं मत्ती 20 25 28 पद पढेर। तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरूलाई थाहा नै छ कि अन्य मानिसका शासकहरूले तिमीहरूमाथि निरंकुश शासन गर्छ र ठूला ठालुहरूले तिनीहरूमाथि अधिकार जमाउँछ। तिमीहरूका बीचमा यस्तो हुनु हुँदैन, तर जो तिमीहरूमा ठूलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको सेवक हुनुपर्छ। जो मित्र जो तिमीहरू मध्ये पहिलो हुने इच्छा गर्दछ त्यो तिमीहरूको कमारो हुनुपर्छ। जसरी मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको छुटकराको मोल स्वरूप आफ्नो प्राण दिन आउनुभयो। मित्रहरू, येशू ख्रीष्टले एकमात्र साँचो अगुवाको जीवित उदाहरण हुनुहुन्छ। उहाँ सेवा टहल गर्नका लागि यस संसारमा आउनुभएको थियो। येशूको सम्पर्कमा जति पनि मानिसहरू आए, उहाँले तिनीहरू सबैको निस्वार्थ सेवा गर्नुभयो। हामीले पनि येशूका चेला भएकाले उहाँको मार्गमा चढ्नु पर्दछ। नम्र भएर साँचो हृदयले निस्वार्थ रूपमा हामीले पनि सेवा कार्य गर्नुपर्छ। कयौं वर्ष म एउटा मण्डलीको पास्टर अगुवा र सेवकहरूलाई यो सिद्धान्त सिकाउँदै थिएँ। मैले तिनीहरूलाई सिकाए कि पास्टर र अगुवाहरू पनि विश्वासीहरू र अरू मानिसहरूको सेवा गर्नुपर्छ। प्रशिक्षण सत्र समाप्त भइसकेपछि मलाई बताइयो कि केही पास्टरहरू मसँग केही मुख्य विषयमा बातचित गर्न चाहन्थे। मैले मनमा नै सोचे कि आजको शिक्षाले सायद तिनीहरूको हृदयमा काम गरिरहेको छ। कुराकानी पश्चात मलाई थाहा भयो कि सबै कुरा मैले सोचेको भन्दा बेग्लै भयो। उनीहरूले मलाई हप्काएर भने कि हामीले यस्तो शिक्षा दिनुपर्छ कि विश्वासीहरू र अरूहरूले पास्टर र अगुहरूको सेवा गर्नुपर्छ। सेवाको विषयमा जुन शिक्षा मैले त्यहाँ सिकाएको थिएँ त्यसले गर्दा तिनीहरूलाई ठोक्करको कारण र बाधा भइरहेको थियो। उनीहरू हाम्रो सेवकाईसँग मिलेर सेवा गर्न इच्छुक थिएन, किनकि उनीहरूको शिक्षा येशूले गर्नुभएको सेवाको उदाहरण जस्तै साँचो नम्रताको शिक्षा थिएन। हाल नेपालको मण्डलीहरूमा धेरै सेवकहरूको स्वभाव र अवस्था यस्तै भएकोले धेरै जसो उद्धार नपाएकाहरू मण्डलीको सेवा संगतिबाट टाढिएर गएका छन्। यी मण्डलीहरूमा यस्ता पास्टरहरू हाम्रो सेवकाईलाई विफल भएको देख्न चाहन्छन्। यी देखावटी रूपमा मात्र धार्मिक ठहरिने पास्टर र सेवकहरू नै मण्डलीमा जागृति र प्रभुको राज्यका बाधक बनेका छन्। अर्को एकपटक म पश्चिम नेपालको अर्को मण्डलीमा प्रशिक्षण सत्रमा शिक्षा दिइरहेको थिएँ। त्यहाँका कर्मचारी र विद्यार्थीहरूबाट म ज्यादै प्रभावित भए। एक दिन त्यहाँका सञ्चालक आफ्ना कर्मचारीहरूसँग कक्षामा उपस्थित हुनुभयो। तिनीहरू केही बाल्टी पानी साबुन र तौलियाहरू लिएर त्यहाँ आउनुभएको थियो। उनीहरूले वचनबाट उत्साहित गरे कि नेपालमा पास्टर सेवक र अगुवाहरूले उद्धार नपाएका व्यक्तिहरूको सेवा गर्नुपर्छ। श्रोताहरू, निष्ठा चाडको अघि यस संसारबाट विदा ली भएर पिता कहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनु भयो। अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्य समय प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहुदा इस्कोरियतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। श्रोताहरू, पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ र उहाँ परमेश्वरको तर्फबाट आउनु भएको र परमेश्वर कहाँ नै जाँदै हुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुने थियो। अनि उहाँ भोजनबाट उठ्नु भए र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेर्नु भयो। तब उहाँले बाटामा पानी खनाउनु भयो र चेलाहरूका गोडा थुन लाग्नु भयो र आफूले बेरेको तौलियाले तिनीहरूका गोडा पुस्न लाग्नु भयो। जब उहाँ सिमोन पत्रुस कहाँ आउनुभयो, तिनले उहाँलाई भने, प्रभु के तपाईँले मेरा घोडा धुने? येशूले तिनलाई जवाब दिनुभयो, म के गर्दैछु तिमी अहिले जान्दैनौ तर पछि बुझ्नेछु। पत्रुसले उहाँलाई भने, तपाईँ मेरा गोडा कहिले धुनुहुने छैन। येशूले तिनलाई जवाब दिनुभयो, मैले धोइन भने त मसित तिम्रो केही हिस्सा हुने छैन। सिमोन पत्रुसले उहाँलाई भने, हे प्रभु, मेरो गोडा मात्र होइन तर मेरो हात र शिर समेत धोइदिनुहोस्। येशूले तिनलाई भन्नुभयो, नुहाइसकेको मानिसलाई गोडा बाहेक अरू केही धुनु पर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिनीहरू शुद्ध छ तर सबै त होइन, किनभने उहाँलाई विश्वासघात गर्नेलाई उहाँले चिन्नु भएको थियो। यसै कारण उहाँले भन्नुभएको थियो, तिमीहरू सबै शुद्ध छैन। तिनीहरूका गोडा धोइसक्नु भएपछि आफ्नो बाहिरी वस्त्र लगाएर उहाँ फेरि बस्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू जान्दछौ मैले तिमीहरूका निम्ति के गरे? तिमीहरू मलाई गुरु र प्रभु भन्दछौ, त्यो तिमीहरू ठिकै भन्दछौ, किनभने म उही हुँ। यदि तिमीहरूका प्रभु र गुरु भइकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एकअर्काका घोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु र जसो मैले तिमीहरूका निम्ति गरे तिमीहरूले पनि त्यसै गर। साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिक भन्दा ठूलो हुँदैन अनि खबर लाने खबर पठाउने भन्दा ठूलो हुँदैन। यदि तिमीहरूले यी कुरा जान्यौ र ती गर्यो भने तिमीहरू धन्यका हुन्छौ। योना 13:1-17 पढ्दै आउनु हेरौ, ख्रिस्टको जस्तै नम्रता भनेको के हो? सुरु गरौं योना 3:30 पदलाई पढे। उहाँ बढ्नु तर म चाहिँ खट्नु आवश्यक छ। श्रोताहरू, नम्रताको कारण हामीले आफू आफ्नो मण्डली सेवकाई र मिसनलाई होइन तर येशु ख्रिस्टलाई माथि उचाल्नेछ। अरूलाई र विश्वासीहरूलाई आफ्ना चेला नबनाएर येशूको चेला बनाउनेछ। हामी आफू घटेर आफ्नो अहम्पना, स्वार्थ, लालच र संसारिकता हटाएर येशूलाई बढाउनेछ। अरूलाई अधीनमा पार्ने होइन तर अरूलाई सेवा गर्नेछ। फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूको महासभाका एक सदस्य थिए। यिनी राति येशू कहाँ आए र उहाँलाई भने, गुरुज्यू, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले पनि गर्न सक्दैन। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। निकोदेमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ? के त्यो आफ्नै आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? येशूले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा। मैले तिमीलाई नयाँ गरी जन्माउनु पर्छ भन्दा अचम्म नमान। बतास जता जहान्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैन। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुनेछ। निकोदेमसले उहाँलाई सोधे, यो कसरी हुन सक्दछ? येशूले तिनलाई जवाब दिनु, तिमी इजरायलका गुरु हौ र पनि यी कुरा बुझ्दैनौ? साँच्चै म तिमीलाई भन्दछु, हामी जे जान्दछौ त्यो भन्दछौ र हामीले जे देखेका छौ त्यसको गवाही दिन्छौ। तर तिनीहरू हाम्रो गवाही स्वीकार गर्दैन। मित्रहरू, मैले तिमीहरूलाई पृथ्वीका कुरा भने र पनि तिमीहरू विश्वास गर्दैन। तिमीहरूलाई स्वर्गका कुरा बताए भने कसरी विश्वास गर्न सक्छ? स्वर्गबाट ओर्ली आउने मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लेको छैन। जसरी मूसाले उजाड स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनु पर्छ र ज जसले उहाँमाथि विश्वास गर्छन् त्यसले अनन्त जीवन पाउँछ। योना 3:1-15। मित्रहरू, नम्र भएर नै हामी ख्रिस्टको शरीरमा एकत्वमा रहेर एक अर्कालाई सहयोग गर्दै सेवा कार्य गरिन्छ र मण्डलीमा सिक्न तयार भइन्छ। यसले हामीलाई अलग नबनाएर पारदर्शी बनाउँछ। यसरी हामी अरूलाई पनि तयारी गरी अवसर प्रदान गर्नेछौं। उनीहरूलाई श्रेष्ठ र उच्च ठानेर सहकार्य गरे भने उनीहरू पनि प्रभावकारी रूपमा सेवा गर्न सक्छ। उनीहरू पनि हामीभन्दा अधिक प्रभावकारी सेवा गरेको देखेर हामी आनन्दित हुनेछौं। एफेसी 4:11-12 लेखेको छ, अनि उहाँका वरदानहरू चाहिँ यिनै हुन् कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनन् कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। श्रोताहरू, नम्रताको कारण हामी अरूसँग प्रतिस्पर्धा गर्ने होइन, तर उनीहरूको आवश्यकता पहिचान गरी खाँचो पूर्ति गर्नतिर लाग्छौं। यसरी हामी जगतको अन्तिम दिनसम्मको लागि एक कुशल योद्धा बन्न सक्छौं र यीशुको राज्यमा प्रभाव पार्दै दियाब्लोसमाथि विजय हुनेछ। परमेश्वरको महिमा र अनुग्रहलाई आफ्नो जीवनमा प्रकट गर्न सक्छौं ताकि मानिसहरू हाम्रो जीवनमा यीशुको गुण र विशेषता देख्न सक्छ। यसरी स्वर्गीय सिंहासनमा हामी पनि यीशुसँगै सधैँभरि राज्य गर्नेछौं। अन्तत मित्रहरू, मत्ती 25:31 पदमा लेखिएको छ, जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ तब ऊ आफ्नो महिमामय सिंहासनमा बस्नेछ र उसको सामुन्ने सबै जातिहरू भेला हुनेछ र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्टाउँछ त्यसरी उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ। यसले उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नेछ। आमेन। त्यसै गरी गलाती 6:1 लेखिएको छ।

0: मित्रहरू याद राखौं, हामीले केवल ख्रिस्टसँगको आफ्नो व्यक्तिगत सम्बन्ध, धार्मिकता र चरित्रताको विषयलाई लिएर मात्र गर्व अथवा घमण्ड गर्नुपर्छ। स्वर्ग राज्यमा प्रवेश गर्नको लागि नम्रताको विकल्प अरू छँदै छैन। तसर्थ नम्र जीवन जिएर येशु ख्रिस्टको साँचो सेवक बनौं। यिनै वचन तपाईँहरूको माझ राख्दै आजको कार्यक्रमबाट मलाई ओझेल हुने अनुमति दिनुहोस्। हस्त जय मसीह।
1: अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा

श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौ आजको हाम्रो कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 2:2। हिब्रूको पहिलो अध्ययनमा हामीले यीशु ख्रीष्टको सर्वोच्चतालाई प्रमाणित गर्ने बाइबलीय आधारहरूको अध्ययन गर्यौं, तर दोस्रो अध्यायको पहिलो 4 पदमा लेखकले केही क्षणका लागि त्यस विषयलाई रोकेर ख्रीष्टको सर्वोच्चता आज विश्वासीहरूको जीवनमा कसरी लागू हुन्छ भन्ने कुरा सिकाउन सुरु गरेका छन्। हामीलाई आफ्नै हितका लागि सुनेका कुराहरूमा गम्भीर ध्यान दिन आग्रह गरिएको छ। यदि हामीले त्यसलाई व्यवस्था गर्यौं भने यसको परिणाम अत्यन्त गम्भीर हुन्छ। दोस्रो अध्यायको रूपरेखामा फर्केर हेर्दा दोस्रो पदले दण्ड निश्चित छ भनेर बताउँछ। आउनुहोस् हामी फेरि हाम्रो 1 नम्बर मुख्य बुदालाई हामी हेर्नेछौ, जुन चाहिँ रहेको छ यीशुलाई व्यवस्था गर्नुका परिणामहरू, पद 1-4, र यस बुदाका केही उपबुदाहरू रहेका छन्। कमा बकिँदै जानु खतरनाक हुन्छ, पद 1। ख नम्बर उपबुदामा दण्ड निश्चित छ, पद 2। र ग नम्बर उपबुदामा यीशुमा पाइने मुक्ति निश्चित छ, पद 3-4। र यस ग नम्बर बुदाका केही बुदाहरू रहेका छन्। 1 प्रभुद्वारा घोषणा गरिएको, 2 सुन्नेहरूद्वारा पुष्टि गरिएको, र 3 चिन्ह अचम्मका काम र आश्चर्य कर्मद्वारा प्रमाणित गरिएको। गएको हप्ता हामीले क नम्बर उपबुदा बकिँदै जानु खतरनाक हुन्छ, पद 1, यस विषयमा छलफल गरेका थियौं, र आज हामी ख नम्बर उपबुदालाई अध्ययन गर्नेछौ, जुन चाहिँ रहेको छ दण्ड निश्चित छ। हिब्रू अध्याय 2:2 पदले परमेश्वरले स्वर्गदूतहरूद्वारा दिनुभएका सन्देशहरू सत्य र भरपर्दो थिए भन्ने कुरा बताउँछ। प्रत्येक अपराध र आज्ञा उल्लङ्घनले उचित दण्ड पायो। हिब्रू 2:2 यसरी लेखिएको छ, यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने र हरेक अपराध र अनज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने। जब हामी पुरानो नियमलाई हेर्छौ तब परमप्रभुको तर्फबाट धेरै सन्देशहरू स्वर्गदूतहरूद्वारा ल्याइएका देख्छौ। तीमध्ये धेरै जसो सन्देशहरू अगमवक्ताहरूलाई दिइएका थिए, तर केही अवसरमा अगमवक्ता नभएका मानिसहरूले पनि त्यस्ता सन्देशहरू प्राप्त गरेका थिए। ती प्रत्येक सन्देश बाध्यकारी थिए र पूर्ण रूपमा विश्वासयोग्य थिए। अब दोस्रो पटक प्रत्येक वाक्यांशलाई छुट्टा छुट्टै हेरौं र धर्मशास्त्रबाट त्यसको प्रमाण बुझौं। पहिलो वाक्यांश हो, स्वर्गदूतहरूद्वारा बोलिएको वचन अटल ठहरियो। पुरानो नियममा स्वर्गदूतहरूले परमेश्वरका सन्देशहरू ल्याएको उल्लेख गर्ने धेरै पदहरू छन्। नयाँ नियममा वाक्यांशको विषयमा एउटा पद विशेष रूपमा स्पष्ट छ, गलातीको पुस्तक 3:19 यसरी लेखिएको छ, तब व्यवस्थाको आवश्यकता किन पर्यो त? जुन सन्तानलाई प्रतिज्ञा भएको थियो ऊ नाउन्जेल अपराधको कारणले व्यवस्था थपियो, अनि एकजना मध्यस्थले स्वर्गदूतहरूद्वारा व्यवस्थाको स्थापना गर्यो। दोस्रो पदको अर्को वाक्यांश हो, हरेक अपराध र आज्ञा उल्लङ्घनले उचित दण्ड पायो। यो वाक्यांशले स्वर्गदूतहरूद्वारा दिइएको पुरानो करारको सारलाई देखाउँछ। प्रत्येक पापले उचित दण्डको माग गर्छ। मूसाले व्यवस्था विवरणमा यस सिद्धान्तलाई यसरी संक्षेपमा बताएका छन्, व्यवस्था 30:19। यसको सन्देश अत्यन्त सरल छ, यदि आज्ञा पालन गर्छौ भने जीवन पाउँछौ, यदि आज्ञा उल्लङ्घन गर्छौ भने मृत्यु आउँछ। अब हामी अध्याय 2:3 र 4 पदतर्फ जाउँ, जहाँ हामी ग येशूमा पाइने मुक्ति निश्चित छ भन्ने विषयमा अध्ययन गर्छौ। हिब्रूको पुस्तक 2:3-4 यसरी लेखिएको छ, तब हामीले यति महान मुक्तिदाताको वास्ता राखेनौ भने हामी कसरी हुन्कौला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो। परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्य कर्महरू र उहाँको आफ्नो इच्छा बमोजिम बाँडिएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो। तेस्रो पदको पहिलो वाक्यांश हो, यदि हामीले यति महान मुक्तिलाई व्यवस्था गर्यौं भने हामी कसरी उम्कन सक्छौ। यहाँ हिब्रूका लेखकले स्वर्गदूतहरू र पुरानो करारको विषयबाट येशु र नयाँ करारतर्फ ध्यान केन्द्रित गर्छन्। यो कुरा बुझ्न अत्यन्त महत्वपूर्ण छ कि व्यवस्था अर्थात पुरानो करारले मानिसले के गर्नुपर्छ भन्ने कुरा बताउँछ, तर येशु ख्रिष्टको सुसमाचार अर्थात नयाँ करारले परमेश्वरले के गरिसक्नु भएको छ भन्ने कुरा बताउँछ। व्यवस्थाले पापको ज्ञान दिन्छ। रोमीको पुस्तक 3:20 यसरी लेखिएको छ, यसैकारण व्यवस्थाको कर्मले कोही प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन, किनकि व्यवस्थाद्वारा नै पापको चेतना हुन्छ, तर सुसमाचारले मुक्तिको ज्ञान दिन्छ। लुका 1:77 यसरी लेखिएको छ, उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई। यसै गरी रोमीको पुस्तक 1:16 यसरी लेखिएको छ, किनकि सुसमाचारसँग म शर्माउँदिन, किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूका निम्ति र अन्य जातिहरूका निम्ति पनि। यति महान मुक्तिलाई व्यवस्था गर्नु, व्यवस्था उल्लङ्घन गर्नुभन्दा पनि अझ गम्भीर कुरा हो। यदि परमेश्वरबाट आएको र स्वर्गदूतहरूद्वारा दिएको पुरानो करारले पापमाथि दण्ड ल्यायो भने आफ्नै पुत्रको सुसमाचारलाई व्यवस्था गर्ने मानिसहरूलाई परमेश्वरले कति धेरै न्याय गर्नुहुनेछ। हिब्रूका लेखकले त्यस्ता मानिसहरूलाई सम्बोधन गरिरहेका छन् जससँग प्रभुका कुराहरूका लागि धेरै थोरै वा कुनै समय नै छैन, पहिले जस्तो प्रभु उनीहरूका लागि महत्वपूर्ण रहनु भएको छैन। जब हामी आत्मिक रूपमा भकिँदै जान्छौ तब हामी आफैलाई परमेश्वरको न्याय अन्तर्गत पाउन सक्छौ। यदि हाम्रो काम, सम्पत्ति वा आफ्ना प्रियजनहरू पनि ख्रिस्टभन्दा बढी महत्वपूर्ण हुन थाले भने हामी खतरामा छौ। यस महान मुक्तिका 3 विशेषताहरू तेस्रो पदको बाँकी भाग र 4 पदमा प्रस्तुत गरिएका छन्। पहिलो, यसको घोषणा प्रभु आफैले गर्नुभयो। दोस्रो, उहाँलाई प्रत्यक्ष सुन्नेहरूले त्यसलाई पुष्टि गरे। तेस्रो, परमेश्वरले चिन्ह, अचम्मका काम र आश्चर्य कर्मद्वारा त्यसको साक्षी दिनुभयो। अब तेस्रो पदको अर्को वाक्यांश हेरौं। यो मुक्ति सुरुमा प्रभुद्वारा घोषणा गरिएको थियो। मर्कुसको पुस्तक 1:14-15 यसरी लेखिएको छ, अब यौन्ना पक्राउमा परेपछि परमेश्वरको सुसमाचार प्रचार गर्दै येशु गालिलमा आउनुभयो। उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर र सुसमाचारमा विश्वास गर। तेस्रो पदको अन्तिम वाक्यांश हो, उहाँलाई सुन्नेहरूले हामीलाई त्यसको पुष्टि गरे। लुकाको पुस्तक 1:2 यसरी लेखिएको छ, तिनीहरू जो सुरुदेखि नै वचनमा प्रत्यक्ष गवाह र सेवकहरू थिए तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए। अब 4 पदको पहिलो वाक्यांश हेरौं, परमेश्वरले पनि चिन्ह, अचम्मका काम र विभिन्न आश्चर्य कर्मद्वारा साक्षी दिनुभयो। प्रारम्भिक सुसमाचार प्रचारकहरूको साक्षीलाई पुष्टि गर्न परमेश्वर आफैले तिनीहरूसँग मिलेर आश्चर्य कर्महरू गर्नुभयो। मर्कुसको पुस्तक 16:20 यसरी लेखिएको छ, अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे, प्रभुले तिनीहरूका साथमा काम गर्दै रहनुभयो र चिन्हहरूद्वारा वचनलाई सुदृढ पार्नुभयो। आमेन। चिन्ह भन्नाले त्यस्ता आश्चर्य कर्महरू बुझिन्छन् जसले कुनै आत्मिक सत्यलाई प्रकट गर्थे। उदाहरणका लागि यौन्ना 6:5 5,000 मानिसलाई खुवाउने घटना त्यसपछि आउने जीवनको रोटी सम्बन्धी शिक्षाको आधार बन्यो। अचम्मका काम भन्नाले दर्शकहरूमा आश्चर्य उत्पन्न गराउने आश्चर्य कर्मलाई जनाउँछ। उदाहरणका लागि लाजरसलाई जीवित पार्ने घटना। आश्चर्य कर्म भन्नाले परमेश्वरको अलौकिक शक्तिका त्यस्ता कार्यहरूलाई जनाउँछ जुन मानव सामर्थ्यले गर्न असम्भव हुन्छ। यी सबैले सुसमाचारको सत्यतालाई प्रमाणित गर्थे। यहुदीहरू परम्परादेखि नै विश्वास गर्नु अघि कुनै चिन्ह खोज्ने गर्थे। 4 पदको अन्तिम वाक्यांश हो, पवित्र आत्माका वरदानहरू उहाँकै इच्छा अनुसार। यी वरदानहरू परमेश्वरबाट प्राप्त हुने सर्वभौम वरदानहरू हुन्। उहाँले मानिसहरूलाई आफ्नै इच्छा अनुसार विशेष सामर्थ्य दिनुहुन्थ्यो ताकि उनीहरूले आफ्नो प्राकृतिक क्षमता भन्दा धेरै माथिको काम गर्न सकुन्। 1 Corinthians 12:7 यसरी लेखिएको छ, सबैका हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिइएको छ। यससँग सम्बन्धित अर्को पद पनि हेरौं, एफिसीको पुस्तक 1:9 यसरी लेखिएको छ, किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रिस्टमा राख्नु भएको उद्देश्य अनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ। 2 अध्यायका यी प्रारम्भिक पदहरूले आज पनि हामीलाई एउटै सन्देश दिन्छन्, प्रभुप्रति हाम्रो पहिलो प्रेमलाई जीवित राखौं, उहाँको निम्ति जोसिलो बनिरहौं, आत्मिक रूपमा बहकिँदै नजाउँ। यदि तपाईँलाई लाग्छ कि समयसँगै तपाईँको प्राथमिकता परिवर्तन भएको छ भने मेरो पछि पछि यो प्रार्थना दोहोऱ्याउनुहोस्। हे प्रभु, आजको सन्देश सुनेपछि मैले महसुस गरेको छु कि समयसँगै मेरो प्राथमिकता परिवर्तन भएको रहेछ। मैले तपाईँको लागि गर्ने कामहरूमा त ध्यान दिएँ, तर तपाईँ को हुनुहुन्छ भन्ने कुरामा कम ध्यान दिएँ। जीवनका चिन्ता र अन्य धेरै कुराहरूले मेरो हृदय कठोर बनाइदिए र तपाईँप्रतिको मेरो उत्कट प्रेमलाई मन्द बनाइदिए। जब म आजको आफ्नो जीवनलाई तपाईँलाई पहिलो पटक चिनेको समयसँग तुलना गर्छु, तब म स्वीकार गर्छु कि म आत्मिक रूपमा कमजोर भएको छु। मैले तपाईँको स्थानमा अरू कुराहरूलाई मेरो हृदयको सिंहासनमा राखेको कारण म मूर्ति पूजाको पाप स्वीकार गर्दछु। हे पवित्र आत्मा, नम्रतापूर्वक म तपाईँलाई बिन्ती गर्दछु, म भित्र काम गर्नुहोस्। मैले कहिल्यै अनुभव नगरेको जस्तो यीशुप्रतिको जलिरहेको प्रेम म भित्र प्रज्वलित गरिदिनुहोस्। मलाई यस्तो स्थानमा पुर्याउनुहोस् जहाँ मेरो सबैभन्दा ठूलो चाहना तपाईँलाई चिन्नु, तपाईँलाई प्रेम गर्नु, तपाईँसँग हिँड्नु, तपाईँको सेवा गर्नु र पवित्रताको शुद्ध शक्तिमा तपाईँलाई प्रसन्न पार्नुहोस्। म यी सबै कुरा यीशुको नाममा प्रार्थना गर्दछु, आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा दिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ। अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने

0: विज्ञापन बोर्ड
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
6: र 9818252040 9818252040

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: हेलो
3: हजुर, हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, म किन दिन्थे।
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरूमा कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै कार्यक्रम सञ्चालिका साथै यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला र म पनि एकदमै आरामै छु। र अहिले भने हामी असार महिनामा छौ र असारको अन्तिम अन्तिम महिनामा नै छौ र विभिन्न ठाउँमा पानीहरू परिरहेका छन्, विभिन्न ठाउँमा बाढीहरू गइरहेको कुराहरू हामी समाचारहरूमा सुन्न सक्दछौ र म आफै पनि यो बर्खाको समयमा चाहिँ धेरै बाहिर ट्राभल गरिरहेकी हुन्छु अनि यो समयमा चाहिँ परमेश्वरले मलाई एकदमै सुरक्षित राख्नु भएको छ अनि हाम्रा जति पनि श्रोता भाइ बहिनीहरू हुनुहुन्छ यहाँहरू पनि एकदमै सुरक्षित हुनुहुन्छ होला जहाँ बस्नु भएको छ। र कतिपय बालबालिकाहरू त अहिले यो समयमा कति असुरक्षित पनि हुनुहुन्छ होला किनभने यो प्राकृतिक रूपमा अहिले बर्खाको समयमा विभिन्न जोखिम ठाउँमा बस्नु भएको होला र हामीले भर्खरै मात्रै सुनेका थियौं कि भक्तपुरमा जहाँ चाहिँ सुकुम्बासी व्यक्तिहरूलाई राखिएको ठाउँ त्यहाँनिर चाहिँ पानीले गर्दाखेरि उनीहरू बसेको ठाउँमा चाहिँ फेरि पनि त्यहाँनिर डुबान परेको कुराहरू अनि मैले देख्दै थिएँ भाइ बहिनीहरू यहाँहरू जस्तै एकजना बालक हुनुहुन्थ्यो अनि उहाँ चाहिँ विद्यालय जान नपाउनु भएको र उहाँहरूको त्यो सुकुम्बासी जुन सरकारले उहाँहरूलाई राख्नु भएको त्यो ठाउँमा पनि पानीले डुबान भएको कुराहरू अनि उहाँको कपडाहरू भिजेको कुरा अनि उहाँ चाहिँ एकदम रुनु भइरहेको कुराहरू चाहिँ मैले त्यो मिडियामा देखे अनि तपाईँहरूले चाहिँ यस्ता नानीहरूको निम्ति प्रार्थना गर्न सक्नुहुन्छ भाइ बहिनीहरू। भलै तपाईँहरू त एकदमै सुरक्षित अवस्थामा हुनुहुन्छ होला, तपाईँलाई कुनै पानीको हावाहुरीको डर छैन होला, तर तपाईँहरू जस्तै उमेरका नानीहरू धेरै जोखिममा छन्। कतिजनाले पाउनु पर्ने उनीहरूको अधिकारहरू पाएका छैनन्, पाउनु पर्ने खानाको कुरादेखि लिएर बस्नको लागि बास पाएका छैनन् अनि त्यस्ता नानीहरूलाई चाहिँ परमेश्वरले सहायता गर्नुभएको होस् भनेर चाहिँ हामीले प्रार्थना गर्न सक्छौ। अनि यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जमा र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। अब भने कार्यक्रमको शुरूआतमा म राख्न चाहन्छु यीपी कोइरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतले भन्दछ मेरो आँखाले देखेको छ मसीह, मेरो आँखाले देखेको छ उद्धारकर्ता, मेरो आँखाले देखेको छ राजा जसको आगमन भयो हाम्रो मुक्तिको निम्ति। अब सुनौ यसै गीत, गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय बालगीत पछि फेरि पनि कार्यक्रम यिपी लेसिङमा स्वागत छ. भाइ बहिनीहरू, म छु यहाँहरूकै प्यारी दिदी सारा. र भाइ बहिनीहरू, मलाई यहाँहरू जस्तो नानी बाबुहरू एकदमै मनपर्छ. यहाँहरूसँग कुराकानी गर्न, यहाँहरूको विचारहरू सुन्न चाहिँ मलाई एकदमै मनपर्छ. र केही दिन अगाडि पनि म काठमाडौँ भन्दा बाहिर गएकी थिएँ अनि त्यहाँनिर मैले केही बालबालिकाहरूसँग काम गर्ने मौका पाएँ. त्यहाँको बाल संगतिमा रहेर चाहिँ उहाँहरूसँग कुरा गर्ने अनि विभिन्न क्रियाकलापहरू गर्ने अवसर पाएँ अनि जसले मलाई एकदमै आशिषित पनि महसुस गरायो. अनि पक्कै पनि यो कार्यक्रम पनि यहाँहरूकै निम्ति बनाइएको कार्यक्रम हो. जुन कार्यक्रम बालबालिकालाई लक्षित गरेर बनाइएको छ र आज भने चाहिँ म विशेष गरी बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरिरहेकी छु. र अघि मैले भन्दै थिएँ कि अहिले हामी असारको महिनामा छौँ र असार श्रावण भनेको चाहिँ एकदम बर्खा, विशेष गरी पानी धेरै पर्ने महिना भनेर हामी भन्छौ. र यी दिनहरूमा काठमाडौँमा पनि पानी एकदम परिरहेको छ. अवश्य पनि पानी पर्नुपर्छ यो महिनामा, किनभने विभिन्न ठाउँहरूमा चाहिँ धानहरू रोप्ने कुराहरू रहेको छ अनि हामीले पानी भएन भने, जमिन सुक्खा भयो भने चाहिँ हामीले अन्न बालीहरू राम्रोसँग कटनी गर्न सक्दैनौ, फसल राम्रो हुँदैन. त्यही भएर यो बर्खा महिनाको चाहिँ फाइदा पनि छ, बेफाइदा पनि छ. र भाइ बहिनीहरू, म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु. तपाईँहरू चाहिँ कोही व्यक्तिहरू एकदम दुःखमा हुनुहुन्छ अथवा भनौँ समस्यामा हुनुहुन्छ भने चाहिँ तपाईँ उहाँहरूलाई कसरी मदत गर्ने गर्नुहुन्छ? अवश्य नै भाइ बहिनीहरूलाई पनि मदत गर्ने त्यो हृदय, त्यो मन पक्कै पनि आउँछ. र केही समय अगाडि चाहिँ, केही दिन अगाडिको कुरा हो, अनि म चाहिँ घर फर्किँदै थिएँ अनि लगभग त्यो समय चाहिँ 7 बजिसकेको समय थियो अनि म ललितपुरकै यो हाइवेको साइडबाट हिँड्दै गइरहेकी थिएँ अनि त्यस पछाडि मलाई पारीबाट एकजना लगभग 12-13 वर्षको एकजना एउटा भाइले चाहिँ मलाई दिदी भनेर मलाई बोलायो है. अनि मैले कसले बोलाएछ मलाई भनेर मैले पारीपट्टि हेरेँ अनि ऊ रोड क्रस गरेर म भएको ठाउँमा आयो अनि उसले मलाई भन्यो, दिदी भक्तपुर जाने ठाउँ कताबाट हो भनेर उसले मलाई सोध्यो. अनि उसले चप्पल लगाएको थियो अनि उसले आफूसँग एउटा झोला पनि बोकेको थियो अनि ऊ साधारण कपडामा नै थियो. ऊ एकदम थकित पनि देखिन्थ्यो अनि उसले मलाई भन्यो, दिदी भक्तपुर जाने बाटो यहाँ हो भनेर, कता हो भनेर सोधेँ. मैले उसलाई सिधै यो बाटो हाइवेको बाटो गयो भने चाहिँ पुगिन्छ भनेर मैले भने अनि त्यो भाइले मलाई ए हो भनेर अनि ऊ फटाफट हिँड्न थाल्यो, हिँड्दै जान थाल्यो अनि मैले अनि म पनि आफ्नो बाटो लागे. अनि अलिकति अगाडि बढेपछि चाहिँ मलाई ठ्याक्क मेरो दिमागमा मलाई के कुरा आयो भन्दाखेरि, ओहो त्यो भाइले त मलाई भक्तपुर जाने भन्दै थियो तर ऊ त हिँड्दैछ. अनि त्यस पछाडि मैले हत्तपत्त मैले चाहिँ उसलाई फनक्क फर्केर चाहिँ ऊ अलिकति पर पुगिसकेको थियो अनि मैले ए भाइ भनेर मैले ठुलो स्वरले कराएँ. अनि त्यस पछाडि म उसको नजिक गएँ अनि मैले उसलाई सोधेँ, तिमी त भक्तपुर जाने भन्दै थियौ अनि तिमी हिँडेर जान्छौ भन्दै गर्दाखेरि उसले भन्यो, हो म हिँडेर जान्छु भनेर भन्नुभयो त्यो भाइले होइन. अनि किन भनेर मैले सोधेँ अनि तिमीसँग गाडी भाडा छैन भनेर मैले भन्दै गर्दाखेरि चाहिँ उसले भन्यो, छैन मेरो गाडी भाडा पनि हरायो, म चाहिँ मामा घर गएर आएको हो अनि बाटोमा मेरो पैसा पनि हरायो भन्ने कुराहरू उसले गर्यो. अनि त्यस पछाडि चाहिँ मैले उसलाई लाग्ने भाडा, मैले उसलाई सोधेँ भक्तपुरसम्म जानको लागि कति पैसा लाग्छ त भन्दै गर्दाखेरि चाहिँ उसले केही पैसा भन्यो अनि मैले उसलाई त्यो भक्तपुरसम्म जाने पैसा चाहिँ दिएँ. अनि त्यस पछाडि दिएर चाहिँ मैले उसलाई यो फलानो गाडीमा चाहिँ चढ्नु है, यस्तो खालको गाडीमा चढ्यो भने चाहिँ तिमी भक्तपुर पुग्न सक्छौ भनेर मैले उसलाई बताएँ. र केही समयमा गाडी पनि आयो तर त्यस पछाडि ऊ त्यो गाडीमा चढ्यो अथवा चढेन मलाई थाहा भएन. तर मलाई
ऊ चढ़े कि चढ़ेन भन्ने मन में लगी थी। त्यसरी नै कहिलेकाही हाम्रो हृदयमा चाहिँ परमेश्वरले अरूलाई मदत गर्ने त्यो हृदय दिनुहुन्छ र अवश्य नै त्यो मबाट भन्दा पनि परमेश्वरले चाहिँ मलाई अरू व्यक्तिलाई सहयोग गर्नुपर्छ। विशेष गरी झन् त्यहाँनिर बालबालिका जो चाहिँ समस्यामा हुनुहुन्थ्यो अनि त्यसरी नै यहाँहरूले पनि कोही व्यक्तिहरू समस्यामा हुनुहुन्छ भने त्यसरी मदत पुर्याउन सक्नुहुन्छ। र अहिलेलाई भने फेरि पनि कार्यक्रममा सुन्ने पालो भएको छ यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत र यो गीतले भन्दछ हुन चाहन्छु बासना स्वर्गको हुन चाहन्छु सन्देश येशुको भन्ने कुरा यो गीतले गर्दछ। अवश्य नै यहाँहरूले यो गीत सुनेर आशिषित महसुस गर्नुहोला।

फेरि पनि कार्यक्रममा स्वागत छ। भर्खरै मात्र यहाँहरूले सुन्नुभयो यस आशिषमय गीत, र जुन गीतले चाहिँ हामी येशु जस्तै हुन चाहन्छौ अनि स्वर्गको बासना लिएर चाहिँ हामी हिँड्न चाहन्छौ भन्ने गीतहरू हामीले यहाँ सुन्न सक्यौं। अनि अवश्य नै मैले अघि उदाहरण दिएकी थिए कि एउटा बाबु जो समस्यामा थियो अनि मैले उसलाई सहयोग गर्ने त्यो मौका पाए, अनि त्यो भनेको पनि हामीले येशूको सन्देशलाई बोकेर हिँड्नु हो। र कोही अँध्यारोमा छ भने चाहिँ हामीले त्यो स्वर्गको ज्योति चाहिँ अरूमाथि ल्याइदिनु पनि एउटा असल कुरा हो। अनि अवश्य नै हामी जब येशूलाई आफ्नो जीवनमा लिएर हिँड्दछौँ भने चाहिँ हामीमा पनि यदि हाम्रो मन एकदमै कठोर छ, हामी एकदमै अरूलाई मदत पुर्याउने हामीसँग त्यो क्षमता छैन भने हामीसँग थोरै हुँदै गर्दाखेरि पनि हामीले त्यो दिन सक्छौँ। किनभने जसरी येशू ख्रीष्टले चाहिँ कहिले पनि आफूलाई सोच्नु भएन र सधैँभरि उहाँले अरूलाई मदत गर्ने कुराहरू गर्नुभयो, त्यसरी नै उहाँले जस्तै हामीले पनि खाँचोमा परेका व्यक्तिहरूलाई चाहिँ इमिडिएटली सहयोग पुर्याउनु चाहिँ आवश्यक छ। भाइ बहिनीहरू, म यहाँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु। यहाँहरू कतिजनाले येशूलाई चाहिँ कुन रूपमा हेर्नुहुन्छ? येशू तपाईँको लागि को हुनुहुन्छ त? अवश्य नै यहाँहरूको निम्ति येशू एउटा असल मित्र हुन सक्नुहुन्छ, अनि उहाँ चाहिँ हाम्रो मुक्तिदाता हुन सक्नुहुन्छ, चङ्गाईकर्ता हुन सक्नुहुन्छ, अनि उहाँ चाहिँ हाम्रो चङ्गाईकर्ता हुन सक्नुहुन्छ, अनि हाम्रो बेस्ट फ्रेन्ड पनि हुन सक्नुहुन्छ, जोसँग हामीले चाहिँ आफ्नो मनका कुराहरू चाहिँ खुलेर भन्न सक्छौँ प्रार्थनाद्वारा, अनि जसलाई हामी आफ्नो कुराहरू सेयर गर्छौँ नि उहाँले चाहिँ हामीलाई अरूको अगाडि शर्ममा पार्नुहुन्न, हामीले सेयर गरेका कुराहरू चाहिँ अरू व्यक्तिलाई गएर भन्नुहुन्न, अनि उहाँ र हाम्रो बीचमा मात्रै त्यो कुराहरू चाहिँ सुरक्षित रहन्छ। र कतिजना भाइ बहिनीहरूले चाहिँ अब बिस्तारै येशू ख्रीष्टलाई चिन्दै हुनुहुन्छ होला भने, कतिजना भाइ बहिनीहरू चाहिँ अलरेडी नै यहाँहरू एउटा क्रिस्चियन परिवारमा जन्मिनु भएको हुन सक्नुहुन्छ र यहाँलाई यहाँहरूको परिवारले येशू ख्रीष्टको बारेमा भन्दै आउनु भएको हुन सक्छ। र जब मैले पनि येशू ख्रीष्टलाई चिन्ने मौका पाए, त्यस पछाडि मेरो जीवनमा पनि धेरै आशिषका कुराहरू आए, अनि अहिले म जब येशूलाई चिन्ने व्यक्तिको रूपमा छु, अनि त्यो हुँदै गर्दाखेरि म अरूलाई बुझ्न सक्छु, अरूको भावनाहरूलाई बुझ्न सक्छु, र अर्को कुरा आफूलाई पनि अरूको ठाउँमा राखेर हेर्छु ताकि म उनीहरूसँग उनीहरूप्रति मैले दया देखाउन सकौँ, उनीहरूप्रति माया देखाउन सकौँ। अनि अर्को कुरा, जो व्यक्तिहरू खाँचोमा हुनुहुन्छ अनि त्यो खाँचोमा भएका व्यक्तिहरूको समस्याहरू समाधान गर्ने अर्थात् सानोतिनो सहयोग गर्ने अरूलाई दिनुपर्छ भन्ने कुराहरू चाहिँ ममा डेभलप हुँदै आयो। किनभने येशू ख्रीष्टले पनि मलाई प्रशस्त रूपमा मलाई चाहिने कुराहरू, ज्ञान बुद्धिका कुराहरू भए, अनि मलाई आवश्यक पर्ने कुराहरू भए, ती सबै कुराहरू मलाई उहाँले दिनुभएको छ। किनभने उहाँ महान पनि हुनुहुन्छ, अनि मैले गरेका गल्तीहरू, अनि म हामीलाई मान्छेले त जज गर्छ कि यो फलानो व्यक्ति यस्तो हो, फलानो व्यक्ति उस्तो हो भनेर, तर येशू ख्रीष्टले चाहिँ हामीलाई कहिले पनि जज गर्नुहुन्न, हामीलाई नराम्रो भन्नुहुन्न, अनि उहाँले चाहिँ हामीलाई क्षमा दिन चाहनुहुन्छ। अनि त्यसैले जबदेखि मैले येशू ख्रीष्टलाई भेटेँ, अनि त्यो बेलादेखि मैले पनि अरू व्यक्तिहरूलाई बुझ्ने, कसैले मलाई नराम्रो गरेको छ भने पनि मैले उनीहरूलाई चाहिँ माफी दिने कुराहरू त्यो मेरो जीवनमा चाहिँ भइरहेको छ, र उहाँले चाहनु भएको जस्तो जीवन शैलीलाई चाहिँ मैले आफ्नो जीवनमा लाने कोसिस गर्दैछु। र मेरा प्यारा प्यारा भाइ बहिनीहरूले पनि अवश्य नै येशू ख्रीष्टलाई मन पर्ने जस्तो जीवन जिउँदै हुनुहुन्छ होला। अनि येशू ख्रीष्टले भन्नुभएको थियो कि बालकहरूलाई म कहाँ आउन देऊ, उनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तै नैहरूको हो भनेर भन्नुभए जस्तै उहाँले यहाँहरू बालबालिकालाई धेरै प्रेम देखाउनुहुन्छ। अनि बालबालिकाहरू भनेका चाहिँ
परमेश्वरबाट आएको उत्तराधिकार हुन् र बालबालिकाहरू चाहिँ परमेश्वरबाट आएको सुन्दर उपहार पनि हुन्। हेर्नुहोस् त यहाँहरू कति धेरै स्पेसल हुनुहुन्छ। अब भने हामी कार्यक्रममा सुन्नेछौ यस आशिषमय गीत, जुन गीतले भन्दछ, जब भेटे येशूलाई छैन असल कोही, जब भेटे येशूलाई छैन ठुलो कोही, दिन्छु धन्यवाद। र हामी पनि यस गीत सुन्दै उहाँलाई धन्यवाद दिउँ।

फेरि पनि कार्यक्रम लिपि लेसिङमा स्वागत गर्न चाहन्छु भाइ बहिनीहरू। म छु यहाँहरूकै कार्यक्रम प्रस्तोता साथै यहाँहरूकै प्यारी दिदी सारा लामा र यहाँहरूको माझमा आज भने मैले यिपी क्वायरले गाउनुभएका गीतहरू सुनाउँदैछु र एकदमै रमाइलो पनि भइरहेको छ यहाँहरूसँग यसरी कुराकानी गर्न पाउँदाखेरि। र भाइ बहिनीहरू, अघि मैले भनेकी थिएँ कि अहिले हामी असारको अन्तिम अन्तिममा छौं र अन्तिम हप्तामा छौं र यहाँहरू कतिजना असार महिनामा जन्मिनु पनि भएको होला र परमेश्वरले हामी सबैजनालाई एकदमै अद्भुत रीतिले बनाउनु भएको छ अनि हामी सबैजनालाई विशेष रूपमा यस संसारमा पठाउनु भएको छ अनि हामी सबैलाई परमेश्वरले डिफरेन्ट खालको कलाहरू दिनुभएको छ, ट्यालेन्टहरू दिनुभएको छ अनि त्योद्वारा चाहिँ हामीले परमेश्वरको महिमा गर्न सक्छौ। अनि कतिजना भाइ बहिनीहरू चाहिँ एकदमै जाडो महिनामा पनि जन्मिनु भएको होला र कतिजना भाइ बहिनीहरू गर्मी महिनामा जन्मिनु भएको होला, कोही भाइ बहिनीहरू बर्खाको समयमा जन्मिनु भएको होला र जो भाइ बहिनीहरू जहिले जन्मे तापनि परमेश्वरले चाहिँ यहाँलाई धेरै आशिष दिनुहुन्छ र हरेक महिना हरेक बार चाहिँ हामी सबैको निम्ति चाहिँ आशिषमय बारहरू हुन्, महिनाहरू हुन्। अब भने म तपाईँहरूको लागि एउटा गीत राख्न चाहन्छु र गीतले भन्दछ, को जन्मियो वैशाखमा, को जन्मियो वसन्त ऋतुमा, उठ आफ्नो ठाउँमा, तिम्रो लागि गीत गाउँछौ, येशूले तिमीलाई धेरै माया गर्दछन्, आशिष दिन चाहन्छन्, साथ दिन चाहन्छन्, अब बसिदेऊ तिम्रो, गीत सकियो। वाव, अब सुनौ यसै गीत।

भाइ बहिनीहरू, यहाँहरूले भर्खरै मात्रै सुन्नुभयो यस रमाइलो गीत, र जुन गीतले चाहिँ भन्दै थियो को चाहिँ कुन महिनामा जन्मिनु भयो, कस्तो ऋतुमा जन्मिनु भयो, र जुन ऋतुमा जन्मिनु भए तापनि परमेश्वरले चाहिँ हामीलाई माया गर्नुहुन्छ अनि सँगसँगै हामीलाई आशिष दिन चाहनुहुन्छ भन्ने कुराहरू चाहिँ हामीले यस गीत मार्फत थाहा पायौं। र भाइ बहिनीहरू, अब भने चाहिँ म कार्यक्रमको अन्त्यतिर पनि आइसकेकी छु। अवश्य नै यहाँहरूले यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद, यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धन्यवाद, अनि सम्पूर्ण भाइ बहिनीहरूलाई पनि मेरो तर्फबाट धेरै नै माया, अनि सम्पूर्ण यिपी लेट्स सिङको टिमबाट पनि तपाईँलाई धेरै धेरै माया भन्न चाहन्छु। यहाँहरू स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, आफूले गर्नुपर्ने जिम्मेवारीहरू गर्दै जानुहोस्, अनि परमेश्वरसँग नजिक हुनुहोस्। तपाईँलाई चाहिएका ज्ञान बुद्धिका कुराहरू, तपाईँलाई हरेक कुराको आवश्यकता पर्छ, त्यसैले तपाईँ परमेश्वरमा भरोसा राख्नुहोस् भन्न चाहन्छु। र यहाँहरूको उमेर, यो उमेर भनेको खेल्ने कुद्ने रमाउने नयाँ नयाँ कुराहरूलाई एक्सप्लोर गर्ने उमेर रहेको छ, र यी भरपूर रूपमा चाहिँ एउटा दायराभित्र बसेर यहाँहरूले चाहिँ यी कुराहरू गर्न सक्नुहुन्छ। आफ्नो आमा बुवालाई आदर गर्ने, आफ्ना साथीहरूलाई माया प्रेम देखाउने, आफ्ना शिक्षक शिक्षिकाहरूसँग आदरको व्यवहार गर्ने, उहाँहरूबाट सिकेका ज्ञानहरूलाई यहाँहरूले आफ्नो जीवनमा असल तरिकाले प्रयोग गर्न सक्नुहुन्छ। र अर्को कुरा, यहाँहरूले हाम्रो यिपी क्वायरका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ, जसको लागि हाम्रो युट्युब च्यानल रहेको छ YIPPI NEPAL नेपाल, यिपी नेपाल टाइप गरेर हेर्न सक्नुहुन्छ। र आफूले सुनेका अनि आफूले सिकेका गीतहरू चाहिँ अवश्य नै आफ्ना साथीभाइहरूलाई सुनाउन नभुल्नुहोला। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। सन्तुष्ट रहनुहोस् भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई म दिन गइरहेकी छु। भजन संग्रह 103 अध्यायको दुई पदले भन्दछ, उहाँका सबै उपकार नबिर्सी। अखबारमा तारको वारले विभाजित दुईवटा खेतको एउटा कार्टुन कोरिएको थियो। दुवै खेत एउटै आकारका थिए। प्रत्येकमा प्रशस्त हरिया घाँस थिए। प्रत्येक खेतमा एउटा खच्चर थियो। अर्काको चरणको घाँस खाने क्रममा जसको टाउको तारको बारमा अड्किएको थियो। प्रत्येक खच्चर घाँसले घेरिएको भए तापनि छिमेकीको खेत बढी मनमोहक देखिन्थ्यो, यद्यपि त्यहाँ पुग्न गाह्रो थियो। यस प्रक्रियामा खच्चरहरूको टाउका बारमा फसेर तिनीहरू आत्तिए अनि आफूलाई मुक्त गर्न नसक्दा अनियन्त्रित रूपमा चिच्याए। कार्टुनिस्टले असन्तुष्टि भनेर उक्त परिस्थितिलाई एउटै शब्दमा वर्णन गरे। हामी प्रत्येकको लागि यहाँ एउटा पाठ छ। जब हामी हामीसँग के छैन वा अरूसँग के छ भन्ने कुरामा ध्यान केन्द्रित गर्छौ, हामी हाम्रो वरिपरि रहेका आशिषहरूलाई देख्दैनौ। दाउदले लेखे, हे मेरो प्राण, परमप्रभुलाई धन्यको भन र उहाँको सबै उपकार नबिर्सी, जसले तेरा सबै अधर्म क्षमा गर्नुहुन्छ र तेरा सबै रोग निको पार्नुहुन्छ, जसले तेरा जीवनलाई मृत्युलोकबाट मुक्त गर्नुहुन्छ र तलाई अचूक प्रेम र कृपाको मुकुट लगाइदिनुहुन्छ, जसले तेरा इच्छाहरू उत्तम कुराले तृप्त गर्नुहुन्छ ताकि तेरो जवानी चिलको जस्तै फेरि नयाँ होस्। यी कुराहरूलाई ध्यान दिनुभयो भने लक्ष्य निर्धारण, ठूला कुराहरू प्राप्त गर्ने इच्छा र आफूसँग भएको भन्दा बढी चाहना गर्नु असल कुरा हुन सक्छन्। पहिलो कुरा भनेको चाहिँ यसलाई पूरा गर्न मद्दतको लागि प्रभुलाई हेर्न। सत्य मार्गमा हेर्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित राख्नुहुन्न। दोस्रो कुरा भनेको परमेश्वरले यसमा काम गरिरहनु हुँदा उहाँले तपाईँलाई पहिले नै दिनुभएको कुराको आनन्द लिनुहोस्। तिमीहरूको जीवन रूपियाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट हौ, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। हिब्रू 13 अध्यायको 5 पद। त्यसैले सन्तुष्ट हुनुहोस्। तपाईसित के छैन वा अरूसित के छ भन्ने कुरामा नभई आफ्नो वरिपरि भएका आशिषहरूमा ध्यान केन्द्रित गर्नुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम स्याम्पस रत्नभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग जोडिने गर्छौ, उहाँहरूसँगको तिता मिठा सेवकाईका अनुभवहरू तपाईसँग बाँड्ने गर्छौ। र आज भने मैले कसैलाई पनि निम्ता गर्न सकिनँ र एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। र वरदानको बारेमा भन्नुपर्दा परमेश्वरले सबैलाई नै होइन जस्तो स्पेशल वरदान दिएर नै पठाउनु भएको छ, तर कतिले त्यो वरदानलाई प्रयोग गर्नुभएको छ, कतिले गर्नुभएको छैन, त्यति मात्र फरक हो। र कतिले चाहिँ समयमै यसलाई चिनेर काम गरिराख्नु भएको छ, जुन उद्देश्यको साथ परमेश्वरले हामीलाई वरदानद्वारा बोलाउनुहुन्छ, वरदानद्वारा बनाउनुहुन्छ, त्यो उद्देश्य कतिले पूरा गरिराख्नु भएको छ, र कतिले भने अन्यलमै हुनुहुन्छ, म यसको लागि हो कि त्यसको लागि हो भन्दा भन्दै समय कति चाँडो बितेको हामीलाई थाहा नै हुँदैन। त्यो भएर यो समय चाहिँ तपाईँ र मैले पनि आफ्नो वरदानलाई पहिचान गर्न सक्नुपर्दछ। जब परमेश्वरले दिनुभएको वरदानलाई हामी पहिचान गर्न सक्छौ नि, हामी शक्तिशाली रूपमा अगाडि बढ्न सक्छौ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँदेखि सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान र कार्यक्रम वरदानमा आज केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ। हामी सम्मान कसरी पाउन सक्छौ अथवा आदर इज्जत कसरी कमाउन सक्छौ? तपाईँलाई थाहा छ नि एउटा मान्छेले आफ्नो क्यारेक्टर कसरी उसले सम्हालेर राखेको हुन्छ, तर कुनै पनि गल्ती उसले गर्यो भने उसको जुन क्यारेक्टर उसको जुन मान्छेले हेर्ने दृष्टिकोण नै आकाश पाताल फरक हुन्छ। त्यो भएर धेरै कुरामा हामीले होसियारी हुनुपर्ने हुन्छ। हामी देख्न सक्छौँ अरू त हामी किन ठुला कुरा गर्ने र हामीले देशको नेताको बारेमा कुरा गरौँ होइन? पुराना नेताहरूलाई मान्छेले जस्तो दोष नलगाएको कुनै पनि इन्टरभ्यूहरू हुँदैन, किनभने यदि हामीले सही काम गरेको भए त्यसको परिणाम पनि सही आउँथ्यो। क्या हामी गलत काम गरेको कारण कतिचोटि परिणाम पनि गलतै आउने। त्यो भएर तपाईँ र मैले रोप्ने कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छन् होइन? के रोपिरहेको छौँ होइन? हामीले के गरिरहेको छौँ, कसको लागि गरिरहेका छौँ, किन यसरी मर्यादा गरिरहेका छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ होइन? त्यो भएर तपाईँ र मैले कुनै पनि मानिसलाई नफसाउँ, कुनै पनि मान्छेलाई मुर्गा नबनाऊ, कुनै पनि मान्छेलाई नढाकाउँ नछलाउँ होइन? त्यो आज तपाईँले गर्नुहोला होइन, भोलि पनि गर्नुहोला। मान्छे 10-15 जनालाई तपाईँले मुर्गै बनाउनुहोला त एक दिन न एक दिन त तपाईँ समातिनुहुन्छ समातिनुहुन्छ। त्यतिखेर ल तपाईँ एक्लै हुनुभयो त त्यसको परिणाम पनि नराम्रै होला। तर कोही मान्छेले तपाईँलाई छुट्टायो, चौकीसम्म लग्यो, कसैलाई बुझाइदियो भने त ठिक छ, तर तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुन सकेनौँ भने चाहिँ हामीले धेरैभन्दा धेरै दुःख पाउन सक्छौँ। र आज म तपाईँलाई केही कुरा बताउन चाहन्छु, हामीलाई कसरी कमाउन सकिन्छ मान सम्मान भन्ने कुराहरू। कसैलाई पनि दुई पटक भन्दा बढी फोन नगर्नुहोस्। हामी कति कस्तो बानी हुन्छ भने बारम्बार उसले फोन नउठाइन्जेलसम्म फोन गरेकै गरेकै गर्ने स्वभाव हुन्छ कि, त्यो नगर्नुहोस्। किनभने कहिले काहीँ तपाईँले फोन गरेको मान्छे व्यस्त हुनसक्छ होइन, ऊ कुरा गरिरहेको पनि हुनसक्छ। त्यो भएर तपाईँ र म सानो सानो कुरामा धेरै होसियारी हुनुपर्छ जस्तो लाग्छ मलाई होइन। अब कुनै पनि मान्छेले तपाईँलाई फोन गर्यो तुरुन्तै फर्काउनु पर्छ भन्ने छैन क्या। यति इमर्जेन्सी हो भने उसले फेरि तपाईँलाई फोन गर्छ, तपाईँ चाहिँ सजिलो नभनिदिनुहोस् होइन। त्यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, आवश्यकता भन्दा बढी मिलनसार नभन्नुहोस् मानिसहरूसँग होइन। आवश्यकता भन्दा कुनै पनि कुराको एउटा लिमिट हुन्छ, त्योभन्दा बढी चाहिँ हामी आवश्यकता भन्दा बढी होइन मानिससँग तपाईँ मिलनसार बन्नु भने चाहिँ त्यसको परिणाम चाहिँ नराम्रै निस्किन्छ। कयौँ त्यस्ता घटनाहरू हामी देख्न सक्छौँ। नसोची कसैलाई पनि होइन सल्लाह नदिनुहोस्। कुनै पनि मान्छेलाई ऊ सुन्दैछ, तपाईँको आवाज उसले थाहा गरेको छ, अथवा तपाईँले भने कुरा मान्छ भने हुन्छ, उसलाई ज्ञान गुणका कुरा दिनुहोस्, तपाईँले जाने कुरा सिकाउनुहोस्। तर कुनै कुनै मान्छेहरू यस्तो हुन्छ, तपाईँ जति नै बोले पनि के गर्छन्, उनीहरूले सुन्दैनन् होइन, उनीहरूले ख्यालै गर्दैनन्। त्यो भएर त्यस्तो ठाउँमा तपाईँ र म नबोलेकै राम्रो। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु र नसोची कसैलाई पनि ज्ञान वा सल्लाह नदिनुहोस्। कुनै कुनै मान्छेलाई कतिचोटि हामी नसोचिकन होइन नबोल्छौँ क्या, को मान्छेसँग के कुरा बोलिरहेका छौँ भन्ने नै कतिचोटि हामीलाई थाहा हुँदैन। त्यो भएर कुनै मान्छेलाई सल्लाह दिँदा पनि बुझेर होइन को हो कस्तो मान्छे हो त्यो कुराहरूलाई पनि मध्यनजर चाहिँ हामीले राख्नुपर्छ। थोरै बोल्नुहोस्, आफ्नो कुरा गोप्य राख्नुहोस्। कतिचोटि हामी यति धेरै बोल्छौँ, धेरै बोल्नेले पाप गरी पठाउँछ भनेर पनि भनिहाल्छ। तर तपाईँ र म यसरी बोलौँ, थोरै बोलौँ तर चाहिने कुरा बोलौँ र आफ्नो गोप्य कुरा आफैसँग राख्नुहोस्। कति कुराहरू कतिको स्वभाव कस्तो हुन्छ भने आयो त मन मिल्ने साथी हो भन्दिनँ त भन्छौँ, तर तपाईँ त्यो गोप्य कुराहरू उसले सबैतिर फैलाइसकेको हुन्छ। त्यो भएर जुन कुरा तपाईँले भनिसकेपछि यसले चाहिँ किनभने हामी कतिचोटि मान्छेमाथि भर पर्छौँ क्या, जो मान्छेलाई भर परेर यति कुराहरू सुनाउँछौँ तर त्यो मान्छेले सबै कुराहरू अरूलाई सुनाइरहेको हुन्छ। तपाईँ र म सानो सानो कुरामा पनि होसियारी हुनु आवश्यक हुन्छ र कति कुराहरू चाहिँ गोप्य राख्दै राम्रो। तपाईँ यो देश जाँदै हुनुहुन्छ, त्यो देश जाँदै हुनुहुन्छ, मानिलिउँ तपाईँ अथवा केही गर्दै हुनुहुन्छ, भावी योजना बनाउँदै हुनुहुन्छ भने चाहिँ कस्तो हुन्छ भने मान्छेले खिल्ली पनि उडाउन सक्छन् क्या। ल तपाईँ मानिलिउँ तपाईँ इन्डिया जाँदै हुनुहुन्छ, मानिलिउँ तपाईँ अब अस्ट्रेलिया जाँदै हुनुहुन्छ अरे, तपाईँले के भन्नु सबैलाई भन्नुहुन्छ, त्यो त आफ्नो पर्सनल कुरा हो नि त। तर प्रोसेस नमिलेर तपाईँ जान पाउनु भएन होइन, हो के हो, बरु नसुनाको भए नै हुन्थ्यो नि त, त्यो त अप्ठ्यारोमा परिन्छ नि त। त्यो देश जाँदै हुनुहुन्छ, मानिलिउँ तपाईँ अथवा केही गर्दै हुनुहुन्छ, भावी योजना बनाउँदै हुनुहुन्छ भने चाहिँ कस्तो हुन्छ भने मान्छेले खिल्ली पनि

एयरपोर्टबाट फर्किन्छन् केही कुरा मिल्दैन केही कुरा मिल्दैन होइन, त्यो प्रकारले तपाईँ र म कुनै पनि गोप्य कुराहरू चाहिँ सके परिसके तपाईँ र मैले आफूसँग राख्नुहोस्। त्यो चाहिँ धेरै राम्रो कुरा हो। कतिको बानी कस्तो हुन्छ भने भित्र मनमा एउटा कुरा पनि नराख्ने, तर कति कुरा चाहिँ राख्नुपर्छ त्यो कसैलाई भन्न मिल्दैन होइन। त्यो भएर तपाईँहरूमा सानो सानो कुरा म स्याहारी भयो भने सानो सानो कुराले नै हाम्रो जीवनमा खुसी ल्याउने त हो नि होइन र अहिलेलाई भने राख्न चाहन्छु अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा।

0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9801-26786, 9801-26786
0: र 9813-9141-47, 9813-9141-47।
2: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्यारे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
5: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25-638, 98-511-25-638।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444, 40225444
6: र 40225572, 40225572।
9: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ अरे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेन।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
10: ए हो र, ल म त हिँडे सृजना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
9: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मिसिन 0% ब्याजमा किस्ताबन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
11: थप जानकारीका लागि
9: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9855109625, 9855109625 र 9862424210, 9862424210।
11: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
12: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
12: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
12: आहा, अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
12: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
12: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
12: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
12: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मान सम्मान कसरी कमाउने भन्ने बारेमै के कुरा बताइरहेको छु। आफ्नो ऊर्जा, समय र शक्तिको रक्षा गर्न आफैलाई पर्याप्त प्रयोग गर्नुहोस्। जस्तो तपाईँसँग यति धेरै त्यो शक्ति हुन्छ होइन, सम्भावना हुन्छ, तपाईँसँग त्यो ऊर्जा हुन्छ, तपाईँसँग त्यो क्षमता हुन्छ, त्यो कुरालाई चाहिँ त्यत्तिकै नराख्नुहोस्, सदुपयोग गर्नुहोस् होइन। जो मान्छे परिश्रमी हुन्छ नि त्यसले नै पहिचान बनाउँछ। यदि हामी परिश्रम गर्न सकेनौँ भने हामी पहिचान पनि बनाउन सक्दैनौँ। परिश्रम गर्नुहोस्, पहिचान बनाउनुहोस् र पहिचान बनाइसकेपछि सबै कुराहरू तपाईँको पछि लाग्छन्। अहिले तपाईँ कसैको पछि लागिराख्नु भएको होला, त समय यस्तो आउँछ, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुँदछ। र विशेष गरिकन कति मानिसहरू यति धेरै समयलाई सदुपयोग गर्नुहुन्छ, उहाँहरूले एक समय पनि फाल्नुहुन्न, त्यही समयलाई चिनेकै कारण उहाँहरू त्यो स्थानमा पुग्नु भएको। कयौँ त्यस्ता घटनाहरू पनि हामीले देखेका छौँ, सुनेका छौँ होइन, त्यो एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने, कसैले तपाईँलाई यति धेरै सहायता र सपोर्ट गरेको हुन्छ, ती मानिसहरूलाई धन्यवाद नदिन कहिले पनि नबिर्सिनुहोस्। कोही नै कोही कसैको जीवनमा यति धेरै महत्त्वपूर्ण व्यक्तिहरू हुन्छन्, त्यो व्यक्तिको कारणले तपाईँ र म त्यो ठाउँमा पुगेका हुन्छौँ अथवा हामीले एउटा पहिचान बनाइसकेका हुन्छौँ। त्यो व्यक्तिहरूप्रति पनि हामी एकदमै मनैदेखि धन्यवादी हुनैपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, तपाईँलाई जे सही लाग्छ नि, यो सही हो जस्तो लाग्छ भने चाहिँ गर्नुहोस्, अथवा यो गलत हो जस्तो गरौँ कि नगरौँ त्यो छोडिदिनुहोस्। त्यो धेरै तपाईँलाई गरौँ कि नगरौँ कन्फ्युजन भयो भने छोडिदिनुहोस्, तर सही काम तपाईँलाई सही लाग्यो, यो ठिक छ जस्तो लाग्छ भने गर्नुहोस्, केही छैन। छैन, तर पहिले कुनै पनि काम गर्नुभन्दा अगाडि मजाले सोच्नुहोस् अहिले कस्तो छ, भोलि कस्तो हुन्छ र पछि कस्तो हुन्छ भन्ने कुरालाई पनि हामीले निहाल्नुपर्छ। पहिले तपाईँ आफू खुसी रहनुहोस्, आफू खुसी रहनुहोस् अनि अरूलाई खुसी बनाउने कोसिस गर्नुहोस्। तपाईँ आफै नै खुसी हुन्न भने अथवा तपाईँ आफै खुसी हुनुहुन्न भने अरूलाई पनि तपाईँ खुसी बनाउन सक्नुहुन्न। र कतिको जीवन चाहिँ यस्तो हुन्छ कि दुनियाँलाई खुसी बनाउँदा बनाउँदै आफ्नो खुसीहरू सबै खोसिसकेका हुन्छ। त्यही भएर पहिले आफू खुसी हुनुहोस्, घुम्न मन लागेको ठाउँमा घुम्नुहोस्, लाउन मन लागेका कुराहरू लगाउनुहोस्, खान मन लागेको कुराहरू खानुहोस्। होइन, मान्छेको यस्तो स्वभाव हुन्छ नखाई नखाई है, नखाई क्या पानी खाएर हुन्छ कि चिउरा खाएर हुन्छ, पैसा जमाउने राख्ने राख्नुपर्छ, नराख्ने होइन, तर आफूलाई मारेर त राखेर के गर्नु र होइन र खान मन लागेको कुरा होइन, नखाई नखाई लाउन मन लागेको कुरा नलाइ नलाइ, जान मन लागेको ठाउँ नगई नगई राखेर त के गर्नु र होइन, तर राख्नुपर्छ। नराख्नु भनेको होइन, सेभिङ अथवा बचत एकदमै महत्त्वपूर्ण कुरा छ, किनभने तपाईँको अहिले दुःख गरेर गरेर अथवा दुःख गरेर राखेको पैसाले भविष्यमा तपाईँ र मलाई खुसी पनि दिन्छ, त्यो छ, तर आफूलाई लाउन मन लागेका कुरा, खान मन लागेको कुरा घुम्न मन लागेको कुराहरू चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

जहिले पनि एउटा सम्मानित हुन चाहनुहुन्छ भने एकदमै परिश्रमी बन्नुहोस्। अहिले तपाईँ जति परिश्रम गर्नुहुन्छ नि यो परिश्रमले तपाईँको पछि चाहिँ एउटा पहिचान भन्छ क्या तपाईँको लागि, र तपाईँलाई मान्छेले भन्दै गर्छन् तपाईँ यो ठाउँमा कसरी पुग्नुभयो, अनि तपाईँ अरूको लागि एउटा उत्साहको पात्र पनि भन्न सक्नुहुन्छ। तर तपाईँ र म परिश्रमी बनिनौ भने हामी एउटा पहिचान पनि बनाउन सक्दैनौँ क्या। अहिलेको इतिहासमा हेऱ्यौँ भने जो मानिसहरू परिश्रमी छन् उसले नै पहिचान बनाएका हुन्छन्। त्यहाँ पहिचान गर्नुहोस् अथवा परिश्रम गर्नुहोस्, पहिचान बनाउनुहोस्, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण लाग्छ मलाई। र धेरै विद्वानहरूको जीवनमा पनि हेर्न सक्छौँ हामी, उनीहरू कुनै पनि कुरा रिसर्च गरिरहेका छन्, अनुसन्धान गरिरहेका छन् भने त्यो क्षेत्रमा उनीहरू कटिबद्ध भएर होइन मरे पनि यस्तै मर्छु म, तर यसको निष्कर्ष निकालेरै म मर्छु भनेर उनीहरू लागेका हुन्छन्। तर जब तन मनदेखि उनीहरू लाग्छ नि अनि त्यसको परिणाम पनि राम्रो आउँछ। त्यही भएर तपाईँ र म पनि कुनै पनि काम गर्दैछौँ, कुनै पनि काममा अब सुरुवात गर्दैछौँ, कुनै पनि काममा पाइला टेक्दैछौँ भने त्यो काम चाहिँ मनैदेखि गर्नुहोस्। किनकि मनैदेखि काम गर्ने मान्छेलाई सबैले मन पराउँछन्, र कति ठगहरू हुन्छन् होइन, त्यस्ता ठग मानिसहरूलाई त्यति मान्छेले रुचाउँदैनन्, परिश्रमी मान्छेलाई नै मान्छेले रुचाउँछन्। तपाईँ हिँड्दै जाँदाखेरि कसैको होइन तपाईँ घरमै किन्नुहोस् जहाँ होस् एउटा केही फोहोर देख्नुभयो भने सही मान्छेले परिश्रम मान्छेले त्यो फोहोरलाई टिपेर कतै व्यवस्थापन गर्छ, तर परिश्रमी अल्छे मानिसहरूले त्यसलाई किल्छेर हिँड्छन् होइन। त्यो भएर तपाईँ र म चाहिँ एउटा पहिचानको व्यक्ति बनाऊ भन्न चाहन्छु, र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सबैलाई धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।